0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
3: जुरोड चुट्टी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 98478026001।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
12: ब्लड प्रेसर हाई लो भएका
3: कोलेस्ट्रोल बढी भएको
12: मुटुको गति एकनास नभएको
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
12: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
12: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128371।
11: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: अन्य सेवाहरू।
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
26: भर्ना सम्बन्धी सूचना।
27: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
26: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
28: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
0: पिता के भो तिमलाई घुम्छौ र बसिछौ
2: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सुत चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ तिमीले मेरो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानेको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
6: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
7: सामान्य किराले खाएको दाँत भर्ने
6: मेसिनद्वारा आरसीटी गर्ने
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
6: खोल लगाउने
7: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
9: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 14 गते आइतबार, सन 2026 अगस्त 30 तारीख भदौ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटे कोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अपनाउन आग्रह।
0: बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा।
1: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान, प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन।
0: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै, अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
1: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यू क्यासलको पहिलो जीत।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu

5 94 98 5 10 54 224. तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा खबरको सिलसिला। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटे कोशी नदीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा, नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढ़ी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई रोकिएको छ। बाढ़ी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको 4 दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ़न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इफानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढ़ी कामदार अझै बेपत्ता छन्। 5 प्रमुख आयोजनाहरूबाट मात्रै 215 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशुली क्षेत्रबाट झण्डै 350 जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढ़ी, लाङटाङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। 4 दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ। अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस सहित स्थलगत समन्वयमा जुटेका छन्।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको भनेर बाढ़ी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै विपद प्रभावित हुँदा विवरण संकलन, पीड़ितको उद्धार तथा राहत व्यवस्थापन, पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढ़ीपछि पालिकाका 12 कर्मचारी सम्पर्क विहीन छन्। यसैबीच बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ, 7514 जनाको उद्धार भएको छ।
3: भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपाएको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरुवा रोग फैलने जोखिम देखिएको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाया बाढ़ीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा, झाडापखला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, त्यसै गरी हेपाटाइटिस ए र ई, डेंगे, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सर्वारोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले

0: तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढ़ीग्रस्त क्षेत्रमा बिना काम भीड़भाड़का लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्। पशुचरवाहमा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अपनाउन भनेका छौं। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले सब वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाई छ। अब त्यसमा केन्द्रित भएर काम शुरू गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रका कतिपय पीड़ितको घरमै औषधि पुरिएको छ। अस्पतालमा पनि अभाव भएको छ। त्यसैले सुत्किरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटिकोशीको बाढ़ीमा परि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरेर कानूनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृंखलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा फेरि बाढ़ी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अप्नाउन आग्रह, घरमै औषधि पुनिदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा, सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,000 रूपियाँ संकलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ। सहयोग रकम संकलन हुने क्रम पनि जारी रहेको छ।
3: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रूपियाँ अर्थात 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अरू पुनर्स्थापनाका लागि पौने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्याङ्कन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ।
2: गाँठका कुरा।
4: हजारौं वर्ष अघि अहिले जस्तो पैसा थिएन। पैसा नभए पनि हाम्रा पुर्खा थिए। रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो। पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात बार्टर सिस्टम भनिन्छ। प्रस्तुत छ गाँठका कुरा श्रृंखलाको दोस्रो भाग।
3: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो। समाज र समुदाय छरिएको थियो। कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो। मौसम अनुसार पशुपालन पनि विविध थियो। किसानले अन्न फलाउँथे, गोठालाले दूध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपड़ा बुन्थे, कसैले औजार बनाउँथे। तपाईसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ। मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ। दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो। तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए। एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपडा चाहिएको छ, कपडा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ। अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाऊ भन्यो, व्याकुताको धार नै पुर्याउने गाह्रो। सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन् साह्रो। साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो। मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठूलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए। यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो। हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलँदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो। त्यसैले कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्भर धातुका सिक्का चलन चल्तीमा आए। आज हामी मोबाइलको एक क्लिकमा हजारौं रुपियाँ लेनदेन गर्छौ, तर त्यो सुविधा आउनु अघि धन भन्नु धान, नुन, पशु, जमिन र कल कारखाना थिए। पैसाको विकास वस्तु साटा साटलाई सजिलो बनाउने माध्यमका रूपमा हजारौं वर्षमा भएको हो। आज हामीसँग पैसा छ, तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो र त्यो माध्यम समयसँगै बदलिँदै गयो। तर कथा यतिमै सकिँदैन। अब प्रश्न उठ्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो? यी सबैको कथा गाँठका कुराको अर्को श्रृंखलामा लिएर आउनेछौ।
4: गएको भदौ 10 गतेको रसुवा बाढ़ीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार पारी झण्डै 250 कन्टेनर बाटोमै अल्पत्र परेका छन्। बाढ़ीले बगाएका र भन्सार पारी बाटोमा अल्पत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढ़ी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल शुरू हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपड़ा, जुत्ता, चप्पल, फलफूल, काजु, किसमिस लगायतका भाई मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। रसुवा नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढ़ाउनु पर्ने व्यवसायीको माग छ।
3: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढ़ेको हो। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टील तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रूपियाँ बराबरको फलाम, स्टील तथा तिनका उत्पादन निर्यात भएकोमा चालू आर्थिक वर्षको यसै अवधिमा बढ़ेर 2,03,79,00,000 रूपियाँ पुगेको छ। यो 472.59% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढ़ेको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
12: सम्पर्क नम्बर 98478726873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
16: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
16: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090265255।
4: त्यहाँ ओत पाए, 81 बाढी आएपछि बल्ल तल्ल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भए। त्यस दिन उनीहरूका लागि यही घर सुरक्षित आश्रय स्थल बनेको थियो। वरपर घर नभएकाले बाढी पीड़ितहरूका लागि यो घर अहिले भोक प्यास मेटाउने मात्र नभई रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि यो घर एक किसिमको सेल्टर जस्तै बनेको छ। घर धनी प्रेम बहादुर र उहाँका श्रीमती मैया तामाङ अशक्त हुनुहुन्छ। प्रेम बहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्नुहुन्छ। यहाँको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने घाँस बासको व्यवस्था गरिरहनु भएको छ। भोको पेट राख्नुहुन्न। त्यस क्षेत्रमा सरकारको समेत उपस्थिति छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढ़ाउने नीति लिएको छ। वाशिङटनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कार्यवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक ल्याउँदै वार्तामा फर्कन दबाव दिनु रहेको विश्लेषकहरूको भनाइ छ। युद्ध शुरू भएको छ महिना भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार तथा क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः शुरू गराउन कूटनीतिक प्रयास गरिरहेका छन्।
4: अब खेल खबर। न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलांगा र युआने बिसाले गोल गरेका छन्। गएको हप्ता लिभरपूलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलांगाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएका छन्। खेलको 62 मिनटमा उनले निको गोन्जालेज र अमार मेजिजको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 मिनटमा विसाले गोल गर्दै न्यू क्यासलको जित पक्का गरे। टोटनहमले सिजनको शुरूआती दुई खेलमै लगातार हार बेहोरेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती मध्य प्रदेशका केही ठाउँ बाहेक देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। गएको 12 घण्टामा गोर्खामा सबैभन्दा बढ़ी 120 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक, कास्की, म्याग्दी, दार्चुला र कञ्चनपुर लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: भोटेकोशी बाढ़ीका कारण क्षति पुगेका मोबाइल टावर मरम्मतपछि फेरि सञ्चालनमा आउन थालेका छन्। सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले प्रभावित जिल्लाहरूमा रसुवा र नुवाकोटका विभिन्न ठाउँका मोबाइल टावर मरम्मत समारोहपछि सञ्चालनमा ल्याएका छन्।
3: रसुवा र नुवाकोटमा 11 वाणिज्य बैंकका 17 भन्दा बढ़ी शाखा रहेकोमा भोटेकोशी बाढ़ीले सबैमा पूर्ण रूपमा क्षति पुर्याएको छ। ती शाखामा करिब 4 अर्ब 35 करोड़ निक्षेप र 2 अर्ब 42 करोड़ रूपियाँ ऋण प्रवाह छ। यो तथ्याङ्क बैंकहरूको रसुवा र नुवाकोटका स्याफुबेसी तथा टिमुरी शाखामा रहेको निक्षेप र कर्जा प्रवाहको हो। आजको कान्तिपुरमा खबर छ।
4: डाँडाको बस्ती वरपर उभिदा पनि सिरिङ्ग हुने डरलाग्दो भीर अनि त्यही भीरको पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती। भीरमा बुट्यान फाँडेर बनाइएको जमिनमा पसिना बगाएर वर्षभरि दुःख गर्दा पनि मुस्किलले 6 महिना खान पुग्छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 ब्रुसबाङका 36 परिवार बाँकी 6 महिना ज्याला मजदूरी, कन्दमूल र अनिकालसँग जुधिरहेका खबर नयाँ पत्रिकामा छ।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा पहिरोमा पुरिएकी करिब 6 वर्षीय बालिकाको घटनाको दोस्रो दिन अस्ति 60 घण्टापछि जीवितै उद्धार गरिएको छ।
4: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा आवेदन दिएका 76,000 भन्दा बढ़ी नेपाली युवाको कोरियन भाषा परीक्षा असोजभित्र सञ्चालन हुने भएको छ।
3: परिवारसँग काठमाडौँको भिरकुटी मण्डपमा जारी 18 नाडा अटो सो 2026 घुम्ने योजना बनाएकाहरूले मेड इन नेपालको आकर्षणमा ध्यान केन्द्रित गरेका खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। अहिले पनि नाडा अटो सो चलिरहेको छ।
4: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले बगाएर धादिङ पुर्याएको सेफ तोडफोड़ गरी नगद रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई नियन्त्रणमा लिएको छ।
3: काया कैरनमा अब पालो उखानको
4: समयले सबै कुरा मिलाइदिन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटेकोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अप्नाउन आग्रह।
3: तर अहिले ठूलो बाढ़ीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई। बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा।
4: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन।
3: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
4: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यू क्यासलको पहिलो जित।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला मिथ्या सूचना फैलाउने प्रवृत्ति र बच्ने उपायसँग यो कार्टुन सम्बन्धित छ। यो कार्टुनले जनचेतना जगाउन खोजेको छ। यहाँ रूखमा बसिरहेको लाटोको सूर्यले भन्दैछ, मुख बन्द कान खुला राखौं, मिथ्या सूचना र भ्रमपूर्ण सामग्री शेयर नगरौं। आजको काया कैरन सकिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: मोखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
19: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
22: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, पत्र पत्रिका को संगालु कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिक राम चौधरी र सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। हाम्रो प्रसारण सेवा बबे गाउँपालिकामा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जिल्लावार एकाई दाङको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै बिहान 8 बजेदेखि मतदान शुरू हुने।
0: रसुवाको भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 जना सम्पर्क विहीन।
1: र नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन हिजो सम्पन्न, अध्यक्ष आरके शीतल निर्वाचित।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन्। विभिन्न संचार अनलाइन र संचार डेस्कबाट लिएका समाचारलाई पहिलो समाचार बनाएका छौं।
2: नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन हिजो सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लम्सालले नेपाल प्रेस युनियनले संचार प्रतिष्ठानमा काम गर्ने संचारकर्मीहरूलाई एक बनाएर सामाजिक र व्यावसायिक रूपमा अब्बल दर्जाका नागरिक हुन् भन्ने कुरा स्थापित गर्ने लड़ाईमा निरन्तर अगाडि बढ़िरहेको बताउनु भएको थियो। संचार प्रतिष्ठानहरूलाई कल्याणकारी कोषको नाममा दिँदै आएको विज्ञापन सरकारले बाढ़ी पीड़ितका नाममा कटौती गरिएको हुँदा लोकतन्त्र विरोधी गतिविधि मान्ने नहुने धारणा राख्नु भएको थियो। हरेक परिस्थितिमा मीडियाको भूमिका महत्वपूर्ण रहेको हुँदा यसलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो। यसैगरी कार्यक्रमका विशिष्ट अतिथि विपुल पोखरेलले जुनसुकै विपदको समयमा पनि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक जोखिमबाट नागरिकलाई बचाउनका लागि सिंहको राष्ट्र एक हुनुपर्ने बताउनुभयो। उहाँले यो संकटको बेलामा सबैभन्दा ठूलो दायित्व नागरिक बचाउने दायित्व भएकाले त्यसका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्ने धारणा राख्नुभयो। राज्यले पत्रकारिता आवश्यक छ भन्ने महसुस नगरेको हुँदा प्रेस स्वतन्त्रता र स्वच्छ प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सहयोग गरिराखेको अवस्थाको सुनिश्चितताको लागि आफूलाई गम्भीर बनाउन नसकेको देखिएको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य नारायणी रजौरे, वसन्त उपाध्याय, दाङका संस्थापक उपाध्यक्ष केपी सुवेदी, नेपाली कांग्रेस जिल्ला उपसभापति गिरिराज सुवेदी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। त्यस अवसरमा विभिन्न संचारकर्मीहरूलाई पुरस्कृत एवं सम्मान गरिएको थियो, जसमा जितबहादुर चौधरी, राजकुमार चौधरी, लहानु चौधरी, सुरेश श्रेष्ठ, सुशील बस्नेत, केपी घिमिरे, दधिराम सुवेदी, विनोद पोखरेललाई सम्मान गरिएको थियो। यसैगरी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार सपना पौडेल, देवका परियार, लक्ष्मण बस्नेत, मिनराज गौतम, सरिता चौधरी, प्रेम पुन, किरण विक्रम शाहलाई पुरस्कृत गरिएको थियो। नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितेज भण्डारीले गर्नुभएको थियो।
1: नेपाल बार एसोसिएशन जिल्लाबार इकाई दाङको आज निर्वाचन हुँदैछ। नेतृत्वका लागि निर्मल गौतम र मणिराम आचार्य मौसम दुईजना दुई छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा हुनुहुन्छ। अहिले बिहान 8 बजेदेखि शुरू हुने मतदान अपराह्न 4 बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। निर्मल गौतमको समूहमा अधिवक्ता तिलक बहादुर केसी उपाध्यक्ष पदका लागि, किरण पौडेल सचिव पदका लागि, फकला थारू कोषाध्यक्ष पदका लागि, बीना पाण्डे सहसचिव, त्यसै गरेर सदस्यहरूमा गोपाल प्रसाद भूषाल, अधिवक्ता विनय कुमार मिश्र, माधव प्रसाद अधिकारी, त्यसै गरेर शान्तराज सुवेदी, धनसिंह गिरी, निश्चल हमाल र मणिराम चौधरी सदस्य पदका लागि उम्मेद्वारी दिनुभएको छ। यसै विषयमा कुराकानी गर्नका लागि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन डीएलए समूहका अध्यक्ष पदका उम्मेद्वार निर्मल गौतम अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। निर्मल सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: धन्यवाद।
1: आज अब केही बेर पछाडि निर्वाचन हुँदैछ र दुई समूह बनाएर तपाईँहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। तपाईँको उम्मेद्वारी किन र के लागि, के छन् तपाईँको एजेन्डाहरू?
3: सर्वप्रथम रेडियो मध्यपश्चिमलाई धन्यवाद। हाम्रो नेपाल बार एसोसिएसन जिल्ला अदालतबारीका दाङको निर्वाचन अहिले 8 बजेदेखि शुरू भइराखेको छ र यसमा चाहिँ हामीहरू 2 प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छौँ र यसमा हामीहरूको विशेष गरेर डिएलए दाङको तर्फबाट म अध्यक्ष पदको उम्मेद्वार भएको छु र मेरो नेतृत्वमा डिएलएले उम्मेदवारी अगाडि सारेको छ यसमा मुख्यतया हामीहरूका केही एजेन्डाहरू छन् जस्तो कि एउटा मुख्य एजेन्डा हाम्रो के छ भनेपछि न्यायका उपभोक्ताहरूलाई न्यायको पहुँचमा पुर्याइ छिटो छरितो र कम खर्चमा कसरी न्याय प्रदान गर्न सकिन्छ र उनीहरूलाई कसरी न्याय प्राप्त भएको अनुभूति दिलाउन सकिन्छ भन्नेतर्फ हामीहरूले चाहिँ हाम्रो कदम अगाडि बढाउने हाम्रो एउटा एजेन्डा छ त्यस्तै गरेर अमरजी अर्को दोस्रोमा चाहिँ आम कानुन व्यवसायीको व्यावसायिक हकितको कुरा पनि छ होइन अहिले चाहिँ कानुन व्यवसायीहरू व्यवसायबाट पलायन हुँदै गइराखेको देखिन्छ होइन अब यसका चाहिँ कारणहरू के हुन् पलायन किन भइरहेछन् यी कुराहरूलाई पनि हामीले चाहिँ के अरे पत्ता लगाएर त्यो चाहिँ पलायन नहुने अवस्थाको सिर्जना गर्नेतिर पनि अब हाम्रो कदम रहनेछ त्यसै गरेर अर्को यो कानुन व्यवसायप्रति युवाहरूको खासै त्यति आकर्षण देखिरहेको छैन अहिले पछिल्लो समयमा जस्तो कम्तीमा पनि वर्षमा 1500 देखि 2000 कानुन व्यवसाय उत्पादन हुने तर त्यसमध्ये 500 मात्रै व्यवसायमा आउने अरू व्यवसायमा नआउने किसिमको वातावरण देखिरहेछ अनि यसको वास्तविक समस्या के हो यसलाई पहिचान गरेर युवाहरूलाई कानुन व्यवसायमा बढीभन्दा बढी आकर्षित गर्ने एउटा हाम्रो त्यो पनि लक्ष्य रहेको छ त्यो पनि एजेन्डा रहेको छ त्यस्तै गरेर अर्को के छ भन्नु त भन्दाखेरि यो कानुन व्यवसायीहरूप्रति अहिले विभिन्न किसिमका आरोपहरू लाग्ने गरेका छन् होइन जस्तो तपाईँको बिचौलिया न न्यायाधीशहरूलाई घुस पाउने जस्ता आरोपहरू लाग्ने गरेका छन् न जसको कारणले गर्दाखेरि न्याय वास्तविक न्याय नभएर अन्याय भएको मान्छे अन्यायमै बस्न पर्ने अन्यायले चाहिँ न्याय पाउने भन्ने खालको त्यस्तो किसिमको छ त्यसलाई पनि हामीले चाहिँ तिरेर कसरी चाहिँ हामीले वास्तविक न्याय दिलाउन सकिन्छ भन्नेतर्फ पनि हामीहरूले चाहिँ के अरे कदम अगाडि बढाउने छौँ र त्यस्तै गरेर अर्को जुन यो कानुन व्यवसायलाई लाग्ने जुन आरोपहरू छन् यी आरोपहरूबाट यो व्यवसाय र व्यवसायलाई मुक्त गर्नको लागि पनि हामीले चाहिँ पहल गर्नेछौँ भने चाहिँ अर्को के छ भन्नुहुन्छ भन्दाखेरि मुख्य हामीहरूको अर्को न्यायालय र बार बिचमा के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ चाहिँ केही समस्याहरू होइन अब न्यायालय र बार भनेको एउटो रक्त हामी दुई पाङ्रा पनि भन्छौँ तर कहिले काहीँ के हुन्छ त भन्दाखेरि अब इन्ट्रेस्ट बाजिने अवस्थाको पनि सिर्जना भइराखेको हुन्छ हामीहरूको सोच एउटो न्यायालयको सोच अर्को हुन्छ होइन त्यसले गर्दाखेरि त्यसले केलाई कसलाई असर गर्छ त भन्दाखेरि त्यो न्यायका उपभोक्ताहरूलाई नै त्यसले प्रत्यक्ष असर गरिराखेको हुन्छ त्यसकारण बार र बेन्चको बिचमा बारम्बार देखिने जुन असामञ्जस्यताहरू हुन्छन् ती असामञ्जस्यताहरूलाई कानुनी रूपमा समाधान गर्नको लागि पनि हाम्रो नेतृत्वले पहल गर्नेछ भन्ने चाहिँ हामीहरूका यी मुख्य एजेन्डाहरू छन् त्यसपछि आएर अब न्यायमा सहज पहुँचका कुराहरू छन् होइन जस्तो अहिले कतिपय मान्छेहरू अदालतमा आएर यो त न्याय त धेरै न्याय पाउन त धेरै खर्च गर्नुपर्ने रहेछ भनेर फर्केर गएको अवस्था पनि छ एउटा त्यसलाई पनि हामीहरू चाहिँ सकेसम्म कम खर्चमा होइन सकेसम्म निशुल्क कम खर्चमा होइन जस्तो हामीहरूको यहाँ कानुन सहायता समिति पनि छ वैतनिक वकिल पनि छ तिनीहरूको बारेमा अझ खासै प्रचार प्रसार छैन मान्छेहरूले त्यो बारेमा थाहा पाएको छैनन् होइन हामीहरू चाहिँ त्यतातिर उनीहरूलाई जान पनि भोलि हामीले प्रेरित गर्छौँ जसले गर्दाखेरि न्यायमा चाहिँ पहुँच पनि पुग्छ होइन र त्यस्तै गरेर अन्य कुराहरू जस्तो कति विसङ्गति विकृतिहरूलाई पनि हामीहरूले चाहिँ के अरे त्यो पहिचान गरेर ती विकृति र विसङ्गति मुक्त हामीले चाहिँ बार बनाउनको लागि हाम्रो चाहिँ पहल रहनेछ मैले यहाँलाई जानकारी
1: गराएँ। निर्मल सर, जस्तो यहाँले भनेका एकदमै राम्रा एजेन्डाहरू सुन्दाखेरि आहा लाग्ने एजेन्डाहरू छन्। यो उम्मेद्वार बन्दै गर्दाखेरि यी एजेन्डाहरू आउँछन्, तर उम्मेद्वार जितिसके पछाडि चाहिँ अब त्यो कार्यकाल सकिँदै गर्दाखेरि मैले यो काम गरे भनेर चाहिँ आउँदैनन्, त्यसको देखिने प्रभाव चाहिँ देखिँदैन, यस्तो किन हुन्छ?
3: त्यसो पहिलो कुरा त के हुन्छ भन्नुहुन्छ भनेपछि जस्तो हामीहरूले जुन अहिले प्रतिबद्धताहरू यहाँ जाहेर गर्यौँ, जुन एजेन्डाहरू हामीले चाहिँ यहाँहरू समक्ष अहिले पर्खेका छौँ, कतिपय नि समय र परिस्थितिले पनि भोलिका दिनहरूमा यिनी असान्दर्भिक पनि हुन सक्छन्। किन असान्दर्भिक भइहाल्यो भनेपछि तिनलाई पूरा गर्नुपर्छ भन्ने हुँदैन होइन, कतिपय सान्दर्भिक हुन्छन् तिनी फेरि त्यो भोलि हामीले कार्यान्वयन गर्यौँ भने प्रचार हुँदैन, बुझ्नुहुँदैन, प्रचार हुँदैन, बरु त्यति मात्र हो। अन्यथा हामीहरूले चाहिँ यो एजेन्डा अनुसार काम नगर्ने भन्ने कुरो हुँदैन, किन चार्टीहरूले नै हामीलाई चाहिँ म्यान्डेट दिएर पठाइसकेपछि हामीहरू भोलि फेरि यो एजेन्डा अनुसार काम नगर्ने भन्ने कुरा हुँदैन। खालि के हुन्छ त भन्दा काम भएको प्रचार हुँदैन, कुरो के हो भने कतिपय एजेन्डाहरू के हुन्छन् भने समय अनुसार भोलि असान्दर्भिक पनि भएर जालान्, जब त्यो असान्दर्भिक भइगयो भने त्यसलाई फेरि अब भोलि कार्यान्वयन गर्ने भन्ने कुरो हुँदैन।
1: अन्तिममा न्याय क्षेत्रमा न्याय दिने ठाउँमा यसरी छुट्टा छुट्टै हुन त यसलाई चाहिँ लोकतान्त्रिक अभ्यास पनि भन्नु होला तपाईँहरू र भन्ने पनि गरिन्छ, यो छुट्टा छुट्टी चुनाव बनाएर वकिलका लागि किन संगठन चाहियो, किन चाहिँ चुनाव गर्नु पर्यो भन्ने जमातहरू पनि छ, यसका बारेमा चाहिँ के भन्नुहुन्छ?
3: यस्तो हुन्छ नि, त्यो व्यवसायको प्रवर्धनको लागि, व्यवसायको हकितको लागि होइन, अलग अलग संगठनका अलग अलग एजेन्डा हुन सक्छन् होइन, एउटाको एजेन्डा अर्कालाई मन नपर्न सक्छ, त्यस कारणले आफ्नो एजेन्डा भोलि आफूले नेतृत्व गरिसकेपछि मैले चाहिँ यो एजेन्डा अनुसार म अगाडि बढ्छु भन्ने उद्देश्य लिएर अगाडि बढेको हुन्छ। त्यस कारण दुईटा समूहको बिचमा ती सबै एजेन्डाहरू एकै खाले भयो भने त त्यस्तो अवस्थामा भोलि तपाईँले भने जस्तो होइन मिलेर जाने अवस्थाको पनि सिर्जना हुन्छ। अन्यथा एजेन्डाको के अरे कुराहरू मिलेनन् स्वार्थ बाजी भने त्यस्तो त्यो अवस्थामा अवश्य पनि दुई प्यानल हुन्छ, त्यसलाई अन्यथा लिनुपर्ने अवस्था हुँदैन। अर्को कुरो, जुनसुकै प्यानलले जित्यो भने भोलि गएर फेरि गर्ने भनेको व्यवसायको हक हितको लागि नै कार्य गर्ने हो र जनताको न्यायमा सहज पहुँचको लागि नै कार्य गर्ने हो। त्यस कारणले त्यो जनताको अध्यक्षता हुन्छ, त्यो हामीलाई पनि थाहा छ, अस्ति भर्खर पनि हामी आम निर्वाचन भोगेका छौँ, त्यति बेला पनि सकेसम्म जनताले त निर्वाचनमा चाहिँ सबै दलहरू मिलेर गइदिए हुन्थ्यो भन्ने सोचेकै हुनुहुन्थ्यो, तथापि पनि त्यहाँ पनि निर्वाचनको त्यसलाई चाहिँ प्रजातान्त्रिक अभ्यास पनि मान्नु परिन्छ, यसलाई चाहिँ अन्यथा मान्नु पर्दैन। हामी जसले जिते पनि हामी चाहिँ न्यायकै पक्षमा लाग्ने हो, कानुनी शासनकै पक्षमा लाग्ने हो, मानव अधिकारकै पक्षमा लाग्ने हो, त्यसलाई चाहिँ अन्यथा लिनु जरुरी छैन।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो डेमोक्रेटिक लयर्स एसोसिएशन समूहका अध्यक्ष पदका उम्मेद्वार निर्मल गौतम। यो निर्वाचनमा, केही बेर पछाडि हुने निर्वाचनमा मौसम मणिराम आचार्य मौसम को अर्को समूह छ, प्रगतिशील पेशागत संयुक्त समूहका अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ मणिराम आचार्य। त्यसै गरेर उपाध्यक्ष पदमा हुनुहुन्छ लुमबहादुर कार्की, त्यसै गरेर सचिव पदमा भरत नेउपानी, त्यसै गरेर कोषाध्यक्ष पदमा कृष्ण प्रसाद आचार्य, त्यसै गरेर सहसचिवमा हरिश चन्द्र कुमारी ओली लगायतका हुनुहुन्छ। यसै विषयमा कुराकानी गर्नका लागि प्रगतिशील पेशागत संयुक्त समूहका अध्यक्ष मणिराम आचार्य मौसम आचार्य भनेर पनि हामीले चिन्ने गरेका छौं। सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
4: धन्यवाद हजुर।
1: केही बेर पछाडि मतदान हुँदैछ, मतदान शुरू हुँदैछ, दुईवटा चुनावी प्यानल बनाएर अगाडि बढ्नु भएको छ, आफ्नो उम्मेद्वारीलाई कसरी लिनु भएको छ र तपाईँको एजेन्डाहरू चाहिँ के छन्?
4: हाम्रो उम्मेद्वारी अब एउटा सहज रूपमा हामीले लिएका छौँ, यो पेसागत हक संरक्षणको लागि हो, र दोस्रोमा स्वतन्त्र र सक्षम वाद निर्माणका लागि हामीले उम्मेद्वारी दिएका हौ, र अर्को न्यायिक सुधार र रचनात्मक भूमिका भन्ने गर्नको लागि हामीले लिएका हौँ भने नयाँ पुस्तामा कानून व्यवसायको संरक्षण र विकासका लागि पनि हामीले हाम्रो उम्मेदवारी दर्जा गरेका हौँ, र महिला तथा समावेशी सहभागिता हुनुपर्छ बारमा भनेर हामीले त्यसको उम्मेदवार दिएका हौँ, र पारदर्शी र जवाबदेहीता हुँदै नेतृत्व र प्रविधि मैत्री र अध्ययनशील बार बनाउनको लागि पनि हाम्रो उम्मेदवार रहेको छ, र बार बेन्च सम्बन्धमा संस्थागत समन्वय र सबै कानून व्यवसायको साझा बार निर्माणका लागि हामीले हाम्रो उम्मेदवारी दिनु परेको अवस्था र स्थिति छ, र विगतमा हाम्रा बीचमा भएका सहमतिहरू प्रत्याशी उम्मेद्वारका समूहका साथीहरूले नमानेर हामीलाई अपहेलित गरेका कारणले पनि हामीले यो समितिमा यो कार्य समितिका लागि हाम्रो यो प्रगतिशील पेसागत संयुक्त समूहको एउटा उम्मेदवारी रहेको छ, र यो उम्मेदवारीलाई हामीले सहज रूपमा लिएका छौँ, र सबै विद्वान विदुषी कानून व्यवसायीहरूले र वरिष्ठ अधिवक्ता र अभिवक्ता मतदाता साथीहरूले यो समूहलाई मतदान गरी सक्षमवार साझावाद पेसागत अघित्व संरक्षणको लागि गर्न सक्ने समूहलाई र स्वतन्त्र सशक्त वाद निर्माणका लागि मतदान गर्नुहुनेछ भनेर हामीले सबैलाई अगाडि समेटेर लैजानको लागि हाम्रो उम्मेद्वार रहेको छ।
1: यहाँले यसो भन्दै गर्दाखेरि स्वतन्त्र वाद निष्पक्ष वाद सबैको वाद भन्दै गर्दाखेरि चाहिँ यसो हुन सकेको छ कि छैन अहिलेसम्म मौसमजी?
4: अहिले त त्यस्तो भएको छैन, हामीले त्यो महसुस गरेका छैनौँ। हामी विगतदेखि धेरैचोटि हामीले एउटा एकतन्त्रीय रूपमा चलाएको वादको लागि हामीले धेरै बुलन्द आवाज गर्यौँ र यो सबै समूहलाई पेसागत हकी संरक्षणको लागि आम जति मतदाता काम व्यवसायहरू हुनुहुन्छ उहाँहरूको जति संगठन हुनुहुन्छ जति समूहमा उहाँहरूको आस्था विचारले केन्द्रित हुनुहुन्छ त्यो समूहलाई मिलाएर लैजाउँ भन्दाखेरि मान्नु भएन। त्यसपछि गत सालमा हामीले योभन्दा अगाडिको निवर्तन कार्य समितिको लागि हामीले सहमति सहकार्य गरेर हामीले त्यो कार्य समिति फुलफिल गरेका थियौँ र अहिले प्रगतिशील पेसागत काम व्यवसायको जो एउटा पालो आयो समूह यो संस्थागत विकासका लागि हाम्रो पालो थियो त्यो पालोमा उहाँहरूले हामीसँग कुनै पहल कदमी नगरेर हामीलाई एउटा कुनै अवसर कुनै वार्ता गर्ने अथवा सहमति गर्ने सहकार्य गर्ने कुनै पनि अवसर नदिएर हामीलाई पन्छ्याउने जो एउटा प्रवृत्ति गर्नुभयो त्यसको विरुद्धमा र बारभित्र भएका विकृति विसङ्गतिको अन्त्य गर्नका लागि हामी यो समूह प्रगतिशील तथा पेसागत समूहको साझा रूपबाट हामीले उम्मेद्वार दर्ता गरेका छौँ। यसमा हाम्रो समूहले विजय हासिल गरेमा र विषय हासिल गर्न सकेमा र आम मतदाताहरूले हामीलाई यसको विश्वास दिलाएमा हामी यो बारको हकित र पेसागत संरक्षणका लागि औरात खट्ने कुरा म यही सन्देशबाट सम्पूर्ण मतदाताहरूलाई जानकारी गराउन चाहन्छु।
1: अब हुन त यो प्रक्रियालाई प्रजातान्त्रिक प्रक्रिया लोकतान्त्रिक प्रक्रिया पनि भनिएला, तर खास न्यायालय जस्तो क्षेत्रमा काम गर्ने कानून व्यवसायहरूका लागि वकिलहरूका लागि चाहिँ किन संगठन चाहिन्छ? किन त्यसमा पनि अझ चाहिँ यो सीमित संख्यामा रहेका वकिलहरूलाई त्यहाँ पनि चाहिँ निर्वाचन गर्नुपर्ने चुनाव गर्नुपर्ने एक खालको चाहिँ आम नागरिकहरूको यस्तो खालको बुझाइ छ, यसमा चाहिँ के भन्नुहुन्छ?
4: होइन, हामीले गर्न नपर्ने हो, खास नगरौँ हामीले भनेर धेरै हामीले धेरै अन्वय गऱ्यौँ विनय गऱ्यौँ। त्यो कुराले हाम्रो सहजतालाई हाम्रो सहनशीलतालाई एउटा प्रत्याशी उम्मेद्वारको समूहले यो प्रजातान्त्रिक कानुन व्यवसायी समूह भन्ने छ त्यसले हामीलाई के गर्यो भन्दाखेरि होइन हाम्रो त यहाँ सत्ता हो हाम्रो शासन हो हामी छोड्न सक्दैनौँ हामी तपाईँहरूलाई मिलाएर पनि लिन सक्दैनौँ हाम्रो बहुमत छ हामीले केही पनि गर्न तपाईँहरूको कुनै पनि अवसर प्रदान गर्न दिँदैनौँ भन्नेको कारणले र हामीलाई हेपिएका र यो आफ्नो पेसा व्यवसाय गर्ने र स्वतन्त्र रूपमा बसेको कानुन व्यवसायको हकितको संरक्षणका लागि र त्यो सत्ता केन्द्रितबाट बाहिर रहेको कानुन व्यवसायहरूको हकितका लागि हाम्रो यो बाध्यताले यो व्यवस्थाले दिएको यो कुनै यो संस्थागत कुरामा राजनीति गर्नलाई होइन, यो एउटा साथीहरूको हकित संरक्षण गर्ने र बाहिर मौसममा रहेको कानुन व्यवसायको यो पुस्ताको नयाँ पुस्ता कानुन व्यवसायको संरक्षण र विकास गर्ने र सबै कानुन व्यवसायको साझावाद निर्माण होस् र सबैको अपनत्व कायम होस् र सबै व्यवसायहरूको हकित संरक्षण होस् अग्रजको सम्मान होस् वरिष्ठ अधिवक्ताहरूको सम्मान होस् र नवोदित कानुन व्यवसायहरूको बार प्रवेश सहज होस् भन्नका लागि पनि हामीले यो उम्मेदवारी दर्ता गर्न परेको हो र यसमा कुनै किसिमको असहज परिस्थिति आउँदैन। हामीले सहज रूपमा लिएका छौँ, यसलाई सरल रूपमा लिएका छौँ, प्रजातान्त्रिक अभ्यासलाई अपनाउनु पर्ने बाध्यता व्यवस्था आएका हुनाले हामीले उम्मेदवार दिएका छौँ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानुन व्यवसाय, आज निर्वाचन हुँदैछ नेपाल बार एसोसिएसन जिल्ला बार इकाइ दाङको, अहिले 8 बजेदेखि 4 बजेसम्म मतदान हुनेछ। त्यसका बारेमा दुवै पक्षका अध्यक्ष पदका उम्मेद्वारहरूसँग कुराकानी गर्यो। खबरको सिलसिला जारी नै छ, अहिलेका लागि छोटो विश्राम।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082563218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082563509 र मोबाइल 98453065।
2: अब अन्य खबर प्रसंग, रसुवाको भटेकोसे नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमानेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले बताए। यसैगरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलप्रासी पूर्वमा 165, नवलप्रासी पश्चिममा 63 र तनहुमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जल विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जल विद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
1: नेपाल प्रेस युनियन दाङको हिजो राति सम्पन्न नवौं अधिवेशनबाट अध्यक्ष पदमा आरके शीतल निर्वाचित हुनुभएको छ। अधिवेशनले सर्वसम्मत रूपमा आरके शीतलको नेतृत्वमा कार्य समिति चयन गरिएको हो, जसको उपाध्यक्षमा अमर सतीश भण्डारी, सन्तोष केसी, महिला उपाध्यक्षमा एमकला भूषाल, सचिवमा लीलाधर ओली, सह सचिवमा प्रकाश केसी र जयन्ती चौधरी, त्यसै गरेर कोषाध्यक्षमा प्रिया स्मृति गजमेर र सह कोषाध्यक्षमा सुशीला ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसै गरेर सदस्यहरूमा नारायण नेपाल, हिमाल महरा, मेघमन बुढा, शोभा डागी, रूपा थापा, बाबुराम पाण्डे, पूनम डीसी, देवका नेपाली, सपना पौडेल, पूर्ण केसी निर्वाचित हुनुभएको छ। अनलाइन संस्करणबाट खबर लिएका छौं।
2: कोराई उपमहानगरपालिका वडा नम्बर 17 स्थित हरिद्वार गाउँमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ। टोलका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता तथा वडा नम्बर 17 कार्यवाहक वडा अध्यक्ष धनीराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले टोलले समाज तथा नगरमा धेरै राम्रो काम गर्दै आएको र समय समयमा सरसफाई, व्यक्ति घरधुरी बचत गर्दै आएको, समाजमा सामाजिक कार्यहरूमा यो टोलले उदाहरणीय कार्य गरेको बताएका थिए। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक खड्ग बहादुर घरते, लेखा सदस्य जागेश्वर भण्डारी, ज्येष्ठ नागरिक माधव आचार्य, पत्रकार विष्णु आठ, लेखा संयोजक मीना घरते लगायतले बोल्नु भएको थियो। संस्थाका कोषाध्यक्ष सतीश कुमार आचार्यले आय व्यय प्रस्तुत गर्नुभएको थियो भने सचिव बोध प्रसाद लामिछानेले टोलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
1: देउखुरी उद्योग वाणिज्य संघ लमहीको 23 साधारण सभा तथा 13 अधिवेशनमा देउखरी क्षेत्रको आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकार बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको छ। संघका अध्यक्ष कमलजंग ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभा अधिवेशनमा प्रमुख अतिथि लमई नगरपालिका का प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादन उद्यमशीलता र रोजगारी प्रवर्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने पनि बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंकसिंह बुढाथोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायहरूलाई संकुचित वातावरणको प्रत्याभूति सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताउनुभयो। साधारण सभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संघले उद्योगिक व्यवसायको पक्षमा पैरवी तथा समन्वय बजार अनुगमन व्यावसायिक दक्षता अभिवृद्धि र देउखरीको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरेको उल्लेख गरिएको थियो। अनलाइन संस्करणबाट खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
17: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
17: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
17: एकपटक दंगालीबाट किनेर हेर न।
14: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
18: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
17: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
19: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टी बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
20: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
17: प्रोप्राइटर सोमराज रैदास।
21: सम्पर्क फोन नम्बर 0825367775।
17: सम्पर्क नम्बर 98-76-26-873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नु
23: हालसम्म 724 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 13, नुवाकोटमा 47, धादिङमा 49, चितवनमा 258, गोर्खामा 58, तनहुमा 36, नवलपरासी पूर्वमा 184 र नवलपरासी पश्चिममा 79 जना गरी 724 जनाको शव फेला परेको हो। सुरक्षाकर्मीले जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, समन्वय र सहयोग गर्ने, आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका, पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको भरतपुर एक स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमीनमुनि व्यवस्थापन गर्न थालिएको छ। रसुवाको भुटेकोशी नदीमा गएको बाढ़ीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआर

अधिकारी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। डीएनए का लागि नमूना संकलन सम्पन्न भएका तर आफन्तबाट पहिचान हुन नसकेका सबलाई क्रमशः देवघाटमा लगेर जमीन मुनि व्यवस्थापन गर्ने कार्य जारी रहनेछ। प्रत्येक सबलाई 1.5 मीटर गहिरो खाडलमा एक एक गरी राखिनेछ भने एउटा सब र अर्को सब बीच 40 सेन्टिमिटरको दूरी कायम गरिनेछ। भविष्यमा डीएनए परीक्षणबाट पहिचान पुष्टि भएमा सब सजिलै निकाल्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। सरकारले बाढ़ीका कारण रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढ़ी लेदो तथा भग्नावशेष पछ्याएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा जारी राखेका छन्। एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पछ्याउने काम भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बावजूद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढ़ाउन निरन्तर प्रयास गरिरहेको छ। सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्नेछ। यसैबीच चिनिया र भारतीय विज्ञ टोली नेपाल पुगेको छ। नेपाली सेनाको समन्वयमा बाढ़ीका कारण विभिन्न टनेलभित्र फँसेकाहरूको उद्धार कार्यमा सक्रिय भएको छ। रसुवाको भोटेकोशीमा पुनः बाढ़ी आएको छ। लेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढ़ी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। सहायक प्रमुख जिल्ला अधिकारीले बाढ़ीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। यसअघि यही भदौ 10 गते बुधबार लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढ़ीबाट ठूलो मानवीय र भौतिक क्षति भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनु भएको हो। विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्नुहुँदै उहाँले बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताउनुभयो। उहाँका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजूद पनि प्रभावित क्षेत्रबाट हिजो 5:30 बजेसम्म 7,514 जना मानिसलाई हवाई र स्थल मार्ग मार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। जसमध्ये विभिन्न जलविद्युत आयोजना क्षेत्रमा फँसेका 279 जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनिया विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिनु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी 16 हेलिकप्टर प्रयोग गरेर हालसम्म 236 उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 18,708 जना सुरक्षाकर्मी खटिनु भएको छ। साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाण्डुका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उहाँको भनाई छ। यस्तै काठमाण्डुबाट गएका विभिन्न चिकित्सक सहितको टोलीले धुन्चे, स्याफ्रुबेसी, रसुवा अस्पताल र हेली क्षेत्रमा 2 गरी 5 स्थानबाट स्वास्थ्य सेवा दिइरहनु भएको उहाँले बताउनुभयो। साथै घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान गरिरहेको छ। बाढ़ीले मुख्य सड़कमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाण्डु, टोखा, छहरे,
बरखार पुल

0: आप्र नर्जा लच्याङ सरमथली पाठी खर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड चारपाङ्जे साना सवारी साधन सञ्चालन हुने गरी मरमत गरिएको छ। यो सड़क खण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सड़क सञ्जालसँग जोड़िएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखुको 13 किलोमिटर सड़कमा थुप्रिएको लेदो पछ्याएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ। धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। परेवाटार नेपालटार गजुरीटार पीपलटार आदमटार बेलिनटार केउरिनीटार हुँदै मास्टार जोड़िने सड़क सञ्चालनमा आएसँगै धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी र लेन्दे खोलामा आएको बाढ़ीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 वटा स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले हिजो नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ती स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढ़ी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार हिजो राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको हो। रसुवा नुवाकोट र धादिङको 4-4 तथा गोर्खाको 1 र तनहुँको 2 स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। राजपत्रमा जारी भएको सूचना अनुसार रसुवा जिल्लाको उत्तरगया गाउँपालिका गोसाईकुण्ड गाउँपालिका कालिका गाउँपालिका र आमा छोदिङमो गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै नुवाकोट जिल्लाको विदुर नगरपालिका बेलकोटगढ़ी नगरपालिका किस्पाङ गाउँपालिका तारकेश्वर गाउँपालिकालाई पनि संकटग्रस्त घोषणा गरिएको छ भने धादिङको गल्छी गाउँपालिका गजुरी गाउँपालिका बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकालाई संकटग्रस्त घोषणा गरिएको छ। गृह मन्त्रालयले गोर्खाको गण्डकी गाउँपालिका तथा तनहुँको देवघाट गाउँपालिका र आबु खैरेनी गाउँपालिकालाई पनि विपद संकटग्रस्त घोषणा गरेको छ। विपद संकटग्रस्त घोषणा गरेसँगै ती स्थानमा बाढ़ी प्रभावितको खोज उद्धार राहत तथा पुननिर्माण कार्य तीव्र तथा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। संकटग्रस्त घोषणा गरेपछि ती कार्यसँग सम्बन्धित आवश्यक निर्णय लिन स्थानीय सरकार स्वतन्त्र हुनेछन् भने आवश्यकता अनुसार तथा साधनको प्रयोग गर्न पनि उनीहरूलाई कानूनले बन्देज लगाउने छैन। परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेता बीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ। साथै चीनमा बाढ़ीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी सूचना प्रणाली विकास तथा दुई देश बीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढ़ाउनेमा जोड़ दिएका छन्। यस्तै परराष्ट्र मन्त्री खनाल र भेनेजुएलाका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सिया बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्नुहुँदै यस कठिन समयमा नेपालसँग आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुननिर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार सड़क सञ्जाल पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले बाढ़ीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुननिर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताउनुभयो। विपदपछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत चीन जापान अस्ट्रेलिया लगायतका मुलुकबाट पनि आवश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत बेपत्ता व्यक्ति र क्षतिको आँकड़ा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न अपील गर्नुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टीम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डीएनए परीक्षण तथा शवगृह व्यवस्थापनका लागि भारत र चीन बीचको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
1: हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढंगले रेस्क्यू सम्बन्धी कामहरू उद्धारको कामहरू खोजका कामहरू अगाडि बढ़ाइरहेका छौं। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडीजहरू भेटिएको छ ती बडीजहरूलाई आइडेन्टिफाई गर्नलाई डीएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडीजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठूलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यू टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौं।
0: भोटेकोशी नदीको बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
2: तीन बजेदेखि अहिलेसम्म हामी यो तयारी गरिरहेका छौँ। अब साइटमा त्यो ड्रिलिङको लागि हामी मुभ हुँदैछौँ र त्यहाँ
0: प्रवक्ता पौडेलका अनुसार भोटेकोशी नदीको बाढ़ीमा परेका विभिन्न देशका 120 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 500 हाराहारीमा विदेशी नागरिकहरू हराइरहेका छन्। यसैबीच भारत सरकारबाट हालसम्म 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चीन सरकारले 30 बेली ब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग सहयोग गर्ने भएको छ। चिनिया र भारतीय विज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा भोटेकोशीबाट टनेलभित्र फँसेकाहरूको उद्धार कार्य शुरू गर्ने तयारी गरेको छ। त्यसका लागि अहिले टनेल विज्ञ समूहले टनेलको मुख्यद्वार खुलाउने प्रयास समेत गरिरहेको छ।
2: तीन बजेदेखि अहिलेसम्म हामी यो तयारी गरिरहेका छौँ। अब साइटमा त्यो ड्रिलिङको लागि हामी मुभ हुँदैछौँ र त्यहाँ फेरि ड्रिलिङ सुरु गरेर आज हामी 3 ड्रिल चाहिँ त्यो टनेलसम्म फेरि अहिले ड्रिल गरिसक्छौँ 2 घण्टाभित्र। र त्यो 3 ड्रिल सकिसकेपछि हामी ब्लास्टिङ गर्ने योजनामा छौँ। डकसम्म मान्छे जान सक्ने अवस्था बनाएपछि हामी पावर हाउससम्म हिँडेर जान सक्ने अवस्थामा आज साँझसम्म हामी पुर्याउन सक्छौँ भन्ने विश्वास छ। र त्यही अनुसार यो उद्धारको काम हाम्रो नभए पनि हाम्रो प्राविधिक पक्ष भनेको त्यहाँसम्म जान सक्ने एक्सेस क्लियर गरिदिने हो। त्यसको लागि मैले आफैले आफ्नै नेतृत्वमा काम अगाडि बढ़ाइरहेको छु।
0: विभिन्न जलविद्युत गृहका टनेलमा 900 भन्दा बढ़ी व्यक्तिहरू फँसेको अनुमान गरिएको छ। रसुवा बाढ़ीले बगाएका शवहरू चितवनमा व्यवस्थापनको काम भइरहेको छ। ठूलो संख्यामा भेटिएका शवहरू संकलन गरेर राख्न क्षमता नभएपछि शवहरूलाई बाध्यात्मक रूपमा डीएनए सुरक्षित राखेर जमीनमुनि व्यवस्थापन भइरहेको चितवनका प्रमुख जिल्लाधिकारी गणेश अरियालले जानकारी दिनुभयो।
3: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: किराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरीदेखि उपचार गर्ने,
4: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-590-222।
8: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
14: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
13: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
15: शुद्ध महका लागि कहाँ जाने त?
16: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
15: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
17: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
18: सम्पर्क मोबाइल नम्बर 985-78-31-840 र 984-78-20-440।
17: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
17: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 08-5947-847 082-590-847 भर्ना सम्बन्धी सूचना
20: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 082-5563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध। शल्यक्रियाहरू
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
22: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5191-101 र मोबाइल नम्बर 97-090-65-255।
24: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ
25: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
24: के कुरा गर्छ निमले? हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
23: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5601-196 र मोबाइल नम्बर 98-478-26-001।
16: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ
0: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्युपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्युपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
0: जनक दिवस न्युपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्युपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: माया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट माया नेट अब सबै कनेक्टेड
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 9840107090 9840107090।
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।

0: या ये दांत दुख्यो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्नेहैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-40।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
2: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
3: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
2: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
3: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98188 89 028
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
5: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
2: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
10: होइन भाइला लखर लखर कहाँ हिँडिस
11: कहाँ हुनु हो काका
10: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
14: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। जिल्ला बार एकाई दाङको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अहिले बिहान 8 बजेबाट मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। दुई प्यानल बीच हुन थालेको निर्वाचनमा प्रगतिशील पेशागत संयुक्त समूहबाट अध्यक्ष पदका लागि मणिराम आचार्य, उपाध्यक्षमा लोम बहादुर कार्की, सचिवमा भरत न्यौपाने, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य, सहसचिवमा हरिचन्द्रा कुमारी ओलीले उम्मेद्वारी दिनुभएको छ। यसैगरी सदस्यहरूमा यादव प्रसाद खनाल, लेखनाथ का आफले, खिम बहादुर अधिकारी, उत्तम भण्डारी, केशवराज शर्मा, दीपक थापा र माधव सुवेदीले उम्मेद्वारी दिनुभएको छ। यस्तै डीएलए समूहबाट अध्यक्षमा निर्मल गौतम, उपाध्यक्षमा तिलक बहादुर केसी, सचिवमा किरण पाण्डे, सहसचिवमा विनु पाण्डे, कोषाध्यक्षमा फकला थारूले उम्मेद्वारी दिनुभएको छ, जसको सदस्यहरूमा गोपाल प्रसाद भूषाल, विनय कुमार मिश्र, माधव प्रसाद अधिकारी, शान्तराम सुवेदी, भानसिंह गिरी, निश्चल हमाल र मणिराम चौधरीले उम्मेद्वारी दिएको बताइएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीको 23 वार्षिक साधारण सभा तथा 13 अधिवेशनमा देउखुरी क्षेत्रका आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकारी आवश्यक रहेकोमा जोड़ दिएको छ। संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंक सिंह बुढाथोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै औद्योगिक व्यवसायलाई सुरक्षित वातावरणको प्रत्यावर्ति राज्यले दिलाउनु पर्ने बताउनुभयो। साधारण सभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संघले औद्योगिक व्यवसायको पक्षमा पैरवी तथा समन्वय, बजार अनुगमन, व्यावसायिक दक्षता अभिवृद्धि तथा देउखुरीको समूह र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरेको उल्लेख गरिएको छ। रसुवाको भोटेकोसी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिन हुँदै गएर राख्ने ठाउँको अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखेपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2000

0: प्रयोग गर्ने अरू आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनुभयो। बाढ़ीपछिको दारूपचार व्यवस्थापन र संचार पुनस्थापना लगायत बारे सामाजिक सञ्जाल मार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका सब भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नुभएको छ। नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन हिजो सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लम्सालले नेपाल प्रेस युनियनले संचार प्रतिष्ठानमा काम गर्ने संचार कर्मीहरूलाई एक बनाएर सामाजिक व्यावसायिक रूपमा अब्बल दर्जाका नागरिक हुन् भन्ने कुरा स्थापित गर्ने लड़ाईमा निरन्तर अगाडि बढ़िरहेको बताउनुभयो। संचार प्रतिष्ठानलाई कल्याणकारी कोषको नाममा दिँदै आएको विज्ञापन सरकारले बाढ़ी पीड़ितका नाममा कटौती गरेको हुँदा लोकतन्त्र विरोधी गतिविधि मान्य नहुने धारणा राख्नु भएको थियो। हरेक परिस्थितिमा मीडियाको भूमिका महत्वपूर्ण रहेको हुँदा यसलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
1: संचार प्रतिष्ठानहरूलाई कल्याणकारी कोषका नाममा जुन विज्ञापन दिँदै आएको थियो र जुन पैसा दिँदै आएको थियो, संचार मन्त्रीले जितेको जिल्ला नुवाकोट हो, उहाँले आज त्यो पैसा कटौती गर्नुभएको छ बाढ़ी पीड़ितको नाममा। आज संचार कर्ममा गर्ने हामी भन्दैछौ, बन्द भएको रेडियो खोलेर बजाउनुपर्छ, बन्द भएको पत्रिका चलाउनुपर्छ, तब मात्र त्यहाँको सत्य कुराहरू विश्वव्यापी रूपमा चाहिँ जान सक्छ, जसले चाहिँ त्यहाँको चाहिँ उद्धारमा र त्यहाँको चाहिँ स्थायित्वको निम्ति त्यसको पुनर्निर्माणका लागि योगदान हुन्छ भनेर हामी भनिरहेका छौं। तर सरकार कटौती गर्ने नाममा, राहत दिने नाममा संचार प्रतिष्ठानहरूलाई दिँदै आएको विज्ञापन चाहिँ बन्द गर्न गइरहेको छ। त्यस कारणले यो सरकारले जताततै लोकतन्त्रको भजन गाउँदै गर्दा पनि यो पञ्चायतभन्दा निरङ्कुश शैलीमा र संचार प्रतिष्ठानहरूलाई बन्द गरेर आफ्ना केही स्टलबाजी गर्ने चाहिँ सोसल मिडियाहरूलाई चाहिँ संचार प्रतिष्ठान यिनै हुन् भन्ने इस्टाब्लिस गर्ने गरी जुन गतिविधि गरिरहेको छ, यो लोकतन्त्र विरोधी गतिविधि हो। त्यस कारणले यो मान्य हुँदैन, यसका विरूद्ध आन्दोलन गर्न जरूरी छ। आन्दोलनको मोडमा छौं, आन्दोलन यो चाहिँ दशौं महाधिवेशनलाई पनि हामीले अगाडि लान्छौ र सरकारको यो मनपरी तन्त्रलाई हामी अगाडि बढ्न दिँदैन। यसमा तपाईँहरू ढुक्काउनुहोस् र त्यसमा लाग्न म साथीहरूलाई आग्रह गर्छु।
0: यसैगरी कार्यक्रमका विशिष्ट अतिथि विपुल पोखरेलले जुनसुकै विपदको समयमा पनि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक जोखिमबाट नागरिकलाई बचाउनका लागि सिंगो राष्ट्र एक हुनुपर्ने बताउनुभयो। उहाँले यो संकटको बेलामा सबैभन्दा ठूलो दायित्व नागरिक बचाउने दायित्व भएकाले त्यसका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्ने धारणा राख्नुभयो। राज्यले पत्रकारिता आवश्यक छ भन्ने महसुस नगरेको हुँदा पूरै स्वतन्त्रता र स्वच्छ प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सहयोग गरिराखेको अवस्थाको सुनिश्चितताको लागि आफूलाई गम्भीर बनाउन नसकेको देखिएको बताउनुभयो।
2: यो दुःखको बेलामा, यो संकटको बेलामा, यो महाविपत्तिको बेलामा सबैभन्दा ठूलो दायित्व भने व्यक्ति, नागरिक, जनता बचाउने दायित्व हो। यो बचाउनका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्छ, खेल्न सकोस् र हामी त्यसका खेल्ने खेलाड़ीहरू हामी पनि हुन सकौं, त्यो ढंगको भूमिका हामीले निर्वाह गरौं, त्यो आग्रह गर्न चाहन्छु। यति बेला राज्यसँग हामीले गुनासो गरिरहन जरूरी छैन यो विपदको बेलामा। तथापि राज्य मीडियाप्रति कहिले पनि उदारभावका साथ प्रस्तुत भएको देखिँदैन। राज्यले पत्रकारिता चाहिन्छ भन्ने महसुस गरेको हामीले महसुस गर्न सकेका छैनौं। राज्यले प्रेस स्वतन्त्रता र एउटा स्वच्छ प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सफर गरिराखेको अवस्थाको सुनिश्चितताका लागि आफूलाई गम्भीर बनाउन सकेको देखिया छैन र यो महाविपत्तिको बेला मीडिया जुन ढंगले प्रस्तुत भएको छ यसले गर्दा राज्यलाई पनि एउटा चेत खुलोस् कि मीडिया चाहिँदो रहेछ। मीडियाको अफसेसमा मैले एक्लै जति ठूलो संकल्प गरे पनि त्यो पूरा गर्न सक्ने रहेछु भन्ने कुरा चाहिँ सकिँदो रहेनछ भन्ने कुराको रियलाइजेसन राज्य यति बेला होस् म त्यो कामना पनि गर्न चाहन्छु। त्यसले गर्दा मीडियाको प्रवर्धन, मीडियाको दिगोपन, प्रतिस्पर्धात्मक बजारको सुनिश्चितता सँगसँगै प्रेस स्वतन्त्रताको सन्दर्भमा राज्यले बनाउने नीति नियम र भोलि बन्ने कानूनहरूमा पनि त्यो प्रतिबिम्बित होस् भन्ने म अपेक्षासम्म म व्यक्त गर्न चाहन्छु। तर हाम्रो विगतदेखिको अनुभवले के भन्छ भन्दाखेरि परिआएको बेलामा मीडियाको सम्पूर्ण रूपमा साथ लिने तर त्यस पछाडि फेरि एउटा सामान्य अवस्था आएपछि मीडियाको हुन् र भनेर व्यवस्था गर्ने उदारभाव राख्ने अनुदारभाव राख्ने चाहिँ एउटा ट्रेन शासकहरूमा देखिन्छ।
0: कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य नारायणी रजौरी, वसन्त उपाध्याय, दाङका संस्थापक उपाध्यक्ष केपी घिमिरे, नेपाली कांग्रेस जिल्ला उपसभापति गिरिराज सुब्बा

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। त्यस अवसरमा विभिन्न संचारकर्मीहरूलाई पुरस्कृत एवं सम्मान गरिएको थियो, जसमा जित बहादुर चौधरी, राजकुमार चौधरी, लाहानु चौधरी, सुरेश श्रेष्ठ, सुशील बस्नेत, केपी घिमिरे, दधिराम सुवेदी, विनोद पोखरेललाई सम्मान गरिएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार सपना पौडेल, देवका परियार, लक्ष्मण बस्नेत, मिनराज गौतम, सरिता चौधरी, प्रेम पुन, किरण विक्रम शाहलाई पुरस्कृत गरिएको थियो। नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो। यसैगरी अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ, जसको अध्यक्षमा आरके शीतल, उपाध्यक्षमा अमर क्षितिज भण्डारी र सन्तोष केसी, महिला उपाध्यक्षमा एम कला भूषाल, सचिवमा लीलाधर ओली, सहसचिवमा प्रकाश केसी र जयन्ती चौधरी, कोषाध्यक्षमा प्रिया स्मृति गजमेर सर्वसम्मत चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा नारायण नेपाल, हिमाल महरा, मेघमान बुढा, शोभा ढाङ्गी, रूपा थापा, पुनम डिसी, देवका नेपाली, सपना पौडेल, पूर्ण केसी र बाबुराम पाण्डे लगायत सर्वसम्मत निर्वाचित हुनुभएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई दस सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
9: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
10: सामान्य किराले खाएको दाँत भर्ने,
9: मेसिन द्वारा आरसीटी गर्ने,
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
9: खोल लगाउने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
10: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
11: सम्पर्क मोबाइल नम्बर 98228777494, 98228777494।

0: Countdown Ladies, Miru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पार्वती
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी होइ पढ्छ नि है
6: आउ राम जस्ता बाबुहरू
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: ठुलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठुलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो। अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठुलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ। तर अब सामान्यतया ठूलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठूलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ।
9: यो हिमतालको कुरा
8: हिमतालको कुरा भयो होइन।
9: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो
8: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिमनदी भनेको त भिरालोमा पनि हुन्छ होइन। अब त्यो भिरालो जमिनमा भएको अथवा भिरमाथि भएको चाहिँ हिमनदी अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन यो हाम्रो चाहिँ विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन। र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा खि अब त्यसले चाहिँ झन् अब पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन। र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई ठेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो खेतीबारीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले ए म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाञ्चलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब हरू जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ नि लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई
9: हान्थ्यौँ
8: त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि
9: हो
8: अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउनु पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु
9: तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझै बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटेको सिको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नुभयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्रीकमल दुवेदीजी अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटे कोसी बढ्यो भन्ने कुरा आयो अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौ कि त्योभन्दा कम जोखिममा छौ तपाईँले के भन्नुहोस्
8: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गरौँ है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठुलो चाहिँ नि खाडल बन्न गएको छ जस्तो यो यो सामान्यतया यो बन्दो रहेछ यो खेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिमनदीमाथि त्यहाँ खाल्टो छ ठुलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै भरिँदै गएर त्यसपछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठुलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँध माथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ त्यहाँ एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन हामी त्यो बेलामा फिल्डमै थियौँ मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठुलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो त्यो हो समस्या भन्छ पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निक्लियो होइन भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ
9: तर आखिर चाहिँ ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा
8: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेग्रानको चाहिँ बाँधको चौडाइ अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहे जस्तो त्यो बाँध केले बनेको छ जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ नि त्यो चाँडै नै निकास हुन्छ जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ नि थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ नि हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यहाँ त्यो जुन चाहिँ बलौटे चट्टान मकिएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठूलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनी त्यहाँ खन्ने काम पनि भइरहेको छ तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौं यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको छ अनि तुरन्त त्यहाँ हाम्रो त्यही बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्त चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ नि त्यो एङ्गुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रमपछि त्यो चाहिँ ताल खोल्न सकियो हो अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ सम्भावना जोखिम त्यति मात्रै हो होइन नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरुन्तै जोखिम चाहिँ नि त्यस्तो ठूलो जोखिम चाहिँ नआउला
9: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारीबारे कुराकानी गरिरहेका छौं हिमबाढी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
10: हेलो पिङ्की
11: बोल दिन
10: एलईडी टिभी किन नजाने
11: जान्न
10: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन
11: जान्न
10: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
11: जान्न
10: किन
11: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
10: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
11: पाइने भएर त जान लाग्यो नि
10: हो र कहाँ
11: भन्दिन के
10: साथै भन्दिनौ
11: आई लभ यु पिङ्कुली भनेको
10: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
11: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
10: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
12: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
11: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
10: फोन नम्बर
11: 082-562-452
10: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
13: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
14: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
13: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
16: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परमेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पनि भएन र त्यसले चाहिँ नि एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ स्रोत साधन पनि छैन मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ किनभने र छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाएको छैन यस्तो खालको भइ नै रहेको कुराहरू हो जस्तो अब खेतीबारीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरे र चाहिँ नि त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन जस्तो अब वन्य संरचनाहरूको सुरक्षा त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा कसरी भाग्ने के गर्ने त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थेँ कि जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि अब अहिलेको हाम्रो बाढी पूर्व सूचना प्रणाली
3: एकछिनपछि आउँ यसमा तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थ्यो यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउदाले देखेको नयाँ घटना भयो तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थ्यो र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो मैले तपाईँले अघि यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौँ त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका
2: छैनौं एकदम त्यो चाहिँ कस्तो भनेदेखि जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो हिमरेखामाथि सर्दैछ एकदम द्रुत गतिमा सर्दैछ मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परेँ कि मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि त्यो भनेको भर्टिकल है ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो भन्दाखेरि त त्यो त म त डढाएँ त्यसपछि ओहो भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो होइन भन्दाखेरि अब त्यसरी के भइदिइरहेछ भने हिमरेखा स्वाट्टै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ पानीले खियाउने होइन गहिरो भ्याली जुन चाहिँ नि उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ हो भी सेपको हुने बित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाड़हरू उचालिँदै गएको छ भन्दा तल कोतरेर चाहिँ भी सेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ पहिरो आउने होइन भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ नि गेग्रानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरू एकदम द्रुत गतिमा भइरहेका छन् भन्दाखेरि र अब त्यहाँ जस्तो हिमरेखा माथि सरेर गएपछि त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ नि जुन हिमनदीभित्रका चाहिँ नि बरफहरू पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडिको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरू सृजना हुँदै गएर ठूलो हुँदै गएको छ हिमतालहरूका चाहिँ नि आकार चाहिँ एकदम ठूलो हुँदै गएको चाहिँ नि छ
3: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
2: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
3: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
2: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौँ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्ते बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ जुन माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई बिस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यति एउटा बन्यो चाहिँ हाई चाहिँ के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
3: तपाईँले भन्नुभयो नि यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
2: अब म तपाईँलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्याण्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन शुरू गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जसो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म चाहिँ त्यो भुत्ते बनाउनु पर्छ भन्ने मत राख्छु
3: भुत्ते बनाउनलाई अब जस्तो तपाईँले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको उपटेको सीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामीले समन्वय गर्नु पर्यो सहकार्य गर्नु पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जोखिम
2: अब त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किन अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ त्यो भूभगरको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
3: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउनु जरुरी छ
2: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ जो मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया शुरू भइसकेको छ कतिपय हिमनदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै ताल ठूलो हुँदै जाने हो होइन भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौ कि अब यो बढाउनु जरुरी छ
3: श्रीकमल दुवेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं भोटेको अस्सी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ
2: अब हेर्नुहोस् अहिलेको बाढी पूर्व सूचना प्रणाली भनौँ होइन बाढी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमिनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको थियो अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ जस्तो त्यो जुन भूकम्पीय तरंग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो. तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन, त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन. तर अहिले
3: मैले जोडे अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार्य समन्वयको पनि खाँचो देखियो
2: त्यहाँ देखियो. र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन गरिसकेका छ, गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढिसकेका छ. त्यो एउटा मैले गर्न नसकेको मैले एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ नि एउटा क्षेत्र चाहिँ त्यो हो. र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ, रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन. र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ. अब त्यो खालका प्रविधि पनि छन्. तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ. मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरङ्ग आयो, मैले त्यो भूकम्प तरङ्ग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौँ र त्यो अलिकति मैले हेरेँ पनि होइन. अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरङ्ग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौँ होइन. तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भए.
3: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ. अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
2: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठुलो एउटा चाहिँ कुण्ड त्यहाँ बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान जलवायु परिवर्तनका कुरा गर्यौं नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भन्छ. त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ.
3: एकदम श्रीकमल दुवेदीजी अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो भुत्ते बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने नि यस्ता खालका जोखिम हुन नदिन जसरी अस्तिको बुधबार भोटेकोसी नदीमा अचानक बाढी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ. खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन 5 दिन बितिसक्दा पनि. अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो?
2: अब गर्नुपर्ने त हेर्नुहोस् एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ. अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ नि गर्दै आएको हो. मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो. यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन. तर के छ भने अब हामीले भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ. संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ. अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ अर्को सिकाउन सकिनँ. अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो. र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ. तब विदेशीले तपाईँको सबै चिज त गर्दैन. अब अहिले देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि. देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ. हाम्रा संस्थाहरू बलियो हुनुपर्छ. यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो
3: एकदम
2: अस्पताल चाहियो होइन अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ धेरै कम हुन्थ्यो होइन अब अहिले त्यो बढ्दै गएको छ नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खोलेका छन् नि त अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्
3: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
2: पक्कै हो
3: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
2: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो तर यो जुन चाहिँ हाम्रा यत्र धेरै चाहिँ नि यो चाहिँ विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ
3: हो अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नुभएको थियो अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ
2: अब शिक्षाको कुरामा जोडे मैले होइन तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ त्यो कुरा त त्यहाँको त्यो समुदाय हो समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन मान्छेहरू बाढीमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन कतिपय चाहिँ अहिले त आइसकेको छ यो नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो कुरा बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ यो सूचनामा त त्यही समस्या के भइदियो एउटा त अब हाम्रो सूचना भन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरुरी छ अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ अब अथवा बाटै बाटो भागेको देखियो नि त त्यो आएको बाढीलाई जित्न 50 मिटर प्रति सेकेन्डसम्मको गतिमा आएको बाढीलाई त मान्छेले दौडेर जित्न सक्दैन भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन जो फोटो खिच्ने अथवा चाहिँ नि त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढीले होइन अब यो चाहिँ एकदम पहिल्यै के हो गर्ने कसो गर्ने भन्ने पूर्व
3: तयारी शिक्षा र चेतना जरुरी
2: छ
3: अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने स्थानान्तरण जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ
2: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौँ न सधैँ हुने घटना होइन यो लगभग अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूको हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ बसेको देखिन्छ नि होइन किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस् होइन तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ होइन अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्ता ठाउँमा चाहिँ नि बस्ने चाहिँ हुँदो रहेछ होइन तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ ठाउँ हुन्छ बाटो छेउमा खोला, किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन, भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न, त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ, विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो, उसले एक वर्षमा प्रयोग गर्ला, दुई वर्षमा प्रयोग गर्ला, अथवा चाहिँ नि तपाईँको चाहिँ 100 वर्ष 1000 वर्षमा प्रयोग गर्ला।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उचुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825567707।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 0825907079, मोबाइल नम्बर 98478010030 र 98229554555।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
10: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी कोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
10: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: पिसाब पोल्ने समस्या,
10: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
12: पाठे घरमा मासु पलाउने,
10: निसन्तान महिलाको चेक जाँच,
12: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825907410, मोबाइल नम्बर 98478829913 र 98095121।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.ospatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
16: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानेको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अणवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825991101 र मोबाइल नम्बर 97090965255।
20: मध्यपश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवा बाढ़ीमा प्रभावित दाङका 11 जनाको उद्धार भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार गरेका व्यक्तिहरूको अध्यावधिक विवरण सार्वजनिक गरेको हो। उद्धार गरिएकोहरूमा 44 वर्षका शिवगिरी, 28 वर्षका देव प्रसाद चौधरी, 27 वर्षका उमेश चौधरी, 21 वर्षका सुनिता तामाङ, 46 वर्षका भानु नेपाने, 47 वर्षका प्रदीप गिरी, महादेव रावत, अमृत गिरी, निमार शर्मा रावत, मनिला रावत, मनिषा रावत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको र विवरण प्राप्त हुने क्रम चलिरहेको छ। रसुवामा आएको बाढ़ीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले भदौ 14 गते बिहान 7 बजेसम्म 2697 जनाको उद्धार गरेको छ। नेपाली सेनाका अनुसार टिमुरे, च्याब्रु, बेसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट नेपाली सेनाका हवाई साधन मार्फत विदेशी नागरिक 216 जनासहित 2497 जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरेका विदेशी नागरिकमा 121 भारतीय, 4 जर्मन, 72 चिनिया, 2 अमेरिकी, 2 इटालियन, 1 ओमानी र 15 कोरियाली नागरिक रहेका छन्। त्यस्तै स्थल मार्गबाट 200 जनाको उद्धार गरिएको छ। हवाई तथा स्थल उद्धार गरी हालसम्म जम्मा 2697 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब 8300 भन्दा बढ़ी सैनिक खटिएर विभिन्न निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्। यसैगरी विभिन्न उपकरणको प्रयोग गरी जलविद्युत आयोजनाका सुरुङका प्रवेशद्वार पत्ता लगाउने कार्य समेत भइरहेको छ। त्रिशोले हाइड्रो पावरको घप टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर प्रयास गरिएको थियो, तर राति 2 बजेपछि ठूलो वर्षा हुनुका साथै खोलाको सतह बढ़ेर खाल्डोमा समेत पानी परिएपछि उक्त कार्य केही समयका लागि रोकिएको नेपाली सेनाले बताएको छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैविक प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरिएको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकमा खातामा 5,04,86,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भटेको शिवाड़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि पाउने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ।

0: गएको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंक सिंह बुढाथोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायलाई सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनु पर्ने बताउनुभयो। साधारण सभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, डिबिस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ।
8: सम्पर्क मोबाइल 98-478-27-976
9: र 98-578-30-689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
15: उपचार हुने रोगहरू:
14: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
14: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन

0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना
4: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 200।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45 226।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारको ढुकुटीमा 1 खर्ब रूपियाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 खर्ब राजस्व मध्ये भन्सार महसूलतर्फ 14.55%, अन्तशुल्कतर्फ 15.46% र आयकरतर्फ 22.17% रकम संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.07% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मिशन 16 खर्बको नाम दिएका छन्। बाढ़ीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने 29 जना 92 लाख सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीयदेखि जनप्रतिनिधिसम्म रहेका छन्। उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले घटनाको पुष्टि गरेका छन्। प्रहरीका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ। रासोपा सांसद आशिका तामाङले पनि उक्त विषयमा कुरा उठाएकी थिइन्। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढ़ी पीड़ितको उद्धार र राहतका लागि 1 महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सन बापतको रकम 77,000 रूपियाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्री कार्की एक अपील मार्फत बाढ़ी पीड़ितको संकटबाट पार पाउन सबै एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिएकी छिन्। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब बाढ़ी प्रभावितका लागि सहयोग गर्ने भएका छन्। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। भदौ 10 गते बुधबार भटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री सहित मन्त्री परिषदका सम्पूर्ण सदस्यले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। त्यस्तै मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा स्थापना प्याकेज तयार गर्न पनि निर्देशन दिने निर्णय गरेको छ। अर्कोतर्फ भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ़दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्ष यता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै 1,753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै 1,05,18,119 रूपियाँ राजस्व संकलन भएको सूचना अधिकारी नवराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार 1,534 पर्यटक यो नाकाबाट बाहिरिएका छन्। कार्यालयका अनुसार 2022 542 जना पर्यटक सो नाका भएर नेपाल आएका थिए। त्यस्तै 2023 983 जना र 2024 1,154 जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनले जनाएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ 1 लाख हाल्नुपर्ने ठाउँमा सुयोग बचत तथा ऋण सहकारी संस्थाले 10 लाख हालिदिएको पाइएको छ। 1,01,001 रूपियाँ हाल्नुपर्नेमा सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,01,001 रूपियाँ ट्रान्सफर गरेको पाइएको हो। सहयोग गर्न खोजेको भन्दा धेरै रकम ट्रान्सफर भएपछि बाँकी रकम फिर्ता गर्न भन्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्राचार गरेपछि यस्तो तथ्य बाहिर आएको हो। सहकारीले उक्त कार्य भूलवश भएको जनाएको छ। त्यस्तै सहकारीले कोषमा आफूहरूले सहयोग गर्न चाहेको 1,01,001 रूपियाँ राखेर बाँकी रहेको 9 लाख रूपियाँ फिर्ता गर्न पत्राचार गरेको छ। उक्त तथ्य बाहिरिएपछि सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पत्राचार गरेको र समितिको निर्णयपछि सहयोग गर्न चाहेको रकम बाहेकको पैसा सहकारीलाई फिर्ता हुने जानकारी प्राप्त भएको पनि जनाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सीलाई टीएमएसको आईटी अडिट र भीएपीटी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। टीएमएसका सम्बन्धमा लगानीकर्ताको गुनासो बढ़ेपछि बोर्डले नेप्सीलाई यस्तो निर्देशन दिएको हो। बोर्डले नेप्सीलाई धितोपत्र कारोबार प्रणाली नट्समा समस्या देखिँदै आएकोमा समस्या पहिचान सहित नयाँ उपकरणको समेत कारोबार सहजता हुने गरी कारोबार प्रणालीलाई थप आधुनिक र सक्षम बनाउँदै सुरक्षित कारोबार प्रणालीको सुनिश्चितता गर्न पनि निर्देशन दिएको छ। त्यस्तै धितोपत्रको कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकता एआईका आधारमा कुनै प्रविधिको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सीको पूर्वाधार र आवश्यक कानूनी तथा अन्य व्यवस्था सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्न पनि बोर्डले निर्देशन दिएको छ। अर्कोतर्फ अर्को व्यवस्था नभएसम्मका लागि सम्पूर्ण टीएमएसमा एआईका आधारमा हुने प्रविधिको प्रयोग गरेर हुने कारोबार रोक्न र एआई प्रयोग गरेर कारोबार नगर्न लगानीकर्ताका लागि सूचना जारी गर्न पनि बोर्डले नेप्सीलाई निर्देशन दिएको छ। भदौ 13 गतेदेखि हुने सबै परीक्षा स्थगित गरिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने भनिएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका थिए। मन्त्री पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको शिक्षा मन्त्रालयले जनाएको छ। यो सँगै भदौ 13 गतेदेखि सञ्चालन हुने भनिएका सबै परीक्षाहरू स्थगित भएका छन्। भोटे कोशीमा आएको बाढ़ीले 2 खर्ब हाराहारी क्षति पुर्याएको अनुमान गरिएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बाढ़ीका कारण सो मूल्य बराबरको क्षति भएको बताएका हुन्। 2 खर्ब हाराहारीको क्षति भएको बताउँदै मन्त्री लम्सालले पुल सड़कलाई निर्माणमा प्राथमिकता दिएर काम गर्ने बताएका छन्। भोटे कोशीमा 81 आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमा लगानी बढ़ाउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताएका हुन्। विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उनले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताएका छन्। त्यस्तै सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका लागि बजेट विनियोजन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई प्रोत्साहनको नीति लिएको अर्थमन्त्री वाग्लेले बताएका छन्। सरकारले गठन गरेको वीरगंज स्थित चीनी मिल कारखाना अध्ययन कार्यदलले चीनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको थियो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पार्ट पूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावना बारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सोस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 सालदेखि 2081 सम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो। सुडीले 2046 सालदेखि 2081 सम्म वैध आमदानीतर्फ 6,03,85,030 वैधानिक आय आर्जन गरेको जनाएको छ। सर्वेक्षक सुडीले सबैतर्फ गरेर 9,75,69,581 बराबरको व्यय लगानी भेटिएको आयोगले जनाएको छ। आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधि मैत्री र करदाता मैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजस्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो। महानिर्देशक भूषालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। छ बैंकहरूले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग पूर्व स्वीकृति मागेका छन्। गत आर्थिक वर्ष 2082-83 लाभांश वितरण गर्न छ बैंकले पूर्व स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन्। लाभांश वितरणका लागि राष्ट्र बैंकसँग पूर्व स्वीकृति माग्नेमा नवील बैंक, कुमारी बैंक, माछापुस्ते बैंक, एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले तत्काल स्वीकृति दिएको खण्डमा शेयरधारीहरूले दशैं अघि नै लाभांश पाउनेछन्। हाइड्रो पावरको डिजेल चोरी गर्ने र खरिद गर्ने पक्राउ परेका छन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका दुई बोदेल स्थित हुङ्गा खोला जलविद्युत आयोजनामा प्रयोग हुने डिजेल चोरी गरेर बिक्री गर्ने चारजना चालक सहित चोरीको डिजेल खरिद गर्ने एकजना गरी पाँचजना पक्राउ परेका हुन्। जिल्ला प्रहरीकारले सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्ति सहित चारजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट 665 केजी अर्थात करिब 800 लिटर डिजेल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले एक परिपत्र जारी गर्दै इजाजत पत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो चेतावनी दिएको हो। सोही पत्र मार्फत प्राधिकरणले बीमा ऐन 2079 तथा प्रचलित आचार संहिता विपरीत बीमा सम्बन्धी भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचार प्रसार गर्न नपाइने पनि निर्देशन दिएको छ। बीमा व्यवसायमै प्रतिकूल असर पर्ने गरी भ्रामक प्रचार भइरहेको भन्दै उजुरी परेपछि प्राधिकरणले यस्तो परिपत्र जारी गरेको हो। हाल भइरहेका यस्ता गतिविधिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ। ई सेवा सहितका डिजिटल वालेटको दुरूपयोग गरेर 2 अर्बको हुण्डी कारोबार गर्ने एकै परिवारका 3 जना विरूद्ध मुद्दा दायर भएको छ। धादिङको सत्यदेवी घर भई हाल काठमाडौँको नागार्जुन बस्ने राजेन्द्र प्रसाद रिजाल, उनका भाइ रूसमा बस्ने सुमन रिजाल र भाइ बुहारी पविता उपाध्याय विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको लामो छानबिनपछि उनीहरू विरूद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र अनुसार उनीहरूमाथि 1.79 अर्ब रूपियाँ बराबरको अवैध कारोबार गरेको आरोप छ। उनीहरूले रूसमा रहेका नेपालीहरूबाट रकम संकलन गरी नेपालमा अवैधानिक रूपमा हुण्डी गरेको सीआईबीको अनुसन्धानबाट खुलासा भएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलियामा कमाई गरेको आधाभन्दा धेरै रकम घर भाडामै खर्च हुने गरेको पाइएको छ। एभ्रीबडीज होम नामक आवास वकालत समूहको प्रतिवेदनले अस्ट्रेलियाका सबै शहरमा आमदानीको 50% भन्दा धेरै रकम घर भाडामा खर्च गर्नुपर्ने अवस्था रहेको खुलासा गरेको हो। प्रतिवेदनका अनुसार वार्षिक 70,000 अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले कमाईको 56% रकम घर भाडामा खर्च गर्ने गरेको पाइएको छ। विशेष गरी अस्ट्रेलियाका 8 मुख्य शहरहरूमा बस्ने र काम गर्ने कर्मचारीले आफ्नो कमाईको 51% रकम घर भाडामा खर्च गर्ने गरेका छन्। दुर्घटनापछि ढोका नखुल्ने समस्या देखिएपछि बजारबाट 43 लाख विद्युतीय गाड़ी फिर्ता गरिने भएको छ। चीनको बजार नियामक एसएएमआरले सुरक्षा जोखिम भन्दै बजारबाट 43 लाख एभी गाड़ी फिर्ता बोलाएको हो। एसएएमआरले टेस्लाका करिब 30 लाख एभी गाड़ी र बाँकी 13 लाख चिनिया गाड़ीहरू बजारबाट फिर्ता बोलाएको हो। यस पश्चात फिर्ता बोलाइएको गाड़ीहरू बिक्री नगर्न पनि एसएएमआरले निर्देशन दिएको छ। दुर्घटनापछि विद्युतीय प्रणालीले काम नगर्दा ढोका खोल्न कठिन हुने भन्दै ती गाड़ीहरू फिर्ता गर्न लागि बताइएको छ। तर फिर्ता बोलाइएका अधिकांश गाड़ीहरूमा दुर्घटनापछि ढोका नै लक हुने नखुल्ने हुन्छन्। यसले झनै सुरक्षा जोखिम बढ़ाएको भन्दै उजुरी परेपछि चीनमा उक्त एक्सन लिइएको हो। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर विश्लेषक विमोदी पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। देशमा आइपरेको महाविपत्तिपछि शेयर बजार के हुन्छ भन्ने प्रश्नमा आजको संवाद केन्द्रित रहनेछ। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: अहिले हामी एउटा ठूलो संकटमा छौं, देश एउटा महाविपत्तिमा छ। यो देशमा जसरी यो भोटेको सीमाको बाढ़ीले यो ती ठूलो जनधनको क्षति गरेको छ,
2: एकदम
1: यो क्षतिका बीचमा लगानीकर्ताको एउटा ठूलो प्रश्न छ। देश यति ठूलो संकटमा गइरहेको बेलामा
2: हजुर
1: अब शेयर बजार चाहिँ के हुन्छ भन्ने,
2: ठीक छ, देशमा ठूलो संकट भइरहेछ होइन, त्यो एकदम अनपेक्षित एउटा घटना घट्यो हिजो 72 सालमा घट्दाखेरि, एउटा भुइँचालो हामीले एक्सपेक्ट गरेका थिएनौँ त्यो बेलामा घट्यो। कोविड त अलिअलि हामीलाई आउँदैछ भन्ने कुरो अनुभूति थियो, त्यो थियो,
1: केही तयारी गर्न पाएँ।
2: तर हिजोको घटना भनेको 81 मान्छेले चाहिँ 10 मिनट पनि पाएनन्, 15 मिनट पनि पाएनन्, आफूलाई सम्हाल्न पाएनन्। एकदमै फिल्मी शैलीमा जुन हामीले मुभीमा देख्ने जस्तो खालको चाहिँ होइन, त्यो खालको चाहिँ एकदम प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा चाहिँ हिजोको अस्तिको घटनाले देखायो होइन। यसले चाहिँ ठूलो मानवीय अनि त्यसपछि भौतिक क्षतिहरू गरेको छ। यसले चाहिँ एउटा लेभलमा चाहिँ आर्थिक रूपमा पनि केही न केही देशलाई चाहिँ होइन अलिकति क्षति चाहिँ पुर्याएको चाहिँ देखिन्छ होइन। अब यस्तो अवस्थामा शेयर बजार के हुन्छ कस्तो हुन्छ भन्ने कुरा त मार्केटले चाहिँ त्यो घटनाको चाहिँ सूचना पाउने बित्तिकै रियाक्ट गरिहाल्ने
1: भनेको, यो जुन एकदम त्यो ह्युज प्यानिक देखियो बजारमा वा लगानीकर्तामा, यसको प्रत्यक्ष प्रभाव वा यसको प्रत्यक्ष असर भनेको चाहिँ जुन बाढी पश्चात चाहिँ लगानीकर्ता एकदमै डराए,
2: हजुर
1: अब त सकिन्छ, अब त सकियो सबै भन्ने त्यो खालको मनोविज्ञानले त्यहाँ खेल्यो।
2: हजुर एकदम, जब डर हावी हुन्छ होइन, डरको अगाडि होइन, जब मान्छेले केही पनि देख्दैन त्यसपछि चाहिँ उसले चाहिँ कुनै पनि कुराको चाहिँ डिसिजन लिँदाखेरि चाहिँ एउटा तटस्थ भावले लिँदैन कि, एउटा इमोसनमा बगेर लिन्छ होइन। त्यस्तै खालको प्रवृत्ति चाहिँ अस्तिको यो रेड क्यान्डल जुन अहिले मैले यहाँ देखाइरहेको छु, अलिकति जुम गरेर पनि देखाउँछु होइन, यो रेड क्यान्डलमा चाहिँ हजुरको चाहिँ देखियो झझल्को आयो होइन। त्यो दिनको तपाईँले हेर्नुभयो भने हाइड्रो पावर सेक्टर र नन लाइफ इन्सुरेन्समा चाहिँ यो दुई दिन, यो अस्तिको क्यान्डल र यो हिजोको क्यान्डल होइन, यो क्यान्डलमा चाहिँ धेरै क्षति पुग्यो सेयर मार्केटलाई पनि, यहाँबाट चाहिँ धेरै क्षति पुगेको चाहिँ देखिन्छ।
1: एउटा कारण चाहिँ जस्तो यसमा अब बाढीले धजन हाइड्रो पावर बगायो, अब हाइड्रो पावरै बगाइसकेपछि त अब के रहन्छ भन्ने एक खालको एउटा लगानीकर्तामा परेको हुन सक्छ भने, अर्कोतिर चाहिँ अब जति पनि क्षति भयो मानवीय भौतिक त्यसको चाहिँ अब इन्सुरेन्सले पनि भरपाई गर्नुपर्छ, त्यसले गर्दा चाहिँ दबाव सृजना हुन्छ भन्ने मनसायले खेलेर चाहिँ खास गरी विशेष गरी हाइड्रो र इन्सुरेन्समा चाहिँ अलिकति बढी यो प्यानिक सिचुएसन देखिएको हो।
2: एकदम हाइड्रोमा देखियो अनि नन लाइफ इन्सुरेन्समा विशेष गरी चाहिँ देखियो, तर ओभरअल अहिलेको क्यापिटलाइजेसन अनि त्यहाँ नम्बर अफ सेयरको हिसाबमा त हाइड्रो पावर कम्पनीहरूले चाहिँ नम्बर अफ सेयर्स 100 बढी भइसक्यो, क्यापिटलाइजेसनमा पनि तपाईँको बैंकिङ सेक्टरलाई जित्न आँटिसक्यो। सो हाइड्रो पावर सेक्टरमा एफेक्ट गर्ने बित्तिकै ओभरअल नेप्से अथवा ओभरअल मार्केटमै चाहिँ एफेक्ट गर्छ क्या होइन, र साइड बाई साइड अब हाइड्रोमा गर्यो, अब कति हाइड्रो गयो के गयो भन्ने मान्छेहरूलाई याद भएन, थाहा भएन, डेटाहरू आएन। सो पक्कै पनि इन्सुरेन्स त भएको हुन्छ, ब्याङ्कले पनि इन्सुरेन्स गराउन लाएको हुन्छ कुनै पनि हाइड्रोलाई चाहिँ प्रोजेक्ट लोनहरू दिँदाखेरि। सो इन्सुरेन्सलाई पर्ने इम्प्याक्ट होइन र हाइड्रोलाई पर्ने इम्प्याक्ट, यो दुईटा हेरेर चाहिँ यो दुईटा सेक्टरलाई चाहिँ एफेक्ट गर्यो, त्यो एफेक्टले चाहिँ ओभरअल मार्केटलाई नै एफेक्ट गरेर चाहिँ यो ठूलो रातो क्यान्डल चाहिँ फर्म भएको।
1: जस्तो यो यस्तो परिस्थितिमा चाहिँ धेरैजनाको प्रश्न के हुन्छ भने, विशेष गरी हाइड्रोलाई लिएर, जस्तो खोलामा हाइड्रो थियो त्यही खोलामा आएको बाढीले हाइड्रो जति सबै बगाएर लग्यो, त्यो हाइड्रोको नाममा नाम निशान बाहेक काहीँ केही छैन, हाइड्रो कहाँ थियो भनेर खोज्दा पनि नभेटिने अवस्था छ। यस्तो अवस्थामा चाहिँ मेरो लगानी के हुन्छ भन्ने धेरैजनाको प्रश्न हुन्छ, के हुन्छ यस्तोमा चाहिँ?
2: जस्तो हामीले डेटा नआइकन होइन एकदम हतारमा डिसिजन गर्दाखेरि सधैँ राइट हुन्छ भन्ने छैन, अनुमानमा गरेको डिसिजनहरू गलत पनि हुनसक्छ, र अहिले टेन्टेटिभली डेटाहरू आउन थालेको छ कति हाइड्रोलाई इम्प्याक्ट गर्यो र त्यो हाइड्रोमा चाहिँ कुन कुन इन्सुरेन्स भएका छन् ती डेटाहरू बिस्तारै आउँदैछन्। सो अहिले सरसर्ती हेर्दाखेरि त हाम्रो 3,000 भन्दा माथिको चाहिँ हाम्रो प्रोडक्सन भइरहेछ नि त होइन, त्यसमा चाहिँ अनुमानित 300-400 मेगावाट भन्दा माथिमा चाहिँ एउटा लेभलको एफेक्ट पर्यो भन्ने चाहिँ छ होइन। अब ती सबै नेसनमा लिस्टेड हाइड्रो थिए त भन्यो भने धेरै चाहिँ थिएन. विशेष गरी चाहिँ हामीले सरस्वती हेर्दाखेरि रसवागढी होइन देखि त्रिशुलीमा चाहिँ बनेका हाइड्रोहरू होइन रसवागढीमा बनेका रसुवा त्यो भेगमा बनेका र त्रिशुलीमा चाहिँ बनेका केही हाइड्रोहरूमा चाहिँ क्षति भयो भन्ने छ. तर त्यो लेभलको ठूलो क्षति चाहिँ जुन अहिले प्रोडक्सन सर्टन टाइमले बन्द होला त्यो रिकभरेबल फेजमा चाहिँ धेरै हाइड्रो छन् होइन एउटा दुईवटा छ अलिकति नराम्रोसँग चाहिँ प्रभावित भएको भन्ने कुरा चाहिँ आएका छन् होइन त्यही नै.
1: अब यो विपत्तिको कुरा त गर्यौँ हामीले, हामीले योभन्दा अगाडिको विपत्ति पनि देख्यौँ तपाईँले भने जस्तै भूकम्पको अवस्था पनि हामीले विकराल अवस्थामा पनि पार गरेर यहाँसम्म पुग्यौँ. त्यसपछि कोरोना, त्यसपछि फेरि पनि यो मेलम्चीदेखि लिएर लेन्दे खोलामा आइरहने यी विपत्तिहरूको हामीले सामना गरिरहेछौँ. केही समय अगाडि मात्र जेएनजी आन्दोलन जस्तो यो देशै पुरै ध्वस्तै भयो भन्ने स्थिति पनि हामीले पार गरेर यहाँसम्म आयौँ. विगतमा फर्केर हेर्दा चाहिँ जब जब यो देशमा यस्ता महाविपत्तिहरू आइपर्छन् त्यो अवस्थामा चाहिँ शेयर बजार के हुन्छ वा के भएको विगत वा इतिहास छ
2: हजुरलाई चाहिँ हार्स रियालिटी भन्नुपर्दाखेरि चाहिँ जब मान्छे विक्षिप्त हुन्छन् जब मान्छेहरू लगानीकर्ताहरू डराउँछन् होइन त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू अन्डर भ्यालुड हुने देखिन्छ अथवा त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू एकदम घट्ने अवस्था देखिन्छ. त्यसले चाहिँ के गरिदिरह हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरू जो टाठो बाटो छन् उनीहरूले चाहिँ कहाँ लगानी गर्ने कुन बेला लगानी गर्ने भनेर हेरिरहेका मान्छेहरू चाहिँ यस्तै बेलामा चाहिँ जुन बेलामा चाहिँ सेयरको प्राइस आफूले सोचेको भन्दा तल्लो रेन्जमा आइपुग्छ अथवा आफूले भनेको रेन्जमा आइपुग्छ अनि बल्ल लगानी गर्छु भन्ने मान्छेहरूले लगानी गरेका हुन्छन्. फर एक्जाम्पल तपाईँको धेरै मान्छे डराए नि त कोभिड आउँदाखेरि होइन एउटा मार्केटले ऱ्याली लिँदै थियो कोभिडको खबर आयो, खबर आएपछि त्यो 1600-1700 पुगेको मार्केट त फेरि कहाँ आइपुग्यो भन्दाखेरि 1100 लाइनमा आइपुग्यो कि. कति टाइममा भन्दाखेरि चाहिँ त्यो मान्छेले अनुमान गर्नै नसक्ने त्यो बढ्दाखेरि कति पिरियड लगाएर बढेको मार्केट लगभग एक हप्ताको अन्तरालमा चाहिँ त्यो पिरियडमा आइपुग्यो क्या. अनि जो मान्छे छुटेका थिए यो गर्थे म लगानी गर्थे भनेर बसिरहेका मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी भयो, उनीहरूले चाहिँ त्यो बेला लगानी गरे. सो त्यो बेलाको कोभिडको बेलाको जुन बन्यो लगभग 1100 चान्सुनको एउटा एरिया छ त्यो नै सबैभन्दा लोएस्ट भयो होइन र एकैचोटि कहाँसम्म पुग्यो 3200 पुग्यो होइन. र तपाईँले चाहिँ हजुरले चाहिँ भुइँचालोको ताकाको चाहिँ कुरा गर्नुभयो भने अब मान्छेलाई त थाहा होइन भुइँचालो गयो एक महिनासम्म मार्केटै बन्द भयो त्यो बेला होइन महिनौ दिनसम्म मार्केट बन्द भएको थियो र त्यो महिनौ दिनसम्म मार्केट बन्द भइसकेपछि जब मार्केट ओपन भयो लगातार तीनवटा चाहिँ नेगेटिभ सर्किट लायो होइन लागेकै हो पुरै ओभरअल नेप्सेमै लगातार कुनै पनि कम्पनी 10% घट्ने क्लोज हुने ल पहिलो दिन 2-3 मिनटमै नेगेटिभ सर्किट लगायो भन्नाले टोटल कारोबारको उसमा त्यसपछि अर्को दिन खुल्यो 5-10 मिनटमा लाग्यो अर्को दिन खुल्यो लगभग 20-25 मिनटमा नेगेटिभ सर्किट लाग्यो र चौथो दिनबाट जब खुल्यो नि त त्यो बेला खुलिएको मार्केट कहाँ पुग्यो भन्दाखेरि अल टाइम हाई बनाउनलाई 1881 हाईमा पुग्यो
1: भूकम्पको बेला
2: भूकम्पको बेलामा होइन र अहिले पनि त्यही हुन्छ भनेर ग्यारेन्टी गर्न खोजेको होइन तर ओभरअल मार्केटको सिचुएसन होइन यो त क्रूर मार्केट हो होइन जब कुनै पनि कुराहरू सस्तोमा भेटिन्छ मान्छेहरूले चाहिँ किन्छन् होइन अनि हेर महँगोमा हुन्छन् बेच्छन् भन्ने नै हो फन्डामेन्टल कुरा नै हो होइन. अब अहिले धेरै मान्छे डराएको अवस्थामा कतिपय मान्छेहरूले चाहिँ डराएर बेचेको अवस्थामा चाहिँ ठूलो पैसा भएका मान्छेहरूले चाहिँ कम्पनी हेरी हेरी किनेको हुन सक्छ भन्ने देखिन्छ.
1: यो प्रश्न चाहिँ विशेष गरी यो यस्तो अवस्थामा एकदम धेरै आत्तिएका लगानीकर्ताहरू अरूको अवेरनेसका लागि जस्तो यस्तो बेलामा एकदम यो बजारमा चल्ने हल्ला चाहिँ कस्ता कस्ता हुन्छ
2: यस्तो म कस्ता मान्छे आत्तिन्छन् म भनिदिन्छु होइन. म चाहिँ फर एक्जाम्पल कोभिडको टाइमको एउटा एक्जाम्पल दिन्छु होइन. त्यो बेला एकजना मेरो साथी थियो मार्केटमा चाहिँ मेरै रिकमेन्डेसनमा चाहिँ ऊ मार्केटमा छिरेको थियो अनि त्यो बेलाको एकदम रियल
1: कोभिडको कुरा
2: रियल कुरा गरिरहेको छु. ल यो कम्पनी ठिक छ नेभिल ब्याङ्क भन्ने त्यो बेलाको कुरा गरेर आउँछु. त्यो बेलामा 600-700 चाहिँ नेभिल ब्याङ्क चलिरहेको थियो. अनि नेभिल ब्याङ्क ठिक छ, अहिले अलिकति प्राइस पनि तल आएको छ, यो किन्दै जाऊ, तिम्रो क्यापेसिटी के हुन्छ त्यो हिसाबले किन्दै जाऊ भने मैले उसले किन्यो. किन्दै गइरहेको थियो, किन्दै गइरहेको थियो. 81 के भयो, कोभिड आयो होइन. कोभिड आएपछि त ऊ मार्केटमा के भयो, नयाँ नौलो भयो होइन. नयाँ नौलो जस उसले सेयर बेचेको थिएन, खालि किनि मात्रै रहेको थियो, बेच्ने एक्सपिरियन्स थिएन. र भयो के भन्दाखेरि कोभिड आइसकेपछि त सम्पर्क पनि त टुट्यो नि त. अनि त्यसपछि चाहिँ मार्केट एउटा लयमा खुल्यो. खुल्ने बित्तिकै के भन्दा नेगेटिभ उसमा चाहिँ गयो होइन. अनि यस्तै होला भनेर चाहिँ मैले साथीलाई चाहिँ मेसेज गरेँ. मेसेज गरेर के भन्यो भन्दाखेरि चाहिँ, साथी के गरिरहेछौ, सेयर किनिरहेछौ कि बेचिरहेछौ भनेर सोधेँ मैले. र त्यति मात्रै लेखेन कि मैले चाहिँ अलिकति सेयर चाहिँ सकेको किनिरहेछु भने होइन. अनि त्यो मेसेज गर्दा गर्दै उसले रिड गर्नुभन्दा अगाडि चाहिँ उसले के गरिसकेको रहेछ, सेयर बेचिसकेको रहेछ. त्यो उसले बेचेको पोइन्ट भनेको त्यो बेलाको चाहिँ लाइफ टाइम त्यो अल टाइम लोमा थियो कि. त्यो पछि बढेर कहाँसम्म पुग्यो भन्दाखेरि 1400-1500 पुग्यो होइन. सो त्यसरी चाहिँ हामीले चाहिँ डराएर, किनकि उसलाई थाहा थिएन नि त, डर भनेर केही पनि थाहा थिएन, लोभ भनेर केही पनि थाहा थिएन, टेक्निकल भनेर केही पनि थाहा थिएन, कहाँ किन्नेहरू पनि थाहा थिएन, कहाँ बेच्नेहरू पनि थाहा थिएन. कसैले भनेको, मैले भनेको भरमा त उसले सेयर किनिरहेको थियो होइन. बेच्नलाई त उसलाई मैले सिकाएको थिएन, उसले सिक्न पनि पाएको थिएन, बुझ्नुभयो नि. सो अहिलेको कन्टेक्स्टमा पनि के हुनसक्छ भन्दाखेरि, कति मान्छेहरू आत्तेर चाहिँ अन्धधुन्ध बेचेका हुनसक्छन् सेयरको प्राइस नहेरिकन. कति त ओभर भ्यालुड छन्, त्यो ओभर भ्यालुड भएको सेयरहरू बेच्दाखेरि खास फरक पर्दैन. तर जो चाहिँ अन्डर भ्यालुडमा आइसक्यो, जसको चाहिँ भ्यालुएसन तल आइसक्यो, त्यस्तोहरू सेयर चाहिँ आज 10%, 20%, 30% होइन. यो 3 दिनमा त तपाईँले हेर्नुभयो नि, कति कम्पनीहरूमा त 20%, 25%सम्म गएका छन्. त्यो गएकोमा पनि त्यहाँ लोमा बेच्ने मान्छेहरू त होला नि त होइन. कसैले नि त कसैले त्यो लोमा बेचेको छ होइन. अब त्यो फेरि लोमा आउने सम्भावना कति छ त होइन. अब कुनै कुनै हाइड्रो अब फुल्ली डिस्ट्रक्ट भएको छ, केही फङ्सनल छैन, पावर हाउस छैन, हाइड्रोको ड्याम पनि छैन, केही पनि छैन होइन, जेरो भएको छ भने त्यसमा आई एग्री. त्यो चाहिँ इमोसनल भएन होइन. भ्यालु बेस चाहिँ हजुरको लगानी गर्ने मान्छेहरूले बेच्छन् ठिक छ होइन. तर कुनमै केही भएकै छैन, तर एउटा दुईटा तिनवटा हाइड्रोको लैलैमा लाएर बाँकी सबै हाइड्रो गर्नुपर्छ भन्ने छैन. एउटा दुईटा तिनवटा इन्सुरेन्सलाई चाहिँ एफेक्ट गरे भन्दा बाँकी सबै इन्सुरेन्स घट्नुपर्छ भन्ने छैन. त्यो चाहिँ अपर्चुनिटी हुनसक्छ भन्ने कुरा नै हो.
1: भनेको यस्तो परिस्थितिमा चाहिँ सही सूचना केलाउनु नै बुद्धिमत्ता हुन्छ.
2: यस्तो प्यानिक टाइममा चाहिँ एब्सर्ट रूपमा होइन, एब्सर्ट रूपमा चाहिँ इम्पल्सिभ भएर डिसिजन लिनुभन्दा चाहिँ अलिकति धैर्यता लिएर होइन, आफूलाई काम डाउन गरेर वास्तविक यथार्थ थाहा पाएर, बरु भोलि म 20 रुपियाँ तल बेच्छु होइन, तर यथार्थ थाहा पाएर बेच्छु होइन. जस्तो 2-4 हाइड्रो गएको छ नि त, अब त्यसमा चाहिँ सेयर छ भनेपछि, अब हाइड्रो नै छैन भनेपछि त्यसमा लगानी गरेको त कुनै अर्थ भएन होइन. अब त्यस्तो आइडेन्टिफाई गरेर चाहिँ, ल मैले चाहिँ 20 रुपियाँ भए पनि, अर्को 30 रुपियाँ भए पनि होइन, यो त जेरो भ्यालुमा गइसक्यो भन्ने कुरालाई चाहिँ म आज 200-300 कतिमा छ बेच्न पाएँ भने त राम्रो भयो नि त. त्यो चाहिँ मोनिटरी भ्यालु हेरेर गर्ने डिसिजन भयो होइन. त्यसरी चाहिँ हामीले गर्नुपर्छ.
1: हवस् त, यहाँको विशेष समय र सम्वादका लागि धेरै धेरै धन्यवाद.
2: धन्यवाद.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855-0067-48 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि विदा दिनुहोस्. नमस्ते.

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आकृति दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार र स्वको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 9 बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढ़ीबाट ठूलो मानवीय क्षति भएको जनाएको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी 334 जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलप्रासी पूर्व, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलप्रासी पश्चिममा समेत ठूलो क्षति भएको छ। चितवनमा 259, रसुवामा 12, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलप्रासी पूर्वमा 184, नवलप्रासी पश्चिममा 82, तनहुँमा 36 जनाको शव फेला परेको छ। यस्तै 2498 जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनामा कार्यरत मकवानपुरतर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिक समेत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते तथा बिरामीको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम समेत परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म 8,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। भटेकोशी बाढ़ीपछि खोज तथा उद्धार अभियान अझै जारी रहेको छ। रसुवामा बाढ़ीबाट प्रभावित दाङका 11 जनाको उद्धार गरिएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीपछि जिल्ला प्रशासनिक कार्यालय नुवाकोटले उद्धार गरेका व्यक्तिहरूको अध्यावधिक विवरण सार्वजनिक गरेको हो। उद्धार गरेकाहरूमा 44 वर्षका शिव गिरी, 28 वर्षका देवप्रसाद चौधरी, 27 वर्षका उमेश चौधरी, 21 वर्षका सुनिता तामाङ, 46 वर्षका भानु नेपानी, 47 वर्षका प्रदीप गिरी, 36 वर्षका महादेव रावत, 50 वर्षका अमृता गिरी, 29 वर्षका निमा शर्मा रावत, 14 वर्षका मलिना रावत, 9 वर्ष का मनिष रावत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको र विवरण प्राप्त हुने क्रम चलिरहेको छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैविक प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप कोष तथा प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,86,381,369 रूपियाँ जम्मा भएको कार्यालयले जनाएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको समय विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। र दिवंगतको सम्झनामा गाईलाई अथवा परिवारका सदस्यलाई गाईका रूपमा सिंगारेर नगर परिक्रमा गरे देशभर गाई जात्रा पर्व मनाइएको छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर त समय वैतरणी पार हुन्छन् भनी धार्मिक विश्वास संस्कृतिविद डाक्टर चुन्दा बज्राचार्यले जानकारी दिनुभएको छ। उहाँले आमाको निधन भएको छ भने दूध दान दिनुपर्छ भने बुबाको निधन भएको छ भने रोटी तथा केराउ दान दिनुपर्ने बताउनु भएको छ। गाई जात्रा विभिन्न स्थानमा आफ्नै परम्परा अनुसार मनाइ

0: हजुर सुन्दैहुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310।
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने।

0: अब के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-9010।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
7: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
8: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
7: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

जति सुने पनि सुनिरहन मन लाग्छ इन्द्रणीमा बाँसुरीको सुरिलो धुन अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको शुरूआत हुने गर्दछ र यही इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तपाईँले हामी आउँछौ त्यही क्रम अन्तर्गत आजको आइतबार श्रृंखला विशेष गरी लोकदोहोरीको क्षेत्रमा आएका नयाँ नयाँ गीतहरू सुनाउने व्यवसायमा हामी छौं र नयाँ नयाँ गीत संगीतहरू सुन्नको लागि जति साथीहरू रेडियो सेट अगाडि बस्नु भएको छ एउटा पर्खाईमा हुनुहुन्छ। अब त्यो घड़ी समाप्त भइसकेको छ। नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी यहाँको साथमा आइसकेको छ। मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरू जो रेडियो नजिक रहेर इन्द्रणीको व्यवसायलाई सुनिरहनु भएको छ अनि कति साथीहरू सामाजिक सञ्जाल फेसबुक लाइभमा हामीलाई हेरिरहनु भएको छ, टिकटक लाइभमा हेरिरहनु भएको छ, नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट सुन्दै र हेर्दै गर्दा चाहिँ त्यो रमाइलोपनको अनि आफ्नोपनको आभास चाहिँ तपाईँले गर्नु भएको छ। त्यही विश्वास मैले मेरा प्रिय मित्रहरूबाट लिएको छु। मेरा साथीहरू अब तपाईँ जहाँ हुनुहुन्छ इन्द्रणीको व्यवसायलाई साथ दिइरहनुहुन्छ भन्ने पनि मलाई लागेको छ। सँगसँगै यो एउटा विपदको समयमा हामी छौ। भाद्र 10 गते भोटे कोशी रसुवामा आएको बाढ़ीको कारण धेरै जनधनको क्षति भएको छ। राष्ट्रिय विपदको यो घड़ीमा हामीले हाम्रो ठाउँबाट के गर्न सक्छौ यी कार्यहरू चाहिँ हामीले गर्नुपर्छ। अब अहिले विशेष गरी नुवाकोट त्यसपछि रसुवा नुवाकोट होइन अनि यता तपाईँको धादिङ गोर्खा लगायतका विभिन्न ठाउँहरूमा बाढ़ी फेरि पनि बढ्दै गएको भन्ने कुरा आज बिहानैबाट समाचार प्राप्त भएको छ र हामी आग्रह अनुरोध गर्न चाहन्छौं तपाई जुन नदी तटीय क्षेत्रमा हुनुहुन्छ ती ठाउँहरूमा रहने मित्रहरू तपाईँहरू सुरक्षित रहनुहोला, अन्यलाई सुरक्षित बनाउनुहोला। सँगसँगै कृष्णभीरमा जुन पहिरो भनौं अथवा सड़क भासिँदाखेरि त्यहाँ चाहिँ अब पूर्ण रूपमा चाहिँ आगमन बन्द गरिएको छ, आगमन होइन, त्यसले गर्दाखेरि सबै ठाउँहरूमा हिँड्दै र बुझ्दै गर्दा चाहिँ सचेत रहनुहोला। यतिखेर हामी इन्द्रणी मार्फत यो जानकारी पनि गराउन चाहन्छौं र अब भूकम्प पछि होइन अब हामी थलिएका नागरिक त्यसपछि कोरोना आयो, कोरोना पछि देशले जेएनजी आन्दोलन बेहोर्नु पर्यो, जेएनजी आन्दोलन पछि हेर्नुहोस् फेरि अहिले एक किसिमको दैवी प्रकोप आयो जसका कारण हामीलाई केही न केही अपूर्णीय क्षतिहरू पुगिरहेको छ। अब त उठ्न लाग्यौं है भन्ने बेलामा फेरि हामी केही वर्ष पछाडि धकेलिएका छौं। आज सारा नेपाली जो देश विदेशमा हुनुहुन्छ सबैको मन रोएको छ र प्रधानमन्त्री राहत कोषमा राहत उपलब्ध पनि भइरहेको छ। छोटो समयमा आम नागरिकले गर्नुभएको विश्वास सरकारका लागि यो सराहनीय छ र अब हामी चाहन्छौं प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको त्यो रकम सही ठाउँमा सदुपयोग होस् जसका कारण जो वास्तविक पीड़ित छन् ती पीड़ितहरूले चाहिँ पाउन यो हाम्रो चाहिँ एकदम सरकारसँग आग्रह पनि छ र अब जुन क्षति भएको छ त्यो क्षतिलाई विस्तार हामीले पूर्ण बनाउँदै जानुपर्छ जसका लागि सरकार लागिरहेको छ, नागरिक लागिरहेका छन्, सँगसँगै जनताहरू लागिरहेका छन्। घर देश परदेश जहाँ हुनुहुन्छ तपाईँ आफ्नो ठाउँबाट लागेर केही हदसम्म भए पनि आफ्ना ठाउँहरूबाट सहयोग गरिरहनु भएको छ। व्यक्तिगत रूपमा सहयोग आएको छ, संस्थागत रूपमा सहयोग आएको छ, व्यापारी वर्गहरूले सहयोग गर्नुभएको छ र अब हामी उठ्छौं है भन्ने एउटा उदाहरण पनि पछिल्लो समय पेश गरिरहनु भएको छ र हिजो मात्रै संचारकर्मी कमल सरगम त्यसपछि स्वयं म आफै पनि त्यहाँ गए त्यसपछि हाम्रो धेरै साथीहरू हेमराज भट्टदेखि लिएर उमेशदेखि लिएर हाम्रा धेरै साथीहरू चाहिँ हामी विशेष गरी नुवाकोट गएका थियौं हिजो त्यहाँको वस्तु अवस्था बुझ्नको लागि। त्यहाँ जाँदाखेरि साँच्चीकै मन कुलिन्छ, मन रुन्छ, अब भनौं कसलाई भन्ने होइन। त्यहाँ चाहिँ बट्टार बजारमा रहेको जुन श्री एक नम्बर गण एक नम्बर श्रीगणमा चाहिँ त्यहाँ चाहिँ विपदको लागि विभिन्न ठाउँहरूबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ घाइतेहरू हुनुहुन्छ अनि त्यहाँबाट फेरि पारी जानको लागि बाटो छैन, हेली मार्फत आफ्ना आफन्तको अवस्था के छ बुझ्नको लागि गइरहेको अनि रसुवादेखि लिएर विभिन्न ठाउँहरूबाट त्यहाँ चाहिँ उद्धार गरेर ल्याइरहेको विभिन्न ठाउँहरूबाट हामीले त्यो देख्न पायौं। सँगै बट्टार बजार त ठिकै छ, बट्टार बजारबाट अगाडि बढ़िसकेपछि जुन ढुङ्गे बजार छ, ढुङ्गे बजार पूर्ण रूपमा नष्ट भएको छ। त्यहाँ नुवाकोटको त्रिशुली बजारबाट अथवा विदुरबाट अगाडि बढ्दै गर्दा अब माथि बेत्रावतीदेखि लिएर माथिबाट आएको बाढ़ले तलसम्म क्षति पुगेको छ। अब यसले गर्दाखेरि चाहिँ एकदम अपूर्णीय क्षति छ, असाध्य दुःखको घड़ीमा
आज नेपालीहरू रहनुभएको छ, सबैलाई एक किसिमको अब चाहिँ घाइते हुनेहरूको लागि हामी स्वास्थ्य लाभको कामना गर्छौं। जति चाहिँ बाढ़ी पीड़ितमा पर्नु भएको छ उहाँहरू सबैलाई हामी श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ। परिवारजनमा समवेदना छ, यो विपदको घड़ीमा हामी सबै एक हौं है, हाम्रो कामना यही नै रहेको छ। आजको यस कार्यक्रमलाई नेपाटपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई तपाईँले सम्झन सक्नुहुन्छ। नेपाटप आजको कार्यक्रमको प्रायोजक हो भन्दै हामी कार्यक्रमको श्री गणेश गर्दैछौ गीतबाट। नारीहरूको महान चाड हरितालिका आउँदैछ, चाडबाड़हरू नजिकै गर्दा यस्ता खालका दैवीय प्रकोपदेखि लिएर हामीलाई चाहिँ किसिमको छेद विच्छेद बनाइदिएको छ। यतिखेर दिदी बहिनीहरू नाचगानमा व्यस्त रहेर दर खाएर रमाइलो गरेर हिँड्ने बेलामा अहिले चाहिँ अब दर खाने भन्दा पनि अब त्यहाँ नाचगान गर्ने पैसा भन्दा पनि यो पैसाहरू चाहिँ राहत कोषमा राखौं न भन्ने पनि हिसाबले अगाडि बढ्नु भएको छ। पक्कै पनि अब यो दुःखको बेलामा सबैको सारथी हामी बन्नुपर्छ, सरकारको सारथी हामी बन्नुपर्छ भन्दै टेक्निकल सपोर्टमा इच्छा हुनुहुन्छ काठमाडौँबाट, देशैभरका रेडियोबाट साथ दिने सबै मनहरूलाई नमन गर्दै हामी राख्दैछौ यो गीतलाई।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। म चन्द्रमणि तपाईँको साथमा रहेको छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले हामीलाई साथ दिइरहनु भएको छ अनि विभिन्न जानकारीहरू गराइरहेका छौं। चीनतर्फ 104 जना नेपाली बेपत्ता भएको खबर पनि छ। सँगसँगै रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 734 भन्दा बढ़ी भइसकेको छ। विभिन्न देशहरूले बाढ़ी प्रभावितलाई अब चाहिँ सहायता दिने घोषणाहरू गरिरहेका छन्। रसुवा बाढ़ी प्रभावितका लागि श्रीलंकाको 10 लाख अमेरिकी डलर मानवीय सहायता शुरू भएको छ। यो पनि जानकारी। भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपालमा आइपुग्यो भन्ने पनि समाचार यहाँलाई हामी गराउन चाहन्छौं। र अमेरिकाले 36 लाख डलर सहायता दिने, 10,000 परिवारलाई चाहिँ खाद्यान्न उपलब्ध गराउने, यो पनि हामीले यहाँलाई जानकारी गराउन चाहन्छौ। यस्ता हामीसँग धेरै समाचारहरू छन् र गृह मन्त्रालयले विभिन्न बाढ़ी प्रभावित क्षेत्रहरूमा सहसचिव स्तरको टोली खटाएको छ। र अर्को कुरा, अब विभिन्न ठाउँहरूमा राहतका कुरा छन्, सहज रूपमा जान सक्ने अवस्था छैन। हामीले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ किनभने पुलहरू सबै बगाएका छन्। वैकल्पिक रूपमा पनि केही बाटाहरू प्रयोग गर्न सकिने व्यवस्था गृहले गरेको छ। अनि विशेष गरी यता रसुवा टिमुरे साइडमा 4 दिनपछि बल्ल बल्ल आजबाट चाउचाउसम्म पुग्न सकेको अवस्था भनेर चाहिँ समाचारहरू पनि आएका छन्। पहिचान नखुलेका 228 शव देवघाटको जंगलमा व्यवस्थापन गरिँदै भन्ने समाचार पनि एकातिर छ। यस्ता धेरै छन् र अब हामी यी सबै सन्दर्भहरूसँगै जानकारीहरू यहाँलाई गराउँदै अगाडि पनि बढ़िरहेका छन्। देशैभरका विभिन्न रेडियोबाट हामीलाई सुनिरहनु भएको छ। तपाईसँग पनि केही समाचार छन् भने हामीलाई खबर गर्न सक्नुहुन्छ। र अझै पनि उद्धारका लागि निरन्तर रूपमा सरकार लागेको छ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टोली घटनास्थल जहाँ चाहिँ घटनाहरू घटेका छन् ती ठाउँहरूमा पुगिरहेको छ र विभिन्न सुरुङहरूमा रहेकाहरूको उद्धार गर्ने क्रम जारी रहेको छ। यो पनि समाचार हामीले यहाँलाई जानकारी गराइरहेका छौं। र हिजो भर्खर पनि हामीले 4 दिनसम्म चाहिँ माटोले पुरिएकी 6 वर्षीय बालिकाको उद्धार गरेर अहिले सकुशल रहेको पनि समाचार त यहाँले सुन्न पाइनिरहनु भएको छ। र हामी आग्रह गर्न चाहन्छौं र तपाईँका पनि परिवारहरू धेरै बेपत्ता भएको होला, होइन, विभिन्न ठाउँमा घुम्न गएकाहरूको अत्तो पत्तो छैन होला। अब यसले गर्दाखेरि चाहिँ किसिमको भनौ के गर्ने कसो गर्ने, होइन, तपाईँ किसिमको पीड़ामा हुनुहुन्छ। हुन त्यतिखेर सम्पूर्ण नेपाल रोइरहेको अवस्था छ। नेपालीहरू असाध्यै पीड़ामा छन्। आज रसुवामा आएको बाढ़ीका कारण, भोटेकोसीको रसुवाबाट आएको बाढ़ीका कारण आज ती ठाउँहरूमा रहनेहरू त पीड़ामै हुनुहुन्छ। त्यति मात्र होइन, एउटा नेपालीलाई पर्दा अर्को नेपालले सहयोग गर्छ भन्ने उदाहरण पनि पछिल्लो समय पेश भएको छ। विभिन्न स्थानीय पालिकाहरूले आफ्ना खालका घोषणाहरू गर्नुभएको छ। गोकर्णेश्वर नगरपालिकाले 51 लाखको राहत कोष घोषणा गरिसकेको छ र आफ्ना नागरिक विभिन्न संघ संस्था क्लबहरूलाई हातेमालो गर्नको लागि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक विशालले एउटा निर्णय गर्दै नै आह्वान गरिसक्नु भएको छ र गोकर्णेश्वर नगरपालिकाको राहत कोष खातामा पनि अहिले चाहिँ भनौं रकमहरू संकलन हुन थालेका छन्। विभिन्न संघ संस्थाहरूले र व्यक्तिगत सहयोगहरू पनि त्यहाँ प्राप्त हुन थालेको छ। अहिले सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण र बाढ़ी प्रभावितलाई यो उठाउने जुन कार्य गरेको छ, यो सँगै स्थानीय सरकार पनि सरकार भएको कारणले उनीहरूले पनि यतिखेर राहत संकलनको कार्यलाई जारी राखेका छन्। सम्भवतः पछि निर्णय गराएर चाहे त्यो एकद्वार प्रणाली अन्तर्गत स्थानीय पालिकाहरूले सरकारलाई पनि हस्तान्तरण गर्न सक्छन् अथवा त्यहाँका स्थानीय प्रशासनहरूसँग मिलेर पनि त्यहाँ भएका विभिन्न क्षतिसँगै त्यहाँका भौतिक संरचनाहरू बनाउनको लागिदेखि लिएर मानवीय सहायताको लागि पनि ती कोषहरू काम लाग्नेछन् भन्ने आशा हामीले लिएका छौं। अब इन्द्रणीको बसाई हो, नेपाटपद्वारा प्रायोजित छ। नेपालको नम्बर 1 पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई यहाँले सम्झन सक्नुहुन्छ। अब यतिखेर पनि हामी ढिला गर्दैनौ, एउटा फेरि पनि तीजकै गीत राख्छौं, त्यसपछि आउँछौ मेरा साथीहरू इन्द्रणीको बसाईलाई सुन्दै रहनुहोला।

बजारमा छन्। अब तीज सकेपछि दशैं आउने, दशैं पछि तिहारका भाकाहरू, यसरी नै हामी हरेक संस्कृति चाडपर्वहरूसँग नेपाली गीत संगीतको साइनोलाई अझ प्रकार बढाउँदै अगाडि बढ़िरहेका छौं र समय अनुसार अथवा चाडबाड विशेष अनुसार नै इन्द्रणीको श्रृंखला अगाडि बढ़छ र त्यही समय क्रमसँगै चाडबाड विशेष गीत संगीतहरू पनि इन्द्रणीको बसाईबाट सुन्दै र सुनाउँदै हामी अगाडि बढ़िरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, विकास कार्कीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। हाम्रो दीपक विवशले पनि गुड मर्निङ दाई म पनि सुन्दैछु भन्नुभएको छ। नमस्कार, म नवराज निराज केवलपुर दुई धादिङको मान्छे, अहिले दुहा कतारबाट सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। सुदर्शन बहादुर सुदर्शन बुढा छेत्रीले पनि हामीलाई पनि पीड़ा त गहिरो थियो, यो घटनाले एक किसिमको विश्वलाई दुखी बनाएको छ भनेर लेख्नु भएको छ, उहाँले बाढ़ी पीड़ितकै कुरा गर्नुभएको छ। अनिता भण्डारीले पनि गुड मर्निङ दाई भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। दुर्गा पराजुलीले हामीलाई सुनिरहनु भएको छ, हरिशरणम हामीलाई साथ दिइरहनु भएको छ, यहाँलाई पनि हामी नमन व्यक्त गर्न चाहन्छौ यसरी हामीलाई इन्द्रणीको बसाई मार्फत साथ दिइरहनु भएको छ। श्री हरिशरणम यहाँलाई पनि व्यक्त गर्न चाहन्छु। अमर घरतीले सबैलाई गुड मर्निङ भन्न चाहनु भएको छ। कुन रेडियो हो भनेर हाम्रो जिग्री ब्रोले भन्नुभएको छ, हाम्रो चाहिँ रेडियो काठमाडौँ 92.1 हो। यहाँबाट प्रसारित हुँदै गर्दा देशैभरका धेरै रेडियोबाट इन्द्रणीको श्रृंखलालाई देशभर सुन्न सकिन्छ र भिडियो मार्फत हेर्न सकिन्छ, यो जानकारी पनि म साथीहरूलाई गराउन चाहन्छु। ध्यानु देवी गुड मर्निङ नमस्कार सुन्दै हुनुहुन्छ, रामकृष्ण कार्कीले पनि सबैलाई सम्झना भन्नुभएको छ, अनि बुनु पाठकले पनि हामीलाई सुन्दै हुनुहुन्छ होइन, अनि हामीलाई यति धेरै माया गर्नुभएको छ दुर्गाजीले, दुर्गाजी यहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो दिपसन दिव्यानी श्रेष्ठले पनि हार्दिक नमस्कार सुन्दैछु भन्नुभएको छ। हाम्रो भीमजी पनि टुप्लुक्क आउनु भएको छ, यहाँलाई पनि नमन छ। सँगै यानके लामी छाने उमेशले पनि हामीलाई सुनिरहेको जानकारी गराउनु भएको छ। दुर्गाजीले यति धेरै सपोर्ट गर्नुभएको छ, यसका लागि नमन गर्न चाहन्छु र उहाँले लेख्नु पनि भएको छ र उहाँको आज एउटा टिकटक हेर्दै गर्दा कस्तो खल्लो लाग्यो, त्यसपछि टिकटक बनाउन नपाए एकदम म सखीलाई यो आग्रह गर्छु। अनि हाम्रो तारा त्रिपाठीले पनि कति राम्रो सङ भन्नुभएको छ तीजका गीत। हाम्रो तारा त्रिपाठी गोकुलेश्वर नगरपालिका वडा नम्बर 5 को नयाँ बस्ती बासुकी चोकमा हुनुहुन्छ, हामीलाई साथ दिइरहनु भएको छ, ताराजीलाई पनि नमन गर्न चाहन्छु। कञ्चन खत्री श्रेष्ठले सबै सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसपछि हाम्रो राहुल थापा मगर प्यारो मान्छे हामीलाई साथ दिइरहेको अवस्था छ, राहुललाई पनि नमस्कार। अनि गिरी किशोरले पनि साथी बनाऊ भन्न लेख्नु भएको छ। सुदर्शन बुढा छेत्रीले पनि सबैलाई सम्झना आराम हुनुहुन्छ, अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। सँगै हाम्रो जेबी हुनुहुन्छ मलेसियाबाट, सबैलाई सम्झना पेनाङबाट भन्नुभएको छ। अनिल खत्रीले पनि हामीलाई साथ दिइरहनु भएको छ। दिनेशजी यहाँलाई पनि नमन छ। अब एउटा गीत राखौं बाहिरबाट हस भन्नुभएको छ। हाम्रो इसाले मुसु मुसु हाँस्दै कहिले काहीँ अब राम्रा राम्रा गीतहरू बजिरहेछन् नि त होइन, कहिले चाहिँ एकदम मन छुने गीत आउँदा उफ भन्छन् हाम्रो इसाले, अनि राम्रा गीतहरू आउँदा चाहिँ फुरुङ फुरुङबाट नाचिरहेको पनि हुन्छन् हाम्रो इसाले है। एकदम ल अब चाहिँ भने कस्तो गीत छ हामी सुनाउँदैछौं।

देशै भरका रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ मेरा प्यारा प्यारा साथीहरू। पक्कै पनि इन्द्रणीको बसाई सुन्दै गर्दा रेडियोमा त्यसका गीतहरू बज्न थालेका छन्, अनि मोबाइल फेसबुक अथवा सामाजिक सञ्जाल मार्फत पनि हेर्दै गर्दा त्यो रमाइलोपनको आभास त यहाँले गरि नै रहनु भएको छ। हामी इन्द्रणीको बसाईमा यहाँसँग छौं र विभिन्न जानकारी पनि इन्द्रणीको बसाई मार्फत गराइ नै रहेका छौं र विभिन्न चाहिँ समूहहरूद्वारा विभिन्न व्यापारी घरानादेखि लिएर विभिन्न व्यक्तिहरूले सरकारको राहत कोषमा राहतको लागि राहतहरू संकलन गरिराख्नु भएको छ र राहत कोषमा नगदहरू आउने क्रम जारी नै रहेको छ। ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा 1 करोड़को योगदान गरिसक्नु भएको छ, यो पनि समाचार हामीले यहाँलाई गरौं। र भोटिकोशीमा पानीको बहाव बढ़दैछ, सतर्कता अपनाउनको लागि फेरि पनि यतिखेर यो जानकारी भइरहेको अवस्था छ र तपाईँ विभिन्न ठाउँमा हुनुहुन्छ, तपाईँले पनि टेलिफोन गरेर आफ्ना इष्टमित्र आफन्तहरू हुनुहुन्छ भने एकदम सतर्क रहनको लागि अनुरोध पनि गर्न सक्नुहुन्छ, यो पनि हामीले यहाँलाई जानकारी गराइरहेका छौं। अब अहिले जुन चितवनको माटो मुनि गाडी नै लागेको सबको बारेमा विभिन्न सामाजिक सञ्जालमा बहसहरू उठ्न थालेको छ, यो सामूहिक अन्त्येष्टि व्यवस्थापन भन्ने प्रश्नहरू पनि बजारमा उठ्न थालेको छ। अब यसका लागि चाहिँ अब एक किसिमको अब अहिले डीएनए परीक्षणसँगै अगाडि बढ्दै गर्दा भोलि यसले चाहिँ पूर्णता पाउन सक्ने हो कि नपाउने हो भन्ने कुराहरू पनि बुझ्न जरूरी छ। र भोटेकोसी बाडीमा परेर त्रिशुली हुँदै चितवन भएर बग्ने नारायणीमा तैरिएको अवस्थामा जुन खालका शवहरू आइपुगेका छन्, चौथो दिन शनिबार हिजोसम्म पनि धेरै शवहरू भेटिएको अवस्था छ र तीमध्ये धेरै चाहिँ महिला र पुरूषको संख्या लगभग र बालक सबै गरेर शवहरू भेटाउन थालिएको अवस्था छ। यसरी हामीले तपाईँलाई खबर गर्दै गर्दा हामीले पनि विभिन्न ठाउँहरूमा बुझ्दै जाँदाखेरि अब यी शव व्यवस्थापनका लागि चाहिँ कुन हिसाबले अगाडि बढ्न सक्छ भन्ने कुरा होला र सरकारले पनि केही आफ्ना चाहिँ अवधारणाहरू ल्याउन सक्छ र त्यसलाई अगाडि बढाउन सक्छ। र त्यहाँ विशेष गरी मेडिकल कलेज स्थानीय प्रशासनले चिसो बनाएर राखेको औद्योगिक प्रतिष्ठानको सरकारी भवनहरू पर दुईवटा मास्क लगाउँदा पनि दुर्गन्ध फैलिएको अवस्था छ, त्यसले गर्दा अब यसलाई के गर्ने अथवा त्यसले भोलि त्यहाँ महामारी ल्याउन सक्छ होइन, यी विविध कुराहरू छन्, त्यसले गर्दा सरकारले कुनै अपना उपायहरू अपनाउन सक्छ। त्यहाँ चाहिँ पहिलो दिन 60 को आधारमा सब पुगेपछि राख्ने नै ठाउँ नभएर प्रशासनले सबलाई नारायणी किनारमा छोड्ने अवस्था पनि आएको थियो। त्यसपछि कोठाको व्यवस्थापन गरेर भरतपुर अस्पतालमा धोई पखाली गरेर फोटो खिच्ने झोलामा राखेर यता सरकारी भवनको चिस्यान बनाएको कोठामा ल्याउँदा 11 गते साँझ परिसकेको अवस्था थियो। 10 गते पछिको यो कुरा गर्दै गर्दाखेरि अनि चितवन आसपासमा फिजारीको नारायणी नदी भएकाले अहिले धेरै शवहरू त्यहाँ भेटिने तथ्याङ्क पनि छ र सब व्यवस्थापन अन्य जिल्लाभन्दा अलि व्यवस्थित गर्न कोशिश पनि गरिरहेको जानकारी त्यहाँबाट प्राप्त भएको छ। यति ठूलो महाविपत्तिको यो अवस्था आउने परिकल्पना यदि नेपालको सरकारी संयन्त्रले पहिले अथवा कहिले गरेको छैन यो अवस्था हामीले बुझ्न सक्छौं, त्यसैले सबको पोस्टमार्टम गर्न पनि 1-2 जना डाक्टरले भरपर्ने अवस्था अहिले त्यहाँ आइरहेको छ। भरतपुर अस्पताललाई सबको पोस्टमार्टम डीएनए परीक्षण लगायतका काम गर्न विशेषज्ञको अभावले निकै अप्ठ्यारो परिरहेको अवस्था पनि छ र अस्पतालले विज्ञप्ति मार्फत पनि जानकारी गराएको छ। अब एकातिर सब व्यवस्थापन चुनौती बढ़दै गएको अवस्था छ मित्रहरू, अर्कोतिर आफन्तहरूले फोटो हेरेर सब नै हेरेर पनि आफ्नो मान्छे हो होइन पहिचान गर्न समस्या बढ़दै गएको अवस्था छ, किनभने यता ठोकिने उता ठोकिने मुखहरू सुन्निएको अवस्था होइन अनि चोटपटकका कारणले चिन्न सक्ने अवस्था छैन र भेटिएका शवबाट जम्मा 9 वटा शव मात्र पहिचान भएका छन्, अन्य शवहरू पहिचान हुन सकेका छैनन्। यसले गर्दा असाध्यै जटिल अवस्था त्यहाँ सिर्जना भएको छ र शवको दुर्गन्ध फैलिएका कारण व्यवस्थापनमा काम गर्ने सुरक्षाकर्मी अनि पोस्टमार्टममा खटिने डीएनए नमूना संकलन लगायतका काम गर्ने विशेषज्ञहरू आफै जोखिममा पर्न आएको अवस्था पनि चाहिँ प्राप्त भएको छ र संघीय सरकारको स्वीकृति लिएर चितवन जिल्ला सुरक्षा समितिले एउटा निर्णय पनि गरेको छ र पहिचान नखुलेका सबलाई माटोमा गाड्न माटो पनि गाडिने भन्ने कुरा पनि आएको छ र सोही निर्णय अनुरूप आज 96 वटा जसमा 35 महिला 59 पुरूष र
दुईवटा लिंग पहिचान नभएका शव भरतपुर एकमा पर्ने देवघाट जंगलको माटोमुनि गाडेर अहिले चाहिँ राखिएको अवस्था छ र गाडेर राखेको विषयलाई सर्वसाधारण तथा आफन्तहरूले अथवा आफन्त गुमाएका व्यक्तिले दुईतर्फी प्रतिक्रियाहरू दिएको अवस्था छ जुन सामाजिक सञ्जालमा तपाईँले देख्न पनि सक्नुहुन्छ। एकतर्फ आफ्ना आफन्त खोज्न रसुवादेखि चितवनतर्फ आइपुग्दा अथवा आइपुग्दा नभ्याउँदै किन गरियो शव अन्त्येष्टि भन्ने तर्क पनि छ, यो पनि हामी यहाँलाई अवगत गराउन चाहन्छौं। अर्कोतर्फ सडेर चिन्न नसक्ने भएका शवले थप रोगको जोखिम निम्त्याउनु भन्दा माटोमुनि राख्नु नै ठिक भन्ने तर्क एकातिर रहेको छ। अब माटोमुनि शव गाड्नु ठिक वा बेठिक भनेर तर्क गर्नुभन्दा अगाडि कसरी शव गाडिएको छ भन्ने कुराहरू हामीले बुझ्न जरूरी छ। मित्रहरू, शुक्रबार रातिदेखि नै डीएनए नमूना झिक्न चितवन प्रशासनको समन्वयमा भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायतका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको छ। डीएनए नमूना संकलनमा खटिएका चिकित्सक प्रभावका अनुसार चाहिँ त्यहाँ राति नियमित बिजुली आएन र अहिले गर्मीको समय भएकोले एकातिर बिजुलीको पनि नियमितता छैन भन्ने कुरा त्यहाँबाट आएको छ। अर्कोतिर सडिसकेका शव भएकाले चिकित्सकले अथवा चिकित्सकको टोलीले राति नै डीएनएको लागि नमूना संग्रह गर्न सकेन भन्ने कुरा पनि छ। त्यसमाथि आधा जति शवको मात्रै दाँत भएकाले सबै शवबाट कपाल, हड्डी लगायतको अंग निकालेर सुरक्षित गर्नुपर्ने अवस्था चिकित्सकहरू पुग्नु भएको छ र दिउँसो 12 बजे आसपासमा मात्रै चिकित्सकहरूले 96 शव नमूना संकलन गरेर सिद्ध्याएको अवस्था पनि छ जुन हिजोको कुराहरू हामीले यहाँलाई गराएका छौं। अब यी यसरी चाहिँ जुन खालका कुराहरू आएका छन् अब यसका लागि छलफल चलाउन जरूरी छ। सरकारले एउटा निर्णय गर्नुपर्छ, मानवीयताका कुराहरू राख्नुपर्छ, आफन्तीका कुराहरू सुन्नुपर्छ। अब हिजोको दिनमा त्यत्रो जनयुद्ध भयो नि त, त्यत्रो जनयुद्ध हुँदाखेरि लास कहाँ पुगे, हरेक भयो, के सास चाहियो, के लास चाहियो भन्ने कुराहरू आउँछ कि अब मरिसके सास त छैन, लास भए पनि हामीले हेर्न पाउनुपर्छ भन्ने परिवारको मान्यता रहन सक्छ। त्यसैले यी कुराहरूलाई व्यवस्थापन गर्नको लागि सरकारले अब चिस्यान केन्द्रहरू तत्काल बनाएर हुन्छ कि अथवा विदेशबाट सहायता लिएर हुन्छ कि होइन, खरिद गरेर चिस्यान केन्द्र अस्थायी रूपमा बनाउन पनि सक्छ र शवहरूको व्यवस्थापन गर्न सक्छ भन्ने हाम्रो पनि बुझाइ छ। किनभने पशुपतिमा एउटा चाहिँ व्यवहारिसे शवको व्यवस्थापन गर्दै आएका बिरेजङ बस्नेतले समेत तपाईँको एक महिना डेढ महिना कुरेर होइन त्यसको चाहिँ निको गरेर मात्र चाहिँ ती विवादीय शवहरूको चाहिँ व्यवस्थापन गरिरहेको हामीले पाउन सक्छौं भने सरकार राज्य होइन सबैको भरोसा छ। त्यसैले व्यवस्थापन पहिलो कुरा हुन सक्छ है, यसका लागि चाहिँ सरकारले ध्यान दिनु जरूरी छ। हामी इन्द्रणीको बसाईमा छौं। अब तपाईँलाई कस्तो लागिरहेछ हाम्रा यी कुराहरू? पक्कै पनि यी जनताका आवाजहरू हुन्, यी प्रतिनिधि आवाजहरू हुन् जुन कुराहरू हामीले व्यक्त गरिरहेका छौं। अब चाहिँ एउटा गीत राखौं, बाहिरबाट हस भन्नुभएको छ है, ढिला गर्दिन, यो असाध्यै मन छुने तीजको गीत यहाँको लागि।

0: देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ र अहिले दैवी प्रकोपका कारण होइन देश एकदम भनौँ पीड़ामा छ तैपनि पीड़ाको माझ पनि रमाउनु पर्छ कार्यक्रमको तालिका अनुसार हामीले तीजका ती मनसुने गीतहरूलाई यहाँको माझमा राखिरहेका छौं अब यो जे नहुनु त भइसक्यो नि हेर्नुहोस् त अब अहिले सारा नेपाली पीड़ामा छ नि त होइन हामी यही पीड़ाका बीच पनि अब विस्तारै उठ्नुपर्छ है अब उठ्नुपर्छ त्यसपछि हामीले जुन अब अहिले अप्ठ्यारोमा हुनुहुन्छ विपदमा हुनुहुन्छ होइन अब सबभन्दा ठूलो कुरो कति ठाउँहरूमा त अब होइन धनको क्षति त भयो जनको क्षति हुनबाट हामीले अब नहुनको लागि चाहिँ हामीले सचेतना अप्नाउनुपर्छ यसका लागि हामी सबैजना जुट्नुपर्छ अब गर्न सक्ने सहयोग गर्नुपर्छ प्रधानमन्त्रीको राहत कोषमा सबैले सहयोग गरेर छोटो समयमा धेरै रकम उठिसकेको अवस्था छ देश विदेशका विभिन्न सहयोग जसले मानवीयताको लागि सहयोग गरिरहेका छन् ती कुराहरूको लागि अगाडि बढ्नुपर्छ अब अहिले पनि पहिचानहरू खुल्न सकेको अवस्था छैन को कहाँ के भन्ने कुराहरू छ हामीले हाम्रै घर परिवार आफन्त गुमाएका छौं आफ्ना नेपाली दाजुभाइलाई गुमाएका छौं त्यो पीड़ा आज नेपालीले भोगिरहनु भएको छ र जसलाई पर्छ उसलाई बढ़ी त हुने नै भयो आज अर्को नपर्नेको मन पनि दुखिरहेको छ र मलम पट्टी लगाउनको लागि सरकारलाई सहयोग र समर्थन साथ पनि दिइरहेको छ हामीले देख्न सक्छौं समाचारमा सुनिरहेका छौं भाद्र 10 गते साँझदेखि नै 30 ठाउँहरूमा सरकारका गृहमन्त्रीदेखि लिएर सबै खटिरहनु भएको अवस्था छ र यसमा स्थानीय पालिकाहरूले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् जो जहाँबाट खटिरहनु भएको छ उहाँहरू सबैलाई हामी सम्मान व्यक्त गर्न चाहन्छौं हामी इन्द्रणीको बसाईमा छौं अब यो बसाईमा कुरा मात्र गरे पनि भएन तपाईँलाई गीत संगीत पनि सुनाउनु पर्छ अब हामी बिस्तारा तीजका गीतहरू पनि बजारमा आउँदै गर्दा आज नयाँ गीत सुनाउने पालो भएका कारणले ती गीत संगीतहरू यहाँलाई सुनाइ पनि रहेका छौं अब यतिखेर चाहिँ हामी टेक्निकल सपोर्टमा रहने हाम्रो यतिखेर ईशा हुनुहुन्छ ईशाले साथ दिइरहनु भएको छ अनि विभिन्न जानकारी त हामीले तपाईँलाई गराइ नै रहेका छौं र तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँ सुन्दै रहँदाखेरि तपाईँले पनि आफ्ना आफन्तहरूलाई सोधखोज गर्नको लागि अझै पनि अब कतिको पहिचान खुल्न सकेको छैन होइन कति रसुवा पुग्नु भएको थियो होला कति गोसाईकुण्ड जाँदै हुनुहुन्थ्यो होला ती परिवार माझमा अब के छ कस्तो छ भने अन्धाधुन्ध अवस्था छ कि अझै पनि भेट्न सकेको अवस्था छैन हाम्रो बाहिर ईशा पनि हुनुहुन्छ ईशाको बाट पनि है आफ्नै परिवारबाट पनि उहाँको हराइरहनु भएको अवस्था छ यसको लागि पहल कदमहरू भइरहेको छ तर भेट्न सकिएको अवस्था छैन अब को कहाँ पुगेको छ र अब त्यो सब जहाँ चाहिँ संकलन गरिएको छ ती सब भएका ठाउँमा पहिचान गर्न सक्ने चिन्ने अवस्था छैन होइन ती कारणले गर्दा पनि असाध्यै पीड़ादायी क्षणमा हामी रहेका छौं र यसमा सबैले चाहिँ अब कसरी के गर्न सकिन्छ लाग्न जरूरी छ जस्तो हामीलाई लाग्छ हामी इन्द्रणीको बसाईमा छौं र आज इन्द्रणीमा तपाईँलाई नयाँ गीतहरू सुनाउने पालो त्यसैले इन्द्रणीको श्रृंखलालाई पनि हामी तालिका क्रमकै रूपमा अगाडि बढ़ाइरहेका छौं हुन त यो पीड़ा छ गीत किन सुनाइरहेको होला चन्द्रमणले भन्ने पनि होला है धेरैलाई त्यो परेको छ अब मैले भने नि अब जेनाउनु त भइसकेको छ अब बिस्तारै हामी सधैँभरि पीड़ाको पीड़ामा बसेर पनि भएन नि अब बरु जहाँ जे भइरहेछ त्यसलाई अब अगाडि बढ़ाउने हो राहतका कुराहरूलाई अगाडि बढ़ाउने हो सहयोगका कुराहरूलाई अगाडि बढ़ाउने हो अथवा ती ठाउँहरूमा उद्धार गर्नको लागि जाने हो होइन जहाँ चाहिँ खाद्यान्नहरू पुग्न सकेको छैन हिलो लेदोले घरहरू पुगेका छन् ती ठाउँहरूमा चाहिँ अब विभिन्न संघ संस्थाहरूले हातेमाले गर्ने हो कि ती ठाउँहरूमा गएर हाते साङ्लो बनाएर काममा खट्टिने हो यसका लागि चाहिँ सबै जुट्नुपर्छ र तपाईँको मनमा लागेका कुरा मैले भने आज हामीले सुनाइरहेका गीतहरूमा पनि केही तलमाथि भयो होला सकेसम्म मन छुने गीतहरू नै सुनाउने प्रयासमा हामी थियौं त्यो बावजुद पनि यो दैवी प्रकोप राष्ट्रिय विपत्ति परेको बेलामा हामीले तीजका केही गीतहरूलाई प्रतिनिधि गीतका रूपमा सुनायौं मैले भने यस्तो बेलामा गीत
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागी आधिकारिक विक्रेता भूषाल स्टोर हॉस्पिटल रोड कुराही दान। फोन नंबर 082-585-210। थप संपर्क का लागी हिमालय स्टोर बाल मंदिर अगाड़ी नीरज स्टोर सब्जी मंडी नजीक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 94
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858 45 226
7: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 11 बजेको छ

0: राज्यको मध्यपश्चिम हाइल्याण्ड्समा सुशीला ओलीको नमस्कार। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिन हुँदै गएर राख्ने ठग अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको हो। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको हो। निर्देशिका संशोधन लगत्तै चितवनमा शव व्यवस्थापनको काम शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अप्नाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनएल लगायत पहिचानमा सहयोग गर्ने अरू आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनु भएको छ। बाढ़ीपछिको उद्धार उपचार व्यवस्थापन र संचार पुनस्थापना लगायत बारे सामाजिक सञ्जाल मार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म सार्वजनिक गर्दै बाढ़ीबाट ठूलो मानवीय क्षति भएको जनाएको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी 734 जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी पूर्व, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठूलो क्षति भएको छ। चितवनमा 259, रसुवामा 12, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82, तनहुँमा 36 जनाको शव फेला परेको छ। 2498 जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनामा कार्यरत मकवानपुर तर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिक समेत रहेका छन्। रसुवा बाढ़ीमा प्रभावित दाङका 11 जनाको उद्धार भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार गरेका व्यक्तिहरूको अध्यावधि विवरण सार्वजनिक गरेको हो। उद्धार गरेकाहरूमा 44 वर्षका शिवगिरी, 28 वर्षका देवप्रसाद चौधरी, 27 वर्षका उमेश चौधरी, 21 वर्षका सुनिता तामाङ, 46 वर्षका भानु न्यूपाने, 47 वर्षका प्रदीप गिरी, 36 वर्षका महादीप रावत, 50 वर्षका अमृता गिरी, 29 वर्षका निमा शर्मा रावत, 14 वर्षका मनिला रावत, 9 वर्षका मनिषा रावत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको र विवरण प्राप्त हुने क्रम चलिरहेको छ। र बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैविक प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप कोष प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरिएको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,199 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम दैविक प्रकोप कोष प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

0: अब डंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ डंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: डंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825637775।
2: सम्पर्क नम्बर 98478263।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् डंगाली सु मेटेरियल सेन्टरमा।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98189 88।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
11: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
12: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
13: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
15: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 0825563027,
15: 98148-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
16: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिट चलेन, अब त आशै मरिसक्यो।
16: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची

0: नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू,
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिनद्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: अंगाउँदैदेश मेरो एभरेस्ट
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: Buy net go, buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet को 2700 मा खरीद गर्दा सुई internet package नया जडान को लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Buy net अब सबै connected.
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा.
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ. बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ.
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा.
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड. सम्पर्क फोन नम्बर 082-561-694. सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944.
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर. घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका.
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु.
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो. राम्रो पैसा कमाइरहेछ.
8: ल ल काका, गइहाले म.
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र. मोबाइल नम्बर 98578-45226.

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, झण्डै 2500 सम्पर्क विहीन। बाढ़ीले सड़क कटान गरेपछि नागडुंगा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा रहने। र एटलेटिको स्पेनिस लालिकाको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। रसियाको भोटेकोसी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्क विहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जिल्ला विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोसी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी, डाँडागाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलस्तर बढ़ेपछि नागडुंगा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोसी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको, तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलस्तर बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढ़ीले 4 घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोसी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन 9,500 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिल

0: परीक्षा 2083 भाद्र 31 गते
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बाढीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। बाढी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेको छ। तोलाको 4,780 रूपियाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रूपियाँ थियो। अब विदेशको खबर। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर। सेभिया विरूद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिश लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्जेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाकोलाई जित दिलाउन एलेक्स बाइनाले 2 र एडेमोला लुकम्यानले 1 गोल गरेका छन्। सोभियाका लागि मुगियल सिएराले 1 गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एटलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एटलेटिकोले 3 खेलबाट 7 अंक जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अंकका साथ 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी।

को झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिका को नियन्त्रण में र एटलेटिको स्पेनिश लालिकाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
15: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
15: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
16: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
7: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
17: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
22: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
23: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
22: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
23: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
22: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
24: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.2।

टेस्टिङ प्रोग्राम फ्रिफिन चाइमा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू:
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
2: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहीदाङ, सम्पर्क मोबाइल नम्बर 98410-1709।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र? कहाँ?
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
6: फोन नम्बर
7: 082-5627-452
6: 082-5627-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
13: भर्ना सम्बन्धी सूचना:
14: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
15: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: సంగం రెడీస్ మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराही उपमहानगरपालिका वडा नम्बर 11 स्थित हरियाली टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वातावरण स्वच्छ तथा हराभरा बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम हरियाली टोल विकास संस्थाका अध्यक्ष झक्कु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। घोराही 11का वडा सदस्य कमला विकको प्रमुख घोराई 11का वडा सदस्य कमला विक प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरसफाई पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले टोललाई सफा र सुन्दर राख्न सम्पूर्ण नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उक्त सरसफाई अभियानमा सम्पूर्ण टोलवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले टोल क्षेत्रभित्रका बाटोघाटो तथा सार्वजनिक स्थलहरूको सरसफाई गरेका थिए। सरसफाई कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय सचेतना फैलाउन सहयोग पुर्याएको आयोजकले जनाएको छ। संस्थाका उपाध्यक्ष बिरमाले ओलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमा पुनले गर्नुभएको थियो। गत रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी गाउँपालिका 2 सिराङमा पहिरो जाँदा लुम्बिनी राधा राजमार्ग अवरूद्ध भएको छ। भेरी नगरपालिका 2 रिसाङमा सड़क माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। पहिरोका कारण सड़क पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि रिसाङ खुँदै कुसे गाउँपालिकातर्फ जाने यातायातका साधन ठप्प भएका छन्। सड़क बन्द हुँदा यात्रु तथा स्थानीयले आवत जावतमा खेप्नु परेको छ। दैनिक कामका लागि सदरमुकाम खलंगा पैदल आवत जावत गर्ने स्थानीय समेत जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। भेरी नगरपालिका 2 वडा अध्यक्ष भीमबहादुर कार्कीले ठूलो पहिरो सड़कमा खसेको र सड़क समेत बगेकाले तत्काल सड़क खुलाउन कठिनाई भएको बताउनुभयो। उक्त स्थानमा निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम समेत रहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत कार्य जारी रहेको छ। नेपाल प्रहरीले आइतबार बिहान 11 बजेसम्मको अपडेट सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या 735 जनाएको छ। प्रहरीले रसुवामा थप 1 शव फेला परेको जनाएको छ। यो सँगै रसुवामा 13 शव फेला परेको जनाउँदै प्रहरीले चितवनमा 259, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासीमा पूर्वमा 184, नवलपरासी पश्चिममा 82, तनहुँमा 36 जनाको शव फेला परेको जनाएको छ। यस्तै 2498 जना अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनामा कार्यरत मकवानपुरतर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिक समेत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते तथा बिरामीको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम समेत परिचालन गरिएको छ। हालसम्म 8,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। भोटेकोशी बाढ़ीपछि खोज तथा उद्धार अभियान अझै जारी छ। र देउखुरी उद्योग वाणिज्य संघ लमहीको 23 वार्षिक साधारण सभा तथा 13 अधिवेशनमा देउखुरी क्षेत्रको आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिइएको छ। संघका अध्यक्ष कमलजंग सिंह थकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि लमही नगरपालिका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंकसिंह बुढा थोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायलाई सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताउनुभयो। साधारण सभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा संघले उद्योगी व्यवसायको पक्षमा पैरवी र समन्वय, बजार अनुगमन, व्यावसायिक दक्षता अभिवृद्धि तथा देउखुरीको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरेको उल्लेख छ। साधारण सभामा देउखोरीको समग्र विकासका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्नेमा समेत जोड़ दिएको थियो। राप्ती नदीको पानीलाई कृषि तथा पर्यटनसँग जोड्ने, कोइलाबास भन्सार नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र स्थानीय उत्पादनको प्रवर्धन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको भनाई थियो। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि

0: बिना ऑपरेशन आयुर्वेदिक पद्धति द्वारा सफल उपचार को लागी हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइन में रहेको विगत 50 वर्ष देखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: फ्रेश प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: +2 वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73

0: गंगा रेडिस मेरो एवरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
9: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: भीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: सबैभन्दा बढी कस्तो माया लाग्छ
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी पढ्छ नि है
7: होइन भाइला लखर लखर कहाँ हिँडिस
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45-226
10: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवसका अवसरमा एडभोकेसी फोरम नेपाल, न्यायका लागि द्वन्द्व पीड़ित समाज, रेडक्रस सोसाइटी, इन्सेक मानव अधिकार सेवा, मानव अधिकार आयोग तथा द्वन्द्व पीड़ित महिला राष्ट्रिय सञ्जाल लगायतको संयुक्त आयोजनामा कार्यक्रममा पीड़ितहरूको विस्तृत शान्ति सम्झौता भएको विश्व वर्ष बितिसक्दा पनि आफूहरूले सत्य न्याय निरूपण र सम्मानजनक जीवनको अनुभूति गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था तत्काल सार्वजनिक गर्न परिणाममुखी संक्रमणकालीन न्याय प्रक्रियालाई पीड़ित मैत्री बनाउन तथा स्थानीय तहदेखि संघीय सरकारसम्म पीड़ित लक्षित कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। कार्यक्रम सहजीकरण गर्दै एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवसको उपदेश्य बेपत्ता पारिएका व्यक्तिहरूको खोजी, सत्यको उद्घाटन र परिवारलाई न्याय दिलाउन विश्वव्यापी दबाव सिर्जना गर्नु रहेको बताउनुभयो। आयोगहरूले पीड़ित मैत्री, स्वतन्त्र र विश्वसनीय भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले बेपत्ता पारिएका व्यक्ति कहाँ छ भन्ने थाहा पाउनु, जीवित छन् कि छैनन् भन्ने निश्चित हुन नसक्नु, वर्षौंसम्म फर्केर आउँछन् कि भन्ने आशमा बसिरहनुको पीड़ा शब्दमा व्यक्त गर्न सहज नभएको बताउनुभयो। उहाँले मृत्युको खबर सुनेर दुःख मनाउनु एउटा अवस्था भएको तर आफ्नो प्रियजनको अवस्था नै थाहा नभई वर्षौंसम्म प्रतीक्षा गर्नु झन गहिरो पीड़ा भएको उल्लेख गर्नुभयो। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष अधिवक्ता पूनम श्रेष्ठ, रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश कुमार श्रीवास्तव, पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी तथा सहभागी बेपत्ता परिवारका सदस्यहरूले आ आफ्नो धारणा राख्नु भएको थियो। रसुवाको भोटेकोशी नदीमा परि सम्पर्कविहीन भएका कर्णाली प्रदेशका 267 जना मध्ये 77 जना सम्पर्कमा आएका छन्। अझै 197 जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ पर्यवेक्षक सन्तोष सिंह राठौरका अनुसार सम्पर्कविहीन हुनेमा 163 पुरूष, 27 महिला, 4 बालक र 3 बालिका छन्। बाढ़ीमा सबैभन्दा धेरै जुम्लाका 110 जना सम्पर्कविहीन भएको जानकारी आफन्तले प्रहरी तथा प्रशासनमा गराएका थिए। तीमध्ये 27 पुरूष र 1 महिला गरी 28 जना सम्पर्कमा आएका छन् भने 82 पुरूषको अवस्था अझै अज्ञात छ। राठौरका अनुसार कर्णालीका नागरिक रोजगारीका सिलसिलामा रसुवा, नुवाकोत र त्रिशुली क्षेत्रमा पुगेका थिए। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 14 पुल बगाएको छ। यस्तै अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4 चरौदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोर्खाको घ्याकचोक र धादिङको चदौरी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली पुलमाथि झोरुङ्गे पुल बाढ़ीले बगाएको हो। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको भाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। र घोराई उपमहानगरपालिका वडा नम्बर 11 स्थित हरियाली टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वातावरण स्वच्छ तथा हराभरा बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम हरियाली टोल विकास संस्थाका अध्यक्ष जग्गु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। घोराई 11 वडा सदस्य कमला बिकप प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरसफाई पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले टोललाई सफा र सुन्दर राख्न सम्पूर्ण नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उक्त सरसफाई अभियानमा सम्पूर्ण टोलवासीको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले टोल क्षेत्रभित्रका बाटोघाटो तथा सार्वजनिक स्थलहरूको सरसफाई गरेका थिए। सरसफाई कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय सचेतना फैलाउन सहयोग पुर्याएको आयोजकले जनाएको छ। संस्थाका उपाध्यक्ष बीरमाली ओलीको स्वागत मन्तव्यबाट शुरू भएको उक्त सरसफाई कार्यक्रमको सहजीकरण सचिव प्रेमा पुनले गर्नुभएको थियो। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ मह

0: हेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
10: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-98-78-18-617 र 98-78-35-645।
10: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
10: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: Buy a network, buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet र 2700 मा खरीद गर्दा सुई internet package नया जडान को लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Buy a net. अब सबै connected.
1: हैन हो साथी, आज निकै तनावमा छौ त. के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने. सुट नै छैन. के लगाएर जाने होला भनेर सोचिरहेको छु नि.
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि. चिन्ता मान्ने कुरै छैन.
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
3: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जा.
2: सम्पर्क मोबाइल नम्बर 9822964264.
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा.
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध. शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू.
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्.
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ.
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255.
7: खुसीको खबर.
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-90-847, 0825-90-847.
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
5: उपचार हुने रोगहरू
6: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा.
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ. मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ.
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ. सम्पर्क फोन नम्बर 9686-61-694.
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो. बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन. अब त आशै मरिसक्यो.
10: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त. त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ. त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ. त्यही भएर ढुक्क भएर त्यही जाऊ.
11: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
12: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
17: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
18: मध्य पश्चिम ट्याङ चेक। यति बेला दिउँसोको 3 बजेको छ।
19: म मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 चौरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा लिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज, उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक
20: समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पुको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भयो थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 औदीको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4 चिरौदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्ण भीरमा पहिरो जाँदा मुगलिन काठमाण्डौ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्कावेटर हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाण्डु आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
21: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
22: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
23: सुन त
0: मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटी को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 जीबी डेटा र 50 वटा एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होण्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै 1/3 शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाई छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 वटा टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 सम्म चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 औंदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया 22 जनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता र राष्ट्रिय

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: राज कस्तो राम्रो चित्त लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसुति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
18: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
19: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
20: डाक्टरद्वारा दिइने सेवाहरू
19: सुगर रोग सम्बन्धी उपचार
20: हर्मोन सम्बन्धी समस्याको उपचार
19: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
20: फोनबाट पनि नाम दर्ता
21: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128071
23: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
25: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
24: हाम्रा विशेषताहरू
25: उत्कृष्ट शैक्षिक वातावरण
24: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
25: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
24: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्व पट्टी सुर्खेत रोड।
0: सम्पर्क फोन 081536086
25: र मोबाइल नम्बर 98480096600 98580036086 र 98481723।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804 98430088804 www.pashupatiicare.com।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
26: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू
28: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
27: सामान्य किराले खाएको दाँत भर्ने,
26: मेसिनद्वारा आरसीटी गर्ने,
27: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
26: खोल लगाउने,
27: बाङ्गो टिङ्गो दाँत मिलाउने,
26: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
27: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
26: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
28: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।

0: అంగౌ రెడ్డి, మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: नमस्ते, म गायक जगदीश तामाङ, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल,
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
5: सम्पर्क मोबाइल 98477977
6: र 98578-3689।
7: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
7: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली सतबरियाबाट आईएसआई प्रमाण पत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
9: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रिज प्रणाली, जिसस रोड, घोराही दाङ।
7: फोन नम्बर 0825607788।
9: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 0825567479,
12: मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
14: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
15: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
16: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल बार एसोसिएशन जिल्ला बार दाङको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ। 124 मतदाता रहेको जिल्ला बार इकाई दाङमा 111 मत खसेको निर्वाचन अधिकृत मुरली प्रसाद घिमिरेले जानकारी दिनुभयो। नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा निर्मल गौतम र मिनराज आचार्यका दुई छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा रहेका छन्। अबको केही बेरमा मतगणना शुरू हुने र साँझसम्ममा नतिजा आउने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा ज्यान गुमाउनेको संख्या 768 पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो 2 बजेसम्म रसुवामा 13 जना, धादिङमा 50 जना, गोर्खामा 58 जना, नुवाकोटमा 52 जना, चितवनमा 264 जना, तनहुँमा 37 जना, नवलपरासी पूर्वमा 194 र नवलपरासी पश्चिममा 100 जनाको शव फेला परेको छ। घाइते तथा उद्धारको संख्या 2715 जना रहेको छ। हालसम्म 25 जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन छन्। काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या 160 रहेको छ। वर्षेनी आउने बाढ़ी, आगलागी, अत्यधिक गर्मीमा लू र जाड़ोमा शीतलहर तथा सम्भावित भूकम्पलाई ध्यानमा राखेर बाँके जिल्लाका स्थानीय तहहरूले आफ्नो पालिकामा खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरिरहेको छ। नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगंजका केही ऐतिहासिक बस्तीमा निकै पुराना तथा जीर्ण घर, साँगुरा बस्ती रहेको तथा भूकम्प, बाढ़ी, डुबान, आगलागी जस्ता प्राकृतिक विपद आइपरेमा तत्काल उद्धार गर्नका लागि दात्री निकायको सहयोगमा 400 भन्दा बढ़ी दक्ष जनशक्ति तयार गरिएको जानकारी दिनुभयो। विपदमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको उहाँको भनाइ छ। त्यसका लागि निरन्तर तालिम प्रदान गर्नुका साथै कृत्रिम अभ्यास गराइएको छ। सोही प्रकारले बाँकेको राप्ती सोनारी गाउँपालिकाले पनि प्राकृतिक विपदमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने 49 जना स्थानीय जनशक्ति तयार गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष तप्त पौडेलले बाढ़ी, डुबान, आगलागी, भूकम्प लगायत प्राकृतिक विपद आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको बताउनुभयो। उहाँले विपदको समयमा समस्या तत्काल घटनास्थल गए उद्धारमा खटिन सक्ने गरी गाउँपालिकाका सबै ओडाका लागि 49 जना दक्ष स्वयंसेवक तयार गरिएको बताउनुभयो। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गण शमशेरगंजको सहजेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवक तयार गरेको, सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गण शमशेरगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले बताउनुभयो। उहाँका अनुसार बाढ़ीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायतका तालिम स्वयंसेवकले लिएका छन्। र नेपाल विद्युत प्राधिकरणको त्रिशुली 3 AS आयोजनाको सुरुङमा फँसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केबल एक्सल टनेल फेला पारेको नेपाल विद्युत प्राधिकरणका कायम मुकायम प्रबन्ध निर्देशक दीर्घ कुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपाली सेना, नेपाल विद्युत प्राधिकरणको टीम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेटाएको उहाँले जानकारी दिनुभयो। यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको उहाँले बताउनुभयो। यसअघि उद्धार टोलीले भित्र हावा पठाउन 5 वटा ड्रिल प्वाल बनाएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फँसेका कर्मचारीको उद्धारको काम बाढ़ी गएको 2 दिनपछि शुक्रबार मात्रै ठाल लिएको थियो। 5 दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फँसेका जीवनको बारेमा चिन्ता थपिँदै गएको अधिकारीहरूले बताएका छन्। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082562601 98578

0: 2017-2083-84 का लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
3: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नक्षत्र नो इट लाइक प्रो
1: राशि थापा फ्रम टू एन्ड फोर
0: साथै यसमा हाम्रो पात्र
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ओया मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्थिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841720273।
16: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा उदयले मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैवजु, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578309।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् डाक्टर

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
5: मोटुमै मेरो छौ तिमी सानो।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: No, it like flow.
1: Rasita pao from 2 and 4. Sancha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuho. Kineki yesma sabai cha.
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
7: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
9: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-585-734 र 082-585-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
26: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू:
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: देउखुरी उद्योग वाणिज्य संघ लमाईको 23 औं साधारण सभा तथा 13 औं अधिवेशन सम्पन्न, दीर्घकालीन योजना निर्माण गरी अघि बढ़नु पर्नेमा जोड़।
1: रसुवा बाढ़ीमा प्रभावित दाङका 11 जना परिवारको सम्पर्कमा, 36 अझै सम्पर्कविहीन, आफू खुशी राहत संकलन नगर्न प्रशासनको आग्रह।
0: दाङ जिल्ला बार इकाईमा नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना अन्तिम चरणमा, अध्यक्ष पदमा मणिराज आचार्य जीत नजिक।
1: र रसुवाको भोटेकुष्टी नदीमा ज्यान गुमाउनेको संख्या 788 पुग्यो।
0: अब खबर विस्तारमा।
1: रसुवा बाढ़ीमा परेर प्रभावित दाङका अहिलेसम्म 47 जना सम्पर्कविहीन भएको र त्यसमध्ये 11 जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। भदौ 10 गते बिहान बाढ़ी गएपछि सोही दिन साँझदेखि नै आफ्ना परिवारका सदस्यहरू रोजगारीका लागि त्यहाँ पुगेको र सम्पर्कमा नरहेकाले खोजी गरिदिन जानकारी आउन थालेको दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले जानकारी दिनुभएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार गरिएका व्यक्तिको अध्यावधि गरेको विवरणमा दाङका 11 जनाको नाम रहेको र अन्यको खबर प्राप्त हुन नसकेको प्रशासनको भनाई छ। सम्पर्कमा आएका व्यक्तिहरूमा 44 वर्षका शिव गिरी, 28 वर्षका देवप्रसाद चौधरी, 27 वर्षका उमेश चौधरी, 21 वर्षकी सुनिता तामाङ, 46 वर्षका भानु नेपानी, 47 वर्षका प्रदीप गिरी, 36 वर्षका महादेव रावत, 50 वर्षकी अमृता गिरी, 29 वर्षकी निमा शर्मा रावत, 14 वर्षका मनिला रावत र 9 वर्षका मनिषा रावत रहेका छन्। यसै विषयमा रहेर हामीले दाङका प्रमुख जिल्ला अधिकारीलाई अहिले दाङबाट कामका सिलसिलामा त्यहाँ पुगेर सम्पर्कविहीन भएकाहरूको अवस्था के छ र राहत संकलनका बारेमा के भइरहेको छ भनेर सोधेका छौं।
2: हामीलाई अब 10 गते बिहान बाढी गएपछि नै सोही साँझबाट नै हामीलाई विभिन्न दाङ जिल्लामा थायी बसोबास गर्ने हुने र दाङमा अस्थायी बसोबास, विभिन्न जिल्ला भई यहाँ अस्थायी बसोबास गर्ने उहाँका परिवार आफन्तजनहरूले हामीलाई टिपाउनु भएको थियो। हाम्रो यो जिल्ला यो आपतकालीन कार्य सञ्चालन केन्द्र र यो जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी लगायत अनि स्थानीय तह र पालिका सम्पूर्ण तहहरूमा जुन उहाँहरूले सम्पर्क गर्नुभयो र हामीलाई जानकारी गराउनुभयो, सोही बमोजिम आधिकारिक रूपमा विवरण प्राप्त भएपछि हामीले त्यसलाई अपडेट गर्ने क्रम जारी राखेका छौँ र आजसम्म जारी भइराखेको छ। पहिलो दिन हामीसँग जम्मा 22 जना मात्रै सम्पर्कविहीन व्यक्तिहरूको नामावली प्राप्त भएको थियो। अहिले आज अघि दिउँसो 4:15 बजेसम्म फेरि अपडेट हुँदाखेरि 47 जनाको नामावली प्राप्त भएको छ। त्यसमध्ये 2 दिन अगाडि र 3 दिन अगाडि हेरेर जम्मा 5 जना चाहिँ सम्पर्कविहीन व्यक्तिहरू चाहिँ सम्पर्कमा आउनु भएको परिवारको उसमा, अनि त्यसपछि उहाँहरू सकुशल रहनु भएको जानकारी हामीलाई प्राप्त भएको छ र तत्पश्चात कुनै पनि व्यक्तिहरूको 47 मध्येको प्राप्त भएको थिएन। तर जुन सम्पर्कविहीनको नामावलीमा नभएका तर दाङ ठेगाना भई उद्धार गरिएका, जीवित रूपमा उद्धार गरिएका नेपाली सेना र नुवाकोट जिल्ला प्रशासन कार्यालयले एनडीआरआर मार्फत जुन अपडेट गर्यो त्यो 11 जनाको पनि हिजो हामीले साँझ अपडेट गरेका थियौँ। यसरी चाहिँ हाम्रो क्रम चाहिँ निरन्तर अपडेट गर्नेमा चाहिँ हामीले जारी नै राखेका छौँ।
0: अहिले यहाँहरूको सम्पर्कमा घर परिवारहरू जो सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको घर परिवारहरू आउने क्रम कतिको छ? उहाँहरू धेरै जसो रोजगारीका सिलसिलामा अथवा ज्याला मजदुरीका सिलसिलामा अथवा जागिरका सिलसिलामा के छ सिडे साहब, त्यसको बारेमा भनिदिनुहोस् न।
2: उहाँहरू प्राय जस्तो चाहिँ यो हाम्रो हाइड्रो पावरमा चाहिँ काम गर्ने सिलसिलामा जानुभएको धेरै अधिकांश भेटिएको छ र कोही चाहिँ पर्यटक घुमाउन जानुभएको र कोही गोसाईकुण्ड मन्दिरको क्रममा जानुभएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। तर जहाँसम्म यो परिवारहरूलाई पनि कतिको चाहिँ हाम्रो कहाँ जानुभएको छ के गर्दै हुनुहुन्छ भन्ने धेरै परिवारहरूलाई पनि जानकारी नहुँदाखेरि चाहिँ हामीसँग सम्पर्क विहीनहरूको नामावली चाहिँ निकै ढिलो गरी प्राप्त भइरहेको अवस्था छ। यसै क्रममा चाहिँ हामी निरन्तर एनडीआरआरले अहिले फेरि नयाँ पोर्टल विकास डेभलप गरेको छ र त्यसमा पनि हामीले सम्पूर्ण 47 जनाको नामावली अपडेट गरिसकेका छौँ र उहाँहरूले नै हामीलाई निरन्तर सम्पर्क गरिरहनु भएको छ। त्यो सँगसँगै परिवारका जुन आफन्त शुभ चिन्तकहरूले पनि परिवारजनहरूले हामीलाई निरन्तर के छ के आए कि भनेर गइरहनु भएको छ र हामीले निरन्तर हाम्रो जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक मार्फत अपडेटमा रहनु होला, निरन्तर हामीलाई सहयोग सुझाव दिइरहनु होला र धैर्यताको लागि हामीले विशेष अनुरोध गरेका छौँ र उहाँहरूले पनि धैर्य कायम राख्दै हामीसँग जानकारी लिइराख्नु भएको छ।
0: अहिलेसम्म जति दाङबाट दाङ स्थायी ठेगाना भएका र अस्थायी ठेगाना भएका र विभिन्न सिलसिलामा त्यहाँ पुग्नुभएकाहरू जो हाम्रो लिस्टमा हुनुहुन्छ 47 जना केही त सम्पर्कमा आइ पनि सक्नु भएको छ, त्यस बाहेकका उद्धार भएको अथवा उपचार चल्दै गरेको अथवा मिसिङ भएको त्यस्तो केही खबर आएको छ?
2: त्यसमध्येमा चाहिँ हामीले घाइते भएको खालि उद्धार सकुशल उद्धार भएको र परिवारजनको सम्पर्कमा आएको बाहेक घाइते अथवा केही हताहत भएको जानकारी चाहिँ हामीलाई प्राप्त भएको छैन र हामीले प्राप्त हुँदा तुरुन्तै हाम्रो आधिकारिक फेसबुक मार्फत जानकारी गराउँदैछौँ।
0: यसमा चाहिँ राहतको उद्धारको कुरा त्यो राहतको पाटोको कुरा केही छ सिडी साहब?
2: यो एकदम महत्वपूर्ण प्रश्न सोध्नुभयो। अहिले हाम्रोलाई राहतको लागि भनेर चाहिँ विभिन्न फोन आइरहेछ, हामीले यो राहत कसरी संकलन गर्ने हो, कहाँ बुझाउने हो, के पठाउने हो भन्ने हामीसँग जानकारी माग गरिराख्नु भएको छ र धेरै ठाउँ आफू खुसी पनि राहत सामग्रीहरू उठाइरहेको भन्ने प्रशासनलाई जानकारी आएको छ र कहीँ प्रहरीले आफू खुसी उठाउनेहरूलाई चाहिँ रोक पनि लगाएको र अनुसन्धानको सिलसिलामा पनि राखेको जानकारी प्राप्त भएको छ। तर म यो तपाईँको यो लोकप्रिय यो सञ्चार माध्यमबाट चाहिँ म के सबैलाई जानकारी गराउन चाहन्छु भने राहत सामग्री हामीलाई आवश्यक त छ तर अहिले एनडीआरआरले जम्मा 20-25 जुन आइटमहरू मात्रै प्रकाशित गरेको छ, त्यो बाहेक अहिले त्यहाँ एसेप्ट हुँदैन राहत सामग्री। त्यसमा ठुला ठुला अलिकति टेन्ट भयो, ब्याट्री भयो, अलिकति खानेकुरामा नि अलि हाई इनर्जी बिस्किट जुन एक दिन एउटा खाएपछि जुन आर्मी पुलिसहरूले सेवन गर्ने हुन्छ जंगलमा जाँदाखेरि त्यस्ता बिस्किटहरूको चाहिँ माग छ र अनि अरू चाहिँ धेरै पावर ब्याङ्कहरू बेली ब्रिजदेखि त्यस्ता टेन्टहरू गमबुटहरूको मात्रै आवश्यकता छ अहिलेलाई। त्यही भएर यो जुन हामीले लत्ता कपडा जुन अलिकति खानेकुराहरू जुन चाँडै बिग्रिने किसिमका संकलन गरिरहेका छौँ त्यो चाहिँ अहिले तत्काल संकलन नगर्नु म सबैमा जानकारी गराउँछु र हामीले अब पहिलो चरणको यो राहतमा चाहिँ पुर्याउन कठिन भएको अवस्था हामीले सञ्चार माध्यमबाट जानकारी पाइरहेछौँ। सबै कुरा नुवाकोट काठमाडौँमा राहत थुप्रिरहेको छ तर हेलीबाट मात्रै पठाउने अवस्था छ। त्यही भएर यो दोस्रो चरणको अर्को हप्ता र नेक्स्ट अर्को विकहरूको लागि चाहिँ अलि राहतको माग बढी हुन्छ। हाम्रा पुराना यो डिजास्टरहरूको एक्सपिरियन्सबाट पनि हामीले त्यो कुरा सिकेका छौँ र अहिले चाहिँ राहतको भरमार प्राप्त हुने तर पछि चाहिँ राहत नै नपाउने अवस्था रहन्छ। त्यो अवस्थामा चाहिँ हामी अलि टाढा जिल्ला चाहिँ सक्रिय हुनुपर्ने अवस्था छ। त्यही भएर अहिले तत्काल हामीसँग के राहत हामीले दिन सक्छौँ रेकर्ड अत्याधिक राखौँ, एकदम पूर्ण स्ट्यान्ड बाई तयारी अवस्थामा बसौँ र प्रशासनले हामीले आह्वान गर्छौँ, जानकारी गर्छौँ र त्यसपछि ढुवानीको पनि सुनिश्चितता भएपछि मात्रै हामीले राहत सङ्कलन गरेर चाहिँ हामीले पठाउने व्यवस्था मिलाउँछौँ। त्यसैले राहतको लागि चाहिँ अलर्ट बस्नुहोस्, स्ट्यान्ड बाई बस्नुहोस् र अहिले तत्काल सङ्कलनको लागि चाहिँ नजानुस् भन्न म सबैलाई आग्रह गर्न चाहन्छु।
0: अन्तमा यो क्युआर कोड मार्फत नगदै सहयोग गर्नेहरूमा पनि केही विकृतिहरू आएको छ भनेर भनिएको छ र केहीले चाहिँ सिधै प्रधानमन्त्री त्यो राहत कोषमा नगदै जम्मा गर्नु भएको छ, यसका बारेमा केही भन्न चाहनुहुन्छ?
2: तुलसीपुरको हाम्रो उद्योग वाणिज्य संघले मलाई जानकारी गराउनु भएको थियो, अहिले तत्काल हामी चाहिँ जिन्सी सामान कलेक्सन गर्दैनौँ, हामी नगदै हामी उता पठाउँछौँ भन्नु हो। अहिलेको मुख्य हामीले गभर्मेन्टले पनि हामीले पनि प्रमोट गर्ने चाहिँ नगद हामीले क्युआर मार्फत हो र एकदम कन्फर्म भएर मात्रै प्रधानमन्त्री राहत कोषको जुन पीएफ रिलिफ फन्ड भनेर देखिन्छ त्यसको क्युआरमा मात्रै विश्वस्त भएर मात्रै सबैलाई आफ्नो योगदान गर्न म यसै मार्फत आह्वान गर्न चाहन्छु र जुन गलत तत्त्वले उठाउँछन् सामाजिक सञ्जालको क्युआरहरू चाहिँ प्रयोग नगरिकन आधिकारिक प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट त्यस्ता क्युआर कोडहरू युज गर्न चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु, आग्रह गर्छु।
0: अब बाँकी समाचार। नेपाल बार एसोसिएशन जिल्ला बार दाङको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनबाट मणिराज आचार्य विजय हुनु

0: पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ। त्यसैगरी सदस्य पदमा यादव प्रसाद खनाल, लेखनाथ काफले, खिमबहादुर अधिकारी, केशव कुमार शर्मा, उत्तम प्रसाद भण्डारी, दीपक थापा, माधव सुवेदी, गोपाल प्रसाद भूषाल, विनय कुमार मिश्र, माधव प्रसाद अधिकारी, शान्तराज सुवेदी, घनसिंह गिरी, निश्चल हमाल र मणिराम चौधरी सदस्य पदका उम्मेद्वार हुनुभएको छ। निर्वाचन आयोग निर्वाचन अधिकृत मुरारी घिमिरेले केही बेरमा यसको आधिकारिक घोषणा हुने जानकारी गराउनु भएको छ।
1: देउखुरी उद्योग वाणिज्य संघ लमहीको 23औं वार्षिक साधारण सभा तथा 13औं अधिवेशनमा देउखुरी क्षेत्रको आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको छ। संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि लमही नगरपालिका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंकसिंह बुढा चौकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायलाई सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनु पर्ने बताउनुभयो। साधारण सभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष 2082-83 को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा संघले उद्योगी व्यवसायको पक्षमा पैरवी तथा समन्वय, बजार अनुगमन, व्यवसाय दक्षता अभिवृद्धि तथा देउखुरीको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरेको उल्लेख छ। साधारण सभा मा देउखुरीको समग्र विकासका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ़नुपर्नेमा समेत जोड़ दिइएको थियो। राप्ती नदीको पानीलाई कृषि तथा पर्यटनसँग जोड़ने, कोइलाबास भन्सार नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र स्थानीय उत्पादनको प्रवर्धन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीको भनाइरहेको छ।
0: लागू औषधको जोखिमबाट बालबालिका तथा युवालाई जोगाउन अभिभावकलाई सचेत बनाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा लागू औषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय भालुबाङको आयोजना तथा राप्ती गाउँपालिकाको संयोजनमा आज मसुरिया स्थित गाउँपालिकाको सभाहालमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नारकोन नेपालका दक्षिण एसिया प्रमुख वसन्तराज कुँवरले लागू औषध प्रयोगका असर, प्रयोगकर्तामा देखिने व्यावहारिक तथा शारीरिक परिवर्तन र सेवन गरिरहेको अवस्थामा पहिचान गर्ने तरिका बारे प्रशिक्षण दिनुभएको थियो। उहाँले बाल बालिकाहरूको संगत, व्यवहार र दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्ने तथा समस्या देखिए समयमै परामर्श र सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लागू औषध नियन्त्रण प्रहरीको प्रयासले मात्रै सम्भव नहुने बताउँदै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले आमाहरूले बाल बालिकाको व्यवहारमा आउने परिवर्तन समयमै पहिचान गर्न सके लागू औषध नियन्त्रण महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, शिक्षक, अभिभावक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्तरमा रहनुभएका अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले गर्नुभएको थियो।
1: घोराई उपमहानगरपालिका वडा नम्बर 11 स्थित हरियाली टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वातावरण स्वच्छ तथा हराभरा बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम हरियाली टोल विकास संस्थाका अध्यक्ष झग्गु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। वडा नम्बर 11 वडा सदस्य कमलाबिक प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरसफाई पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले टोललाई सफा र सुन्दर राख्न सम्पूर्ण नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उक्त सरसफाई अभियानमा सम्पूर्ण टोलवासीको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले टोल क्षेत्रभित्रका बाटोघाटो तथा सार्वजनिक स्थलको सरसफाई गरेका थिए। सरसफाई कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय सचेतना फैलाउन सहयोग पुर्याएको आयोजकले जनाएको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेहरूको संख्या 788 पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसो 3 बजेसम्म रसुवामा 13, धादिङमा 50, गोर्खामा 58, नुवाकोटमा 52, चितवनमा 264,

0: तहमा 37 नवलपरासी पूर्वमा 194 र नवलपरासी पश्चिममा 120 जनाको शव फेला परेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 2502 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरी 25 जना, नेपाली सेना 45 जना, सशस्त्र प्रहरी बल नेपालका 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवामा 562 जना, नुवाकोटमा 155 जना, जलविद्युत आयोजनाबाट 933 जना, मकवानपुरबाट 65 जना, विदेशी नागरिक 59 जना, विदेशी पर्यटकसँग घुम्न गएका 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 र क्वारेन्टाइन कार्यालयबाट 3 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ।
1: रसुवाको भोटेकुसी नदीबाट शुरू भएको विनाशकारी बाढ़ीले त्रिशुली हुँदै नारायणी नदीसम्म गरेको मानवीय क्षतिको खोजी तथा उद्धार कार्य नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा विस्तार गरिएको छ। बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी नदी किनार र दोभानमा मात्र सीमित नरही जलविद्युत आयोजनाको सुरूङभित्र समेत केन्द्रित गरिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अहिले 4 जलविद्युत आयोजनाका सुरूङमा खोज तथा उद्धार कार्य भइरहेको त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, माथिल्लो त्रिशुली 1 र चेलिमे जलविद्युत आयोजनाका सुरूङमा उद्धार प्रयास जारी छ। त्रिशुली 3A को सुरूङमा फँसेको उद्धारका लागि नेपाली सेना र विशेषज्ञ सहित 93 सदस्यीय टोली परिचालन गरिएको छ। टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायत उपकरण प्रयोग गरी सुरूङको प्रवेशद्वार पत्ता लगाउने र अवरोध हटाउने काम गरिरहेको छ। उद्धार टोलीले सुरूङको क्राउन हेड पत्ता लगाउन सफल भएको सेनाले जनाएको छ। क्राउन हेडमा बनाइएको पोइन्ट प्वालबाट गरिएको प्रारम्भिक अवलोकनमा करिब 7 मिटर व्यासको सुरूङको माथिल्लो भागसम्म पानीको सतह देखिएको छ। सुरूङभित्र ठूलो मात्रामा पानी रहेको देखिएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। माथिल्लो त्रिशुली 3B 122 जना, त्रिशुली 3A 42 जना र चेलिमे जलविद्युत आयोजनाको सुरूङमा 8 जना हुन सक्ने आशंका गरिएको छ। माथिल्लो त्रिशुली 3B यसअघि 11 जनाको उद्धार भइसकेको छ।
0: युनाइटेड अरब इमिरेट्स सरकारले रसुवाको भोटेकोसी बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 1 करोड़ अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ। युएई एडको टोलीले आज राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग भेट गरेर बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। यूएई एडको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री बारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धिकरण तथा सरसफाई, हाइजेनिक सरसफाई र स्वच्छता कायम राख्न प्रयोग गरिने सामग्रीहरू, ठूलो परिवारका लागि आवश्यक पर्ने पाल, चार्जिङ सुविधा सहितका पेट्रोल बल्ब, बत्ती, पोर्टेबल बल्ब, जेनेरेटर, सोलर प्यानल, सैटेलाइट फोन लगायतका सामग्री आवश्यक रहेको जानकारी गराउनु भएको थियो। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि यूएईको टोलीले सोही अनुसार सहयोग गर्न आफू तयार रहेको बताउनु भएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गर्नुभयो।
1: वर्षेनी आउने बाढ़ी, आगलागी, अत्यधिक गर्मीमा लू र जाडोमा शीतलहर तथा सम्भावित भूकम्पलाई ध्यानमा राखेर बाँकी जिल्लाका स्थानीय तहले आफ्नो पालिकामा खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरिरहेको छ। नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगंजका केही ऐतिहासिक बस्तीमा निकै पुराना तथा जीर्ण घर, सांगुरा बस्ती रहेको तथा भूकम्प, बाढ़ी, डुबान, आगलागी जस्ता प्राकृतिक विपद आइपरेमा तत्काल उद्धार गर्नका लागि दात्री निकायको सहयोगमा 400 भन्दा बढ़ी दक्ष जनशक्ति तयार गरिएको जानकारी दिनुभयो। विपदमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको उहाँको भनाइ छ। त्यसका लागि निरन्तर तालिम प्रदान गर्नुका साथै कृत्रिम अभ्यास गराइएको छ। सोही प्रकारले बाँकेको राप्ती सोनारी गाउँपालिकाले पनि प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने 49 स्थानीय जनशक्ति तयार गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष तप्त पौडेलले बाढ़ी, डुबान, आगलागी, भूकम्प लगायत प्राकृतिक विपद आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरेको बताउनु भएको छ। उहाँले विपदको समयमा समस्या तत्काल घटनास्थल गई उद्धारमा खटिसक्ने गरी गाउँपालिकाका सबै ओडामा 49 जना दक्ष स्वयंसेवक तयार गरिएको बताउनु भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरूसँग सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार अहिलेको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेख खनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ। पानामा, होन्डुरस र एल साल्वाडोरको यस अघि नै एल निनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना झण्डै एक तिहाई शहरमा आपतकाल घोषणा गरेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालले बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएलडीयूकेएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। नेपालले तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 4.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 89% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: देवखुरी उद्योग वाणिज्य संघ लमहीको 23 वार्षिक साधारण तथा 13 अधिवेशन सम्पन्न, दीर्घकालीन योजना निर्माण गरी अघि बढ़नुपर्नेमा वक्ताको जोड़।
1: रसुवा बाढ़ीमा प्रभावित दाङका 11 जना परिवारको सम्पर्कमा 36 अझै सम्पर्कविहीन, आफू खुशी राहत संकलन नगर्न प्रशासनको आग्रह।
0: जिल्लावार इकाई दाङमा नयाँ नेतृत्व चयन, अध्यक्ष पदमा मणिराज आचार्य विजयी।
1: र रसुवाको भोटेकोसी नदीमा ज्यान गुमाउनेको संख्या 788।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioamp.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्या नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमास घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-5902222।
8: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478273572।
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
19: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
21: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: బలంగా ఉండేది. మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती.
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु. पढ्छ है छोरी? ओइ पढ्छ नि है.
7: आऊ काम जस्ता बाबुहरु.
8: मध्य पश्चिम FM 91.4 मेगाहर्ज.

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेसन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
13: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-583-218

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310।
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45-226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनर्स्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यत भोटेकोशी बाढ़ीको सन्दर्भमा रसुवा रुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था नै छ।
0: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिमपहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेपछि बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरेर विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढ़ीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ीको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाइ कार्यालय गमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन, त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। किसिमको घटना घट्यो, त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णभीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँचिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौंडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
8: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यही भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्ग अहिले चाहिँ बुलेटै चाहिँ काठमाडौँ आउँदैन. त्यसको साटो चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि फिलिङ गरेर सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ.
5: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ. सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो. उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ. सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ. आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो. छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सह व्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो.
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ. कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा श्री प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु.
5: साझा खबरमा अब विदेशका खबर. इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ. इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ. सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्. अब खेल खबर. नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेश वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ. आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो. यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्.
0: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास.
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ.
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ.
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562707.

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ तपाईँको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ तपाईँले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन सावधानी अप्नाउनुहोला खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस् प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस् तपाईँको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस् आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ त्यसैले होशियार हुनुहोस् साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस् विपदमा सक्दो सहयोग गरौं अनावश्यक झन्झट कसैलाई नदिऊ भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी विद्यालय पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो सयौं घर बगायो खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी समूह प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ
3: टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनहरू छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ सरकारले पनि पूर्ण रूपमा त्यो जस्तो जति साधन स्वरूप चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहतले उनीहरू त प्रशस्त मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरुन्तै।
4: अब अन्त्यमा सुटु साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनु भएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेका छ आफन्तीको सुरक्षाको लागि?
3: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोल्युम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन्, त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
5: भनौ न, त्यो पाँचजना चाहिँ भेटेन कि अर्को बच्चै छ, अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
2: स्थलगत सामग्री बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाईफाई
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाटाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-5562-0923, 98-78-18-617 र 98-78-35-643।
14: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
13: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
15: प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ वरिपरि। तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ।
16: अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ, उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
17: नमस्कार मैडम,
16: कहाँ देखा हम लोग?
17: मैं भारत से हूँ मैम।
16: भारत से?
17: अपना भाई को ढूंढ रहा हूँ।
16: भारत से आया है आप?
17: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
16: अभी तक कुछ पता नहीं चला?
17: पता नहीं चला है। अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं। अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
16: हम भी दुआ करते हैं कि आपका भाई
17: जरूर
16: मिल जाए।
17: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
16: हजुर पनि हो, कहाँ देखे हुनुहुन्छ?
18: म त काठमाडौँबाट हो।
16: हजुरको?
18: मेरो भाई।
16: हजुरको भाई कहाँ हुनुहुन्थ्यो?
18: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
16: रसुवामै तिमुरेमै?
18: होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट,
16: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
18: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि भनेर।
16: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
18: मेरो रमेश।
16: भाइको?
18: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
16: खोजिसक्नु भयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
18: 29 वर्ष थियो।
16: तपाईँको चाहिँ को पर्नुभयो?
19: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
16: पाँचजना?
19: हजुर,
16: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
19: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको टिप लागेर गएको बोर्डर, कि सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
16: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
19: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
16: अहिलेसम्म कहीँ कतै कतै यसो
19: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन?
16: अहिले हजुर चाहिँ कहाँबाट आउनुभएको?
19: म काठमाडौँबाट आएको।
16: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको?
19: छोरा, छोरा, भान्जा, भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अर्को कतै छैन। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
16: गनेर साथी भएन?
19: गनेर साथी नै भएन।
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमसाल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ड चेक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बुहारासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 794 पुग्यो। विदेशी सहित 4472 जना सम्पर्कविहीन। हाइड्रो पावरका मात्रै 933।
0: चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै सब जमीन मुनि व्यवस्थापन गरिने। सबै सबको डीएनए नमूना संकलन। त्रिवी शिक्षण अस्पतालमा सब राख्न कठिन।
1: बाढ़ी पीड़ितको खोज तथा उद्धारमा सरकारले सक्रियता नदेखाएको विपक्षीको आरोप। राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी।
0: वास्तविक शत्रु विरूद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खामेनीको आह्वान। मुस्लिम देशहरू आपसी विभाजन बढ़ाउने गतिविधिबाट जोगिनुपर्नेमा जोड़।
1: र सन्दीप लामिछानेले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीले बगाएका 794 जनाको शव भेटिएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार नदी किनारका विभिन्न स्थानमा 794 जनाको शव भेटिएको हो। बाढ़ीमा परि विदेशी पर्यटक सहित जम्मा 4472 जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफलेका अनुसार सम्पर्कविहीन हुनेमा 25 जना प्रहरी समेत रहेकोमा 3 जना मृत फेला परि शनाखत समेत भइसकेको छ।
3: सम्पर्कविहीन करिब करिब 4472 को संख्या प्राप्त भएको अवस्था छ, जसमा नेपाल प्रहरीको 25 जना, 3 जना त शनाखत भइसकेको छ मृत फेला परेर, त्यसै गरी भन्सार कार्यालयको 15 जना, अध्यागमनको 4 जना, 8 बैंक शाखाको 26 जना, लङटाङ राष्ट्रिय निकुञ्जका 3 जना, 8 हाइड्रो पावरका 933 जना करिब बनेछ। त्यति कर्मचारी विहीन भए सम्पर्कविहीन भएको अवस्था छ। रसुवाबाट 562 जना मिसिङ भनेर प्राप्त भएको छ। नुवाकोटबाट 115 जनाको अहिलेसम्म डाटा आएको छ भने भगवानपुरको 65 जना, हामीलाई यो डीओसीबाट प्राप्त डाटाहरूको कुरा गरे मैले। उपत्यकामा अहिलेसम्म टिपाएको 481 जना सम्पर्कविहीन भनेर टिपाएको अवस्थाहरू छ। र सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट हामीलाई 225 जनाको चाहिँ यो अहिलेको बाढीमा सम्पर्कविहीन भनेर टिपाएको छ। कोशी प्रदेशको 138 जना सम्पर्कविहीनको छ। गोसाई कुण्डा गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि बेपत्ता भन्ने, अनि पर्यटकको रूपमा रहेका 745 जना नेपाली पर्यटक र विदेशी समेत गरेर सम्पर्कविहीन भएको अवस्थाहरू छ। परिचालनको हकमा नेपाल प्रहरीको 7889 करिब हाम्रो आज पनि हामीले परिचालन थप गरेका छौँ हिजो अस्तिको भन्दा, त्यसरी छ। र गए राति अहिले बिहान चाहिँ फेरि बाढी आएको कारणले चाहिँ समस्या भएको, उद्धारमा खोजमा केही समस्या भएको अवस्थाहरू पनि छ। एउटा चाहिँ चुनौतीपूर्ण भयो बाढी आइरहँदाखेरि त्यो चाहिँ सम्बन्धित नदीमा गएर जुन खोज उद्धारका कुराहरू थिए त्यसमा चाहिँ
0: उहाँले आज बिहानै बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोडाङ गाउँपालिका साथ स्थित कृष्ण भीरमा करिब 7 मिटर सड़क भाँसिएपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो।
3: पृथ्वी राजमार्गै यो आजको बाढ़ीले खास गरी यो धादिङको रोडाङ गाउँपालिका सात कृष्ण भीरमा चाहिँ 7 मिटर जति बाटो करिब 35 मिटर तल भाँसिएको छ र अहिले बाटो पूर्ण रूपमा अवरुद्ध भएको अवस्थाहरू छ। त्यसै गरी आजको त्यो बाढ़ीले फेरि गल्छी चारको यो चिरौदीमा चाहिँ 4 घर भएको अवस्थाहरू छ भने 8 घर अझै जोखिममा, गल्छी चारकै 8 घर जोखिममा छ।
1: भटेकोशी बाढ़ीमा परि घाइते भएका 43 जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा 24 जना उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल 17 जनाको उपचार भइरहेको छ। एकजनालाई थप उपचारका लागि वीर अस्पतालमा रेफर गरिएको छ। उपचारका क्रममा विदुर नगरपालिका 10 नुवाकोटका महेश डंगोलको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच भटेकोशी बाढ़ीमा परि घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।
0: चितवनमा भेटिएका 272 मध्ये 162 शव जमीन मुनि व्यवस्थापन गरिने भएको छ। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले पत्रकार सम्मेलन मार्फत 10 शव आफन्तलाई जिम्मा लगाइएको जानकारी दिँदै बाँकी शव आज नै जमीन मुनि व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सबै शवबाट आज डीएनए को नमूना संकलन गरिनेछ। 200 बढ़ी शवको डीएनए नमूना लिइसकेको उहाँले बताउनुभयो। भरतपुर महानगरपालिका एकमा पर्ने देवघाटको जंगलमा माटोमुनि व्यवस्थापन गरिने सबै शवको डीएनए संकलन गरिएको पनि जनाइएको छ। सबै शवको डीएनए सँगै शवमा नै तारले बाँधेर फलामको नम्बर प्लेट राखिने पनि प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो।
4: मेधावी गुवाहाटी हामीले देखेर तल तल जमिन मुनिको शब्द यो रहन्छ, त्यही शब्द माथि यो रहन्छ, यो र यो त्यसपछि गएर डिएलएको चाहिँ त्यो ठ्याक्क म्याच हुन्छ। पछि बाहिर हाम्रो पनि डिएलए म्याच हो, म उत्खनन गर्छु भनेर चाहनुभयो भने अपडेट चाहिँ त्यो मिडियालाई चाहिँ एक्सट्राक्सन गरेर अरू अरू गाह्रो गऱ्यो लिएर जानुपर्छ। यो प्रक्रिया यो म्यानेजरले प्रक्रिया हामी यसरी व्यवस्थापन गरेका छौँ।
1: महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय त्रिवी सिचन अस्पतालको शवगृह भरिँदै गएको छ। त्रिवी सिचन अस्पतालका अनुसार हालसम्म रसुवाबारीबाट भेटिएका 69 शव ल्याइएका छन्। प्राप्त शव मध्ये अहिलेसम्म 8 पहिचान भइसकेको अस्पतालले जनाएको छ। अस्पतालले अब बढ़ीमा 10 शव राख्न सकिने स्पष्ट पारेको छ। बाढ़ीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र छेदविच्छेद भएको अवस्थाका शव अस्पतालमा छन्। फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार फ्रिजको क्षमता 150 रहेको र कानूनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारका लागि पर्खिरहेका 80 पुराना नै शव अस्पतालमा थियो। अब 10 शव आयो भने अट्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ। यसैबीच बाढ़ीपछि पहिचान हुन नसकेका तथा विवादित शवहरूको व्यवस्थापनका लागि सरकारले कानूनी प्रक्रिया बमोजिम जमीन मुनि गाड्ने कार्य शुरू गरेको छ। त्रिवी सिचन अस्पतालले भने शव गाड्नका लागि पनि आफूहरू सँग ठाउँ नभएको बताएको छ। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन 2083 आधार बनाएर सरकारले यो कदम अघि बढ़ाएको हो। निर्देशिका अनुसार पहिचान नखुलेका शवहरूलाई गाड्नु अघि अनिवार्य रूपमा डीएनए लगायतका महत्वपूर्ण आनुवांशिक नमूनाहरू संकलन गरी सुरक्षित राखिन्छ। भविष्यमा आफन्तले दावी गर्न आएमा पहिचान पुष्टि गर्न सकियोस् भनेर नमूनाहरू संकलन गरी सुरक्षित राखिने अस्पतालले जनाएको छ।
0: विपक्षी दलहरूले भने सरकारले खोज तथा उद्धारमा सक्रिय नदेखाएको भन्दै आलोचना गरेका छन्। सरकारले स्थानीय तह र विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई व्यवस्था गरेको उनीहरूको आरोप छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको हो। महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि अदृश्य र अगम्य भएको आरोप लगाउनुभयो।
5: सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, सामर्थ्य कब्जा गरेर बस्यो र सरकार एक ढंगले भन्यो भने अगम्य अप्राप्य, त्यस्तो स्थितिमा सरकार बस्यो अदृश्य।
0: सबै राजनीतिक दलहरूले विपदलाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनीतिक जोश लिने होडबाजी गरेको ओलीको भनाइ छ। अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाउनुभयो। सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुका सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उहाँको दावी छ।
5: एकछिनका लागि हेलिकप्टर सरकारले लियो, त्यसपछि यो नेपाल माउन्टेनियरिङ एसोसिएसन जस्ता रेस्क्यू कार्यहरूमा दक्षता हासिल भएका संस्थाहरू छन्, उनीहरू विभिन्न अप्ठ्यारा परिस्थितिहरूमा हिमालमा त्यस्तामा फसेका मान्छेहरूको कसरी रेस्क्यू गर्ने त्यो गरिहालेका छन्। अब त्यो कुराहरू उनीहरूलाई खोजी कार्य गर्न पनि दिइएन, हेलिकप्टर भाडामा लिएर प्रयोग गर्न पनि दिइएन।
0: नेपाली कंग्रेसले पनि बाढ़ीमा हराइरहेकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइ

0: भन्ने कुरो पहिलो प्राथमिकता हो. सास र इन्जेलसम्म उद्धारको कुराहरूलाई निरन्तर जारी राख्नु पर्यो. आशा हुन्छ हरेक मान्छेलाई, आफ्नो परिवार जो बेपत्ता छन् उनकाप्रति हरेक नागरिकको आशा छ. सास र आशका साथ साथै यदि त्यो दिवंगत भइसकेको परिस्थिति छ भने लासको पनि आफ्नो धार्मिक परम्परा अनुसार सद्गत गर्ने, त्यसलाई चाहिँ अन्त्येष्टि गर्ने हरेक नागरिकको अधिकार छ.
1: कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ. पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो. कांग्रेसले बाढ़ी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानकर्षण समेत गराएको छ.
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पनि पुर्याउनु छ.
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ. एकदम ठिक छ, कुरा मिला.
3: नमस्कार.
4: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन.
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको.
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको.
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
4: सुरक्षा घरको
3: साथ जीवन.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: भुटेको सीमा आएको बाढ़ीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रासोपा सांसद इन्जिनियर श्रीराम ढेपानीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो अप स्ट्रीम क्षेत्रमा सुरुङको मुख फेला परेको हो। वहाँले भर्टिकल होल भन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जानकारी दिनुभयो। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्तो लगाउने प्रयास गरिरहेको थियो। सुरुङको मुख भेटिएसँगै आयोजनाको सुरुङभित्र फँसेका प्राविधिक तथा कर्मचारीको उद्धारलाई तीव्रता दिने तयारी भइरहेको छ। उद्धारका लागि आवश्यक एक्सकाभेटर र डोजर खण्ड खण्ड पारेर हेलिकप्टर मार्फत आयोजना स्थलतर्फ लगिएको छ। बाढ़ीका कारण सुरुङको प्रवेश मार्ग लेदो माटो र ढुंगा माटोले पूरिएपछि उद्धार कार्य कठिन बनेको छ। नेपाली सेना नेपाल विद्युत प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन एक्सकाभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन्। उद्धारका लागि भारतीय र चिनिया प्राविधिक टोली समेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका करिब 40 45 प्राविधिक तथा कर्मचारी फँसेको अनुमान गरिएको छ।
3: रसुवा बाढ़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा सड़क विभागले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उहाँको भनाई छ। प्राविधिक अध्ययनपछि मात्र पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्ने उहाँको भनाई छ।
5: बाटोलाई चाहिँ थ्रु आउट गर्ने प्रयास गरिरहेका छौँ। अहिले मोटामोटी काम सम्पन्न भइसकेको छ। मेसिनहरू बिहानैदेखि हिजोदेखि नै परिचालन भइसकेका थिए र अहिले चाहिँ साना सवारी साधनहरू चाहिँ यो बाटो हुँदै धादिङ बेसीसम्म चाहिँ कनेक्सन इस्टाब्लिस भइसकेको छ। यसलाई अलिकति अझै सहज बनाउने प्रयास हामीले गरिरहेका छौँ। 18 सेक्सनहरूमा पनि हामीले ग्राभलहरू राखेर साना सवारी साधनहरूको लागि चाहिँ

0: हुने गरेर हामीले काम अगाडि बढ़ाइरहेका छौं।
1: रसुवा बारीले धादिङको सदरमुकाम धुनीबेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरूद्ध बनेको सड़क सम्पर्क वैकल्पिक मार्गबाट जोड़िएको छ। फुर्के खोलाको पुल बगाएपछि मासटार क्यूरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेसी जोड़ने वैकल्पिक सड़क संचालनमा ल्याइएको हो। संघीय सड़क सुपरिवेशन कार्यालय काठमाण्डुका प्रमुख संजय नेपालका अनुसार बारीले फुर्के खोलाको पुल वास आउट भएपछि धादिङ सदरमुकामसम्मको सड़क सम्पर्क विच्छेद भएको थियो। त्यसपछि मासटार क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङ बेसी जोड़ने सड़क खुलाएको उहाँले जानकारी दिनुभयो। धादिङ बेसीलाई वैकल्पिक रूपमा जोड़नका लागि मास्टारबाट क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरेर राइट दायाँ तर्फबाट बाटो संचालन गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो। प्रमुख नेपालका अनुसार हाल साना सवारी साधनहरू धादिङ बेसीसम्म संचालन हुन थालेका छन्। ठूला सवारी साधन संचालनको लागि भने सड़कलाई सहज बनाउन बाढ़ीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका सड़कमा ग्राभेल राख्ने काम भइरहेको उहाँले बताउनुभयो।
2: अहिलेको अवस्था हेर्दाखेरि दुई हप्ताको टार्गेट लिएर हामीले काम गरिरहेका छौँ। त्यसको अलावा धुन्चे जोड्न त हामीले अर्को वैकल्पिक बाटो पत्ता लगाएर हिजोदेखि धुन्चे त जोडिसकेको छ। अहिले हामी यो मैलुङतिर जान सक्ने अवस्था छैन, मैलुङ स्याब्रुबेसी त्यो खण्ड अवस्था छैन। अहिले धुन्चेलाई जोड्ने गरेर हामी बेत्रावतीतिर सँगै छिटो खोल्ने तयारी।
3: रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुलमा क्षति पुगेको छ। विभागका महानिर्देशक डाक्टर जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बेरिङमा अत्याधिक दबाव परेपछि पुल बाङ्गिएको हो। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत ल्याउने उहाँले बताउनुभयो।
2: गल्फी बेत्रावती योजनाले तुरन्त यसलाई उचालेर आफ्नो ठाउँमा बेरिङमा प्लेसमेन्ट गर्नुपर्छ। त्यसपछि बल्ल यसले डिजाइन लोड लान्छ। अब अहिले चाहिँ अलिकति अनसेफ तरिकाले लोड लगिरहेको छ, यसलाई धेरै त्यस्तो गर्यो भने त एउटा स्टपरमा असर पर्छ। त्यसो भएर त्यो हिसाबले चाहिँ यसलाई ठिक्क खालको अहिले लाइट भेहिकल पास गर्ने अनि उता देवीघाटमा बेली ब्रिज बनेर हेरी भेहिकल आउँदासम्म यसलाई उचाल्नु। पहिला यो टोली खोज्न पर्यो, नेपालमा एयर भेहिकल छन् उचाल्ने भने उनीहरू लगाउनु पर्यो। मोस्ट प्रोबली यो इन्डियाबाट ल्याएका मेकानिक्सहरूले उचालित्र हुन्छ। हामीले पहिले पनि पुलहरू उचालेको छौँ, इन्डियनहरू टोली खोजेर यो योजनाले उहाँलाई इमर्जेन्सी लगाएर खोजेर लिएर आएर त्यो उचाल्छ। यति दिन उति दिन भने चाहिँ त्यसपछि भर पर्छ कति एभाइबिलिटी के हुन्छ उनीहरूको।
3: महानिर्देशक जयसीले गल्छी स्याप्रुबेसी बेत्रावती सड़क खण्ड पनि दुई हप्ताभित्र संचालनमा ल्याउने गरी विभागले काम गरिरहेको बताउनुभयो। बाढ़ीका कारण करिब 40 किलोमिटर सड़क वास आउट भएको छ। बेत्रावती तर्फबाट धुन्चे जोड़ने वैकल्पिक बाटो पहिचान गरिएकाले सो मार्ग संचालनमा ल्याउने तयारी भएको उहाँको भनाइ छ। तर मैलुङ स्याप्रुबेसी खण्डमा भने तत्काल सवारी संचालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
1: बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर सड़क खण्डमा कटान भई आवागमन अवरूद्ध भएपछि नेपाल आयल निगमले काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। त्यस अनुसार बाढ़ा पर्सा चितवन मकवानपुर नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पाएक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाई सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाउनेछन्। कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिण्डर राखी वैकल्पिक मार्गबाट काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ। त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाण्डुसम्म ल्याइ आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825637775।
9: सम्पर्क नम्बर 98478726873।
11: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झन्झम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065623।
3: प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जनाको उपचारपछि घर फर्किएका छन्, 5 जनाको भने उपचार भइरहेको छ।
1: हेटौडा उपमहानगरपालिकाले रसुवामा आएको बाढ़ीमा पनि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन प्रोजेक्टर सहितको कक्ष संचालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष संचालनमा ल्याएको नगर प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार कक्षमा प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्वीर तथा विवरण देखाइने व्यवस्था गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका परिवारले त्यहाँ उपलब्ध तस्वीर तथा विवरण हेर्न सक्नेछन्। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो।
3: नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना जारी नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि आजसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामेछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह समेत गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत समारका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि मकवान्तर हुँदै काठमाडौँ जाने तथा आउने सवारी साधनको चाप बढ़ेको छ। सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारी साधनलाई कान्ति लोकपथ तथा 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै आवत जावत गर्न आग्रह गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले 14 सीटसम्मका साना यात्रुवाहक सवारी साधनलाई भीमफेदी देउराली हुँदै आवत जावत गर्न आग्रह गरिएको बताउनुभयो। प्रशासनले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न, अति आवश्यक अवस्थामा बाहेक निजी सवारी साधन नलैजान, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले खाड़ी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आह्वान गर्नुभएको छ। अमेरिकाले इरानको अर्थतन्त्र तहस नहस पार्ने भनी व्यापक आर्थिक प्रतिबन्ध घोषणा गरेको एक हप्तापछि खामेनीले यस्तो आह्वान गर्नुभएको हो। मोहम्मद पैगम्बरको जन्म जयन्तीको अवसरमा मनाइने इस्लामिक एकता सप्ताहका लागि टेलिग्राम

0: टेलिग्राम सन्देश दिँदै खामेनीले मुसलमानहरू बीचको विभाजनले प्रतिपक्षीहरूको हित पूरा गरेको बताउनुभयो। खामेनीले मुस्लिम देशहरूलाई आपसी विभाजन बढ़ाउने गतिविधिबाट जोगिन र एकता बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। सन्देशमा मुसलमान एकता विभिन्न क्षेत्रमा सहकार्य र आपसी रक्षाको पनि आह्वान गरिएको रोइटर्सले जनाएको छ। जानेर वा नजानेर मुस्लिमहरू बीच विभाजन सिर्जना गर्ने जो कसैले इस्लामका शत्रुहरूलाई मद्दत पुर्याउने सन्देशमा भनिएको छ। यदि मुस्लिमहरू एकजुट भएका भए के प्यालेस्टिनीहरूलाई यसरी लाचार छाड्ने थियो भन्दै सन्देशमा प्रश्न समेत गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढ़ी पहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जाल मार्फत आफ्नो सहयोगको घोषणा गरेका हुन्। लामिछानेले क्रिकेट संघ नेपाल क्यानबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन्। उनले विपदका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरू मैदानमा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन्। उनले प्रतियोगितामा आफ्नो टोलीले मैदानमा सक्दो उत्कृष्ट प्रदर्शन गर्ने र त्यसले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुशी ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। त्यसै गरी उनले एसीसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेट बापत 1500 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्का बापत पनि उनले समान 1500 रूपियाँ सहयोग गर्ने बताएका छन्। उनका अनुसार उक्त रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 794 पुग्यो। विदेशी सहित 4472 जना सम्पर्कविहीन। हाइड्रो पावरका मात्रै 933।
0: चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै सब जमीन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन त्रिवी शिक्षण अस्पतालमा सब राख्न कठिन।
1: बाढ़ी पीड़ितको खोज तथा उद्धारमा सरकारले सक्रियता नदेखाएको विपक्षीको आरोप। राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी।
0: वास्तविक शत्रु विरूद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खामेनीको आह्वान। मुस्लिम देशहरू आपसी विभाजन बढ़ाउने गतिविधिबाट जोगिनु पर्नेमा जोड़।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847-78-5572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 9847-25-7700
14: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: ब्लड प्रेसर हाई लो भएका
14: कोलेस्ट्रोल बढी भएको
15: मुटुको गति एकनास नभएको
14: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
15: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
14: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
15: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5594-410 मोबाइल नम्बर 98478-9913 र 98095-12871
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
18: अन्य सेवाहरू
16: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
9: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5-6-0-23-98-78-617 र 98-78-35-645।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
10: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोर्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-4-53-065-23।
14: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
15: सामान्य किराले खाएको दाँत भर्ने,
14: मेसिन द्वारा आरसीटी गर्ने,
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
14: खोल लगाउने,
15: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै 1 महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रंगाउँ रेडियो मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा
6: मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।
10: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

हामी आफ्नो दुःखको मूल कारण अरू अरूलाई ठान्छौ, अरू परिस्थितिलाई ठान्छौ, जबकि खोज्दै खोज्दै गयो भने दुःखको कारण बाहिरको परिस्थिति होइन, दुःखको मूल कारण हाम्रो मनस्थिति हो। मनस्थितिलाई हामीले सुधार गर्न सक्यौं भने जुनसुकै परिस्थितिमा पनि हामी प्रफुल्ल रहन सक्छौं, खुशी रहन सक्छौं। यदि मनस्थिति बिगार्यौं भने बाहिर जति राम्रो परिस्थिति भए पनि हामी सुखी रहन सक्दैनौं, खुशी रहन सक्दैनौं। धेरै मानिसले काम गरे, दुःखको के हो त कारण, सामाजिक अवस्था भन्ने निर्कुलमा पुगे। समाजको अवस्था नै यस्तो छ, त्यही अवस्थाको कारणले व्यक्तिले दुःख पाइरहेका छन् र समाजमा खुब खुब काम गरे। सामाजिक असमानता नै दुःखको मूल कारण हो, त्यसकारण यस असमानतालाई हटाऊ, समानता लिएर आऊ भन्ने प्रयत्न गरे तर सबै असफल भए। कहीँ पनि सामाजिक समानता लिएर आउन पनि सकेनन्, ल्याएर कोही सुखी हुन पनि सकेन। धेरै प्रयत्नहरू भए, अहिलेसम्मको मानिसको इतिहासमा यति धेरै खोज भएका छन्, यति धेरै काम गरेका छन्। सामाजिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ, आर्थिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ। दुःखको मूल कारण नै आर्थिक कमजोरी रहेछ, त्यसकारण आर्थिक समुन्नत हुनुपर्दछ। खुब खुब गरे तर गहिरेर हेर्यो भने जहाँ आर्थिक सम्पन्नता बढ़ी छ, ती मानिसहरूको मनमा एकपटक हेरौं, उनीहरू सबैभन्दा बढी दुखी छन्। आर्थिक अवस्थाले मात्रै कोही सुखी हुँदो रहेछ, किन हुँदैन थियो भने नि मन हो के मूल, सुख दुःखको मूल मन हो। मन बिग्रिएको छ भने सारा जगतलाई सपारेर पनि सुखी हुन सकिँदैन। त्यसकारण यसको अर्थ यो होइन कि सामाजिक अवस्थाहरूको सुधार नगरौं, बिग्रिएका कुराहरूलाई नबनाऊ, आर्थिक अवस्थालाई सुधार नगरौं भन्ने होइन, बिल्कुल गरौं, तर मूल मन हो, मनलाई पहिला सुधार गरौं। किनभने मन सुध्रियो भने सामाजिक अवस्था पनि सुध्रिन्छ, राजनीतिक अवस्था पनि सुध्रिन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ। सारा सुधार्ने मूल मन हो, पहिला मनलाई सुधारौं अनि अरू सुधार्न शुरू गरौं, सब सुध्रिन्छ। तर मनलाई जस्ताको तस्तै छोडेर अरू व्यवस्थाहरू सुधार गर्न खोजेर हामी सम्मुन्नत हुन सक्दैनौ, हामीले खोजेको कुरा प्राप्त गर्न सक्दैनौ। मूलत मन हो, मनलाई सुधार्ने तरिका मनलाई प्रवाहमा छोड्नुपर्छ, अथवा मनको पनि श्रम र विश्रामको स्थिति हुन्छ। श्रम र विश्रामको सन्तुलन सर्वाधिक महत्वपूर्ण सन्तुलन हो। जहाँ श्रम र विश्रामको सन्तुलन बन्यो, त्यहीँबाट सबै कुरा व्यवस्थाहरू राम्रो बन्न शुरू गर्छ। हाम्रो मनलाई पनि यो सन्तुलनभित्र राख्नुपर्छ, मनलाई आफूले काम लगाउनुपर्छ, मनलाई छाडा छोड्नु हुँदैन। जसले मनलाई जानी जानीकन काम लगायो, त्यही व्यक्तिले मात्रै मनलाई काम नलगाएर चुप लागेर बस बाबु भनेर शान्त पनि बनाउन सक्छ, किनभने मन उसको नियन्त्रणमा हुन्छ, मनलाई छाडा छोड्नु हुन्न। मनलाई काम लगाउने तरिका के हो? हर हमेसा चिन्तन गर्ने, हर हमेसा आफूले जानी जानीकन विविध विषयमा विचार गर्ने, अहिले यो विषय के गर्ने होला त्यसमा विचार गर्ने, भोलिको योजना बनाउने, यो विषयमा नि योजना बनायो, अर्को विषयमा नि योजना बनायो, उसलाई त फुर्सदै भएन अरू चिन्ता गरेर बस्ने, आफै मन चलिरहोस् त्यतातिर उसले मनलाई फुर्सदै दिएन, मनलाई काम लगाइरह्यो। हे मन, यो विषयमा चिन्तन गर, अरू केही काम भेट्टाएन भने गीत लेख्न थाल, कविता लेख्न थाल, कथा लेख्न थाल, एउटा चित्र बनाउन शुरू गर, कुनै न कुनै सृजनात्मक काम शुरू गरिहाल। सृजनात्मक काम शुरू गर्यौं भने हाम्रो मन त्यही अल्झियो, अब चाहिने नचाहिने कुरा सोच्ने फुर्सद पाएन, मनलाई छाडा छोड्नु हुन्न, केही न केही काम दिइरहनुपर्छ, किनभने मनको स्वभाव छ खाली बस्न सक्दैन, काम दिनुपर्छ। र आफूले काम लगाइरह्यो मनलाई, काम दिइरह्यो भने अनि मनलाई एकछिनपछि मन अब काम सकियो, अब आराम गरौ, आरामसँग मन स्थिर हुन्छ, शान्त हुन्छ मन। त्यसकारण सुन्दरतम तरिका मनलाई
जहिले पनि कर्ममा लगाइरहने यसले मन राम्रो बन्छ र योजनाहरू बन्छन् र प्रगतिमुखी हुन्छ व्यक्ति। जहाँ जहाँ मानिसको मन चिन्तनमा जान्छ प्रगतितिर गयो, जहाँ जहाँ चिन्तामा जान्छ दुर्गतितिर गयो। चिन्ता भनेको आफै मनमा आउने विचारहरू, आफै खेल्ने कुरा, आफूलाई होसै छैन, जे विषयमा विचार गर्दिन भन्यो त्यही विषयमा विचार चलिरहेको हुन्छ, नियन्त्रण बाहिर आउने विचारहरू, यो चाहिँ चिन्ता। आफूले जसले आफ्ना विचारलाई नियन्त्रण गर्यो, म यो विषयमा विचार गर्छु, अब यो विषयमा म सोच गर्दछु, यो विषयमा योजना बनाउँछु, भोलि गर्ने कामको लागि यसरी तयारी गर्छु र आफ्नो मनलाई भोलिको तयारीमा प्रयोग गर्यो भने यो चिन्तन यसले हाम्रा सारा दुःखहरूको हरण गर्छ। हाम्रा सारा दुःखहरू हाम्रो मनको चिन्तन अवस्थाले नाश गर्छ। सारा दुःखहरू उत्पन्न गर्ने चिन्ता अवस्थाले पूरै दुःखको निर्माण गर्छ। सुख दुःख बाहिर कहीँ छैन, मनमा छ, र दुःख मनको चिन्तामा, सुख मनको चिन्तनमा, बस त्यति नै हो। यसलाई ठिकसँगले बुझौं। अर्को कुरा, त्योभन्दा अगाडि मनलाई विश्राममा लैजान के गर्नुपर्छ? यो त मनलाई श्रममा लगाउने कुरा भयो। मनलाई आफैले श्रममा लगाउने, आफूले काम दिने, आफै काम नगरोस्, छाडा नहोस् मन, मन नियन्त्रित होस्, यसको तरिका त हामीले बुझ्यौं, चिन्तन गर्ने। अब मनलाई विश्राममा कसरी लैजाने? विश्राममा जब काम सकियो, चिन्तनहरू सकियो, त्यसपछि विश्राममा जाने बेलामा जे हुन्छ होस् मनलाई छोड्दिने। कसरी छोड्दिने भने प्रवाहमा छोड्दिने। जसरी नदी बगेको छ, एउटा थोपा नदीमा पर्यो, नदीमा बग्यो, थोपा थोपा मिलेर नदी बन्यो, नदी बग्न थाल्यो, नदीले कहिल्यै पछाडि फर्केर हेर्दैन, नदीले कहिल्यै कसैलाई पनि निषेध पनि गर्दैन, यो गर भनेर आदेश पनि दिँदैन, फोहोर आए पनि बगाएर लैजान्छ, सफा आए पनि बगाएर लैजान्छ। जे हुन्छ उसले प्रवाहमा आफूलाई त्यसैमा एक बनाएर लैजान्छ, फोहोर भए फोहोरैसँग मिलेर नदी बग्छ, सफा छ भने सफासँगै मिलेर बग्छ, यो फोहोर योसँग बग्दिन भन्दैन, धमिलो पानी आएछ म धमिलोसँग मिल्दिन भन्दैन, धमिलो होस् सङ्लो होस् प्रवाहमा जान्छ। त्यसै गरी कसैले राम्रो काम गर्छन् नराम्रो काम गर्छन् आफ्नो स्वभाव अनुसार गर्छन्, म उनीहरूमै बग्दिन्छु, दुइटैलाई स्वीकार गर्छु। कसैले राम्रो काम गरे पनि मलाई स्वीकार छ, नराम्रो गर्यो त्यो पनि स्वीकार छ, म कसैको विरोध गर्दिन, म राम्रो गर्छु नि, म चाहिँ राम्रो गरौं, अरूले के गर्यो उसको कुरा, सबैलाई म राम्रो बनाउन सक्छु र एउटा सफा पानीले सबै पानीलाई सफा गर्छु भनेर लागेर सक्छ र त्यो त प्रवाहमा हिँड्दै हिँड्दै गएपछि आफै सफा हुन्छ। त्यसै गरी मानिस पनि जब जीवनलाई अगाडि भोग्दै जान्छ आफै राम्रो बन्दै जान्छ। कति पहिला नराम्रा प्रवृत्ति भएका मान्छेहरू

0: हुँ भन्ने सोच्नुहुन्न। एउटा रुखमा भएको एउटा पातले मलाई चाहिँ आराम गर्न मन लाग्यो, अरू पातहरू नहल्ली भनेर हुन्छ र हावाको प्रवाह चलिरहेको छ, रुखका हाँगाहरू हल्लिरहेका छन्। त्यो बेलामा एउटा पातले भन्यो, होइन म हल्लिन्न, म हल्लिन्न र हल्लायो भनेर दुखी भयो भने कस्तो अचम्म हुन्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
1: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
1: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
1: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082590 4663 98 29 81 50 53।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98-5

0: 0141 98 र 98 4 12 55 957।
1: एउटा पातले म अलग ठानेर हुन्छ र तिमीहरू भन्दा म अलग छु म हल्लिन्न भनेर हुन्छ र पातको गरिमा त यसैमा छ उसको सुख यसैमा छ सारा बोट हल्लियो उपनि हल्लियो उपनि सँगसँगै हल्लिन सुरु गर हावा शान्त भयो त्यो बेलामा पातले म नाच्छु अब म हल्लिन्छु नाच्छु भनेर हुन्छ होइन सारा बोट शान्त भयो रुख शान्त भयो म पनि शान्त हौ सबैले जे गरिरहेको छ त्यही प्रवाहमा आफूलाई लिएर जानु नै शान्तिको स्रोत हो एउटाले एउटा काम गरिराखेको छ आफू विपरीत गर्न खोज्नु अशान्तिको मूल जड नै त्यही हो जे भइरहेको छ म यो समाजभन्दा अलग होइन समाज राम्रो छ भने म यही राम्रोको हिस्सा हौ नराम्रो छ भने म पनि त्यसैको हिस्सा हौ सबैजनालाई नराम्रो बनाएर म मात्रै राम्रो बन्न खोजेर म राम्रो बन्न सक्दिन किनभने म त्यही समाजको उपज हुँ त्यहीबाट उत्पन्न भएको हुँ समाज जस्तो छ म पनि त्यस्तै छु अरूले जे गर्छन् मैले पनि त्यही गर्नुपर्छ यो प्रवाह हो जीवन यो जीवनमा म एक्लो छैन म मात्रै होइन म मात्रै एक्लै भएर म बनेको होइन म आज जुन ठाउँमा छु जे बनेको छु यही समाजको कारणले बनेको छु परिवारको कारणले बनेको छु इष्ट मित्रको कारणले बनेको छु मसँग अलिकति बुद्धि छ भने ज्ञान छ भने त्यो ज्ञान पनि मैले यही जगतबाट लिएको हुँ मेरो आफ्नो ज्ञान कहाँ हो र अरूबाट सिक्दै सिक्दै सिक्दै मैले ज्ञान लिएको हुँ नि त्यसकारण मेरो ज्ञानको स्रोतै यही जगत हो यही संसार हो अनि यो संसारभन्दा अलग म कसरी हुन सक्छु मैले अलिकति सुखको अनुभव गरेको छु यहीँबाट सुख लिएको छु यहाँबाट नलिएको भए म एक्लै सुखी हुन सक्थे र सक्दैनथे यहीँबाट लिएको छु मैले सम्पत्ति पनि कमाएँ भने कहाँबाट माथि आकाशबाट सम्पत्ति झरे आएर यिनीहरू सबैबाट मैले लिएर जम्मा गरेको हुँ मेरो सम्पत्तिका स्रोत यी अरू मानिसहरू हुन् समाज हो मानिस नभइदिएको भए एक्लै सम्पत्ति आउँथ्यो र सबैसँग भएको सम्पत्ति अलि अलि अलि लिँदै लिँदै मैले धेरै बनाएको हुँ मेरो स्रोत यिनीहरू नै हो कुनै पनि प्रकारको मेरो सुखको स्रोत यो समाज हो यो परिवार हो इष्टमित्र हुन् साथीभाइ हुन् त्यसकारण यिनीहरूभन्दा अलग म छैन म एउटै हुँ म उनीहरूभन्दा अलग बन्न खोजे भने त्यो प्रकृतिको विपरीत हुन्छ र जसले प्रकृतिको विपरीत काम गर्छ उसले त दुःख पाउँछ नै जतिसुकै सम्पन्न भए पनि मन अत्यधिक अशान्त हुन्छ अशान्तिको मूल जड यही हो अरू अलग म अलग अरूसँग म मिल्नै सक्दिन यो मान्छे नराम्रो यो खराब यो दुष्ट भनेर अरूलाई नराम्रो बनाएर आफू राम्रो बनिरहेको हुन्छु जबकि म राम्रो पनि छु भने त्यही जसलाई दुष्ट ठानेको छु उनीहरूबाटै लिएको राम्रो हो उनीहरूबाटै सिकेको ज्ञान हो मैले मात्रै के हुन्छ र मैले के जानेको छु र जन्मदै कसरी जानेर आएको हुन्छ र जन्मदै कोही विद्वान हुन्छ र सारा विद्वता सारा ज्ञान सारा सम्पत्ति सारा सम्बन्ध सब कुरा हामीले अरूबाट लिइराखेका छौँ हर एक कला अरूबाट लिइराखेका छौँ आज मलाई अलिकति सुखी हुनुपर्छ भने पनि अरूले प्रशंसा गरिदिनुपर्छ अरूले सम्मान गरिदिनुपर्छ अलिकति आनन्दको अनुभव गर्नको लागि अरूले मलाई माया गरिदिनुपर्छ थोरै अरूले माया गरिदिएनन् मलाई भने म सुखी हुन सक्छु र अरूले मलाई सम्मान गरेनन् भने म सुखी हुन सक्छु र सुखको मेरो स्रोत कोरे छ अरू सबै रहेछन् र अरूले भने नमान्नु उनीहरूलाई दुश्मन ठान्नु यी मानिसहरू नराम्रा हुन् भनेर भन्नु भनेको आफ्नो सुखको स्रोतलाई गाली गर्नु हो आफ्नो सुखको स्रोतलाई अपमान गर्नु हो त्यही गरेर हामी दुखी छौं जस जसको कारणले हामीले सुख पाइराखेका छौं उसैलाई ठेस पुर्याउँछौ ठोस लगाउँछौ त्यसैलाई घोच्छौ मेरो परिवार नभए म एक्लै सुखी हुन सक्दैन सक्दैनथे तर त्यही परिवारलाई सबभन्दा बढी दुःख दिन्छौ जहाँबाट सुख आउँछ त्यसैलाई घुचिरहन्छौ हामी अनि कसरी सुखी हुने होइन प्रवाहमा छोड दिनुपर्छ आफूलाई छोड दिने उनीहरूको काखमा छोड दिने तिमीहरू नै मेरो सुखका स्रोत हौ तिमीहरू जे भन्छौ म मान्न तयार छु मेरो आफ्नो बुद्धिले मात्रै केही भएको होइन मैले अलिकति मेरो बुद्धि पनि छ भने तिमीहरूबाटै प्राप्त भएको बुद्धि हो। यो बुद्धिको स्रोत पनि तिमीहरू नै हौ। त्यसकारणले म छोड्दिन्छु आफूलाई, जसले अरूको काखमा आफूलाई छोड्दिन्, जे गर्छौ गर, तिमीहरूले जे भन्यो म मान्न तयार छु, मलाई स्वीकार छ, तिमीहरूको हर एक व्यवस्था अवस्थामा मेरो असहमति छैन। जो सहमत भइदियो यहीँबाट शान्ति उत्पन्न भयो, यहीँबाट सुख उत्पन्न भयो।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
4: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू,
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू
20: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
21: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
20: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
21: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
20: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 र 98188
23: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
24: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
23: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
24: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
23: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
23: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
25: मैले सुनेको छु भोजन अनुसारकै स्वास्थ्य र भोजन अनुसारकै मन हुन्छ म कस्तो प्रकारको भोजन गरौं प्रश्न महत्वपूर्ण छ र प्रश्नकर्ताको भाव पनि सही छ जस्तो भोजन उस्तै शरीर उस्तै तन जस्तो भोजन उस्तै तन जस्तो भोजन उस्तै मन यो एकदमै सत्य हो त्यसकारणले भोजन रोज्न सिक्नुपर्छ के खाने त मेरो आहार के हो आफू अनुकूल आहार रोज्न सिक्नुपर्छ म कहाँ पुग्न खोजेको व्यक्ति हुँ त्यो अनुरूपको आहार त्यो अनुरूपको भोजन रोज्न सिक्नुपर्छ यसमा तपाईँले आफ्नो लागि कसरी रोज्ने म केही तरिका बताइदिन्छु तपाईँ आफूलाई हेर्नुहोस् तीन प्रकारका व्यक्ति हुन्छन् एउटा हुन्छ तामसिक व्यक्ति अर्को हुन्छ राजसिक अर्को हुन्छ सात्विक व्यक्ति तामसिक व्यक्ति यानि त्यो हो जो धेरै बढी आलस्य गर्न चाहन्छ जसका लागि सबभन्दा महत्त्वपूर्ण ठाउँ नै ओछ्यान हो जो सुत्न पाए बस्दैन जो बस्न पाए उठ्दैन जो उठ्न पाए हिँड्दैन जो हिँड्न पाए दौड्दैन त्यो तामसिक व्यक्ति हो जो भारी रहन चाहन्छ उसलाई संसारको कुनै कुरा महत्वपूर्ण हुँदैन उसलाई टन्न खान पाए र त्यो भोजनको भारले जुन निद्रा लाग्छ नि मजाले निदाउन पाए भयो ऊ 8-10 घन्टा सुत्न पाए र टन्न खान पाए उसलाई पुग्छ त्यस्तो प्रकारको तामसिक व्यक्ति बन्ने तपाईँको विचार छ भने तपाईँ भोजन त्यही अनुसारको रोज्नुहोस् भारी भोजन तपाईँ रोज्नुहोस् गरिष्ठ भोजन रोज्नुहोस् बजारमा पकाएका अनि बट्टा बन्द भएका जङ्क फुडहरू तपाईँ रोज्नुहोस् त्यो तपाईँका लागि हुन्छ मेरो यदि तपाईँ भारी जीवन जिउन चाहनुहुन्छ तपाईँ उज्यालो बन्न चाहनुहुन्न तपाईँ अन्धकारमा जीवन जिउन चाहनुहुन्छ भने अन्धकारभित्र छोपेर राखिएका भोजनहरू फास्ट फुडहरू प्याक्ड फुडहरू जङ्क फुडहरू तपाईँ रोज्नुहोस् त्यसै गरी तपाईँ मांसाहार रोज्नुहोस् मद्यपान रोज्नुहोस् किनभने यिनले तपाईँको बुद्धिलाई एकदमै न्यून बनाइदिन्छन् तपाईँको चेतनालाई न्यून बनाइदिन्छन् धेरै मित्रहरूले सोध्नुहुन्छ मांसाहार गर्नुहुन्छ कि हुन्न कुनै पनि कुरा गर्न हुन्छ कि हुँदैन त्यसको नियम हुँदैन तपाईँ कस्तो व्यक्ति हो यदि तपाईँ तामसी रहन चाहनुहुन्छ तामसी बन्न चाहनुहुन्छ वा तामसी हुनुहुन्छ र तामसी रहन चाहनुहुन्छ भने मांसाहार तपाईँका लागि हो मद्यपान तपाईँका लागि मजाले गर्नुहोस् यी गरिष्ठ भोजनहरू तपाईँका लागि हुन् यी सबै रेस्टुरेन्ट तपाईँकै लागि खुलेका छन् र यी बट्टामा भरिएका भोजन कसका लागि हुन्छ सबै तामसी व्यक्तिका लागि त हो नि भोजनहरू तर यहाँ टिक्नुपर्छ भन्ने जरुरी छैन। दोस्रो, तपाईँ तामसिक होइन राजसिक बन्न चाहनुहुन्छ, राजसी व्यक्ति बन्न चाहनुहुन्छ भने छुट्टै प्रकारको भोजन रोज्ने गर्नुहोस्। राजसी व्यक्ति कस्तो हो? जो व्यक्ति दौडधुप गर्न चाहन्छ, जो व्यक्तिलाई जीवनमा केही हासिल गर्नु छ, जसको जीवनमा स्पीड तोरा गति चाहिन्छ, जो आफ्नो जीवनमा जे छ त्यससँग राजी छैन, त्यो व्यक्ति राजसी हो। तामसी व्यक्ति अत्यन्तै राजी छ, ऊ त भएको काम पनि छोड्न चाहन्छ, है, किनकि यस्तो काम कसले गर्ने भन्छ। एउटा पसल चलाएको थियो त्यो पनि छोड्न चाहन्छ, एउटा दसदेखि पाँचसम्म गर्ने काम थियो त्यो पनि छोड्न चाहन्छ, 24 घन्टा मध्ये 7 घन्टा पनि ऊ काम गर्न तयार छैन त्यो पनि ऊ छोड्न चाहन्छ। ऊ भन्छ कि मैले काम छोडेपछि बल्ल म खुसी हुन्छु, यो तामसी व्यक्ति हो यो। तर राजसी व्यक्ति के भन्छ? होइन, मैले काम बढाउनु पर्छ, मैले गर्नुपर्ने धेरै बाँकी छ, म दौडिनुपर्छ, मेरो जीवनमा गति आउनुपर्छ भन्ने छ भने यो व्यक्ति राजसी व्यक्ति हो। र तपाईँ राजसी बन्न चाहनुहुन्छ भने त्यस्तै प्रकारका भोजनहरू छन्, तातो खानुहोस्, पिरो भोजन तपाईँले लिनुहोस्, अमिलो भोजन लिनुहोस्, एकदमै मसालेदार भोजन तपाईँ लिनुहुन्छ भने तपाईँ एक ठाउँमा रोकिन सक्नुहुन्न, तपाईँ दौडै गर्नुपर्छ। जो व्यक्तिले अत्यन्तै तातो पिरो अमिलो भोजन लिन्छ त्यो व्यक्ति बिस्तारै राजसी बन्न थाल्छ, र राजसी व्यक्तिहरूलाई नै यी भोजन मन पर्न थाल्छ। यी भोजनले तपाईँलाई निद्रा दिँदैनन्, यी भोजनले तपाईँलाई दौडाको दौडाइ गर्छन्, तपाईँभित्र धेरै असहजता ल्याउँछन्, तर दौडेको दौडै तपाईँ कहीँ पनि पुग्नुहुन्न। यी भोजनले तपाईँलाई धेरै छिटो थकाउँछन्, तपाईँको शरीर धेरै छिटो छिर हुन्छ, तपाईँ अस्वस्थ हुन थाल्नुहुनेछ। आज केही देख्नुहुन्न, आज तपाईँ जिब्रोको स्वादका लागि जे पनि गर्दै हुनुहुन्छ, तर दीर्घकालमा तपाईँलाई के हुन्छ? त्यो तपाईँ कस्तो बन्न चाहनुहुन्छ त्यही अनुसार भोजन रोज्नुहोस्। कहिलेकाहीँ मांसाहार पनि तामसिक व्यक्ति नभएर यो राजसी व्यक्तिका लागि हुन सक्छ। जस्तो उदाहरणलाई, कोही व्यक्ति चाहिँ मांसाहार गरेपछि अझ बढी काम गर्न सक्छु म भन्ने भन्न थाल्छन्, मलाई धेरै बढी ऊर्जा आउँछ भन्न थाल्छन्, त्यस्तो अवस्थामा मांसाहार राजसी भोजन बन्न जान्छ। कसैले चाहिँ म हरेक दिन थाक्छु, अलिकति काम गर्नुपर्ने हुन्छ, अलिकति साथीहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ, अलिकति पार्टीमा जानुपर्ने हुन्छ, त्यस कारणले थोरै भए पनि मैले सामाजिक रूपमा भए पनि यी पेय पदार्थहरू लिनुपर्छ, यिनी मदिराहरू लिनुपर्छ, म सोसल ड्रिङ्कर हुँ भन्न थाल्छ त्यो व्यक्ति भने यो मदिरा पनि राजसी भोजन भन्न जान्छ, यो राजसी पदार्थ हो। अब तपाईँ आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ त्यही अनुसार रोज्नुहोस्। तेस्रो प्रकारको व्यक्ति छ सात्विक व्यक्ति। सात्विक व्यक्ति त्यो हो जो जीवनमा उज्यालोपन चाहन्छ, उज्यालो बन्न चाहन्छ, स्पष्ट हुन चाहन्छ। ऊ आफूलाई न बढी भारी अनुभव गर्ने, न दौडेको दौडै अनुभव गर्ने, कहीँ बीचमा, न तामसी न राजसी, यी दुईको कहीँ बीचमा स्थिर भयो भने यो व्यक्ति सात्विक हुन्छ। तर दुई मात्रै होइन, दुईको बीचमा मात्रै होइन, यो व्यक्ति तेस्रो प्रकारको हुन्छ। यो व्यक्ति सुत्नु पर्यो भने तामसी जहीँ गएर सुत्न पनि सक्छ, दौडिनु पर्यो भने राजसी जहीँ गरेर दौडिन पनि सक्छ, किनभने यो व्यक्तिभित्र अब उज्यालो आयो, यो व्यक्तिका निर्णयहरू राम्रा हुन्छन्, यो व्यक्तिको शरीर राम्रो हुन्छ। तपाईँले हेर्नुहोस्, सामान्यतया राजसी व्यक्तिको शरीर तामसीको भन्दा कम भारी हुन्छ, तामसी व्यक्तिको शरीर त एकदम भारी हुन्छ, ऊ यति खान्छ कि शरीरको अलग अलग ठाउँबाट त्यो बोसो प्रकट होस्, ऊ आफ्नो शरीरभरि बोसै बोसो भर्न चाहन्छ। तर राजसी व्यक्तिलाई दौडिनु पर्ने छ नि, त्यस कारणले आफूलाई स्वस्थ पनि राख्न खोज्छ, तर ऊ धेरै मेहनत गरेपछि बल्ल स्वस्थ हुन सक्छ। राजसी व्यक्तिले खाएको खाना पचाउनु पनि उसलाई दिनभरि दौडिनु पर्छ, तामसी व्यक्तिको त खानै पच्दैन, धेरै छिटो रोगी हुन्छ, ऊ आज जति धेरै खान्छ त्यति छिटो मर्छ, धेरै छिटो रोगी हुन्छ। तर राजसी व्यक्तिलाई तपाईँले व्यायामशालामा भेट्नुहुनेछ, तपाईँले जिममा भेट्नुहुनेछ, जुम्बा गर्दै गरेको भेट्नुहुनेछ, दौडिँदै गरेको भेट्नुहुनेछ, कानमा एउटा रेडियो राखेर भए पनि ऊ दौडिन्छ, सङ्गीत सुन्दै भए पनि दौडिन्छ, यो व्यक्ति राजसी हो, व्यायाम पनि दौड बनायो। तर सात्विक व्यक्तिको व्यायाम हेऱ्यो भने ऊ एकदम शान्त तरिकाले व्यायाम गर्छ। राजसी व्यक्तिले व्यायाम गर्यो भने, कुनै योगाभ्यास गर्यो भने 1 मिनटमा 10 पटक 12 पटक गर्ने गरी गर्छ, तर सात्विक व्यक्तिले त्यही योगाभ्यास
0: एक मिनट दुई मिनट पांच मिनट सम्म लगाएर एउटा आसन गर्न थाल्छ किनभने सात्विक व्यक्ति बडो स्थिर हुन्छ उसलाई थाहा हुन्छ दौडेर मात्रै जीवनमा केही आउँदैन आफू भित्रको उज्यालो आफू भित्रको प्रकाश आफ्नो स्पष्टताको आधामण्डलले मात्रै केही कुरा निर्माण हुन सक्छ त्यसकारणले सात्विक व्यक्ति बडो अनौठो हुन्छ र पृथ्वीमा दुर्लभ छ सात्विक व्यक्ति एकदमै कम पाइन्छन् तर तपाईँ त्यस्तो बन्न चाहनुहुन्छ भने तपाईँको भोजन हलुका हुन्छ यो होइन कि तपाईँ मसालेदार भोजन गर्नुहुन्न तर धेरै भोजन गर्नुहुन्न तपाईँ थोरै भोजन गर्नुहुन्छ त्यति भोजन गर्नुहुन्छ जति भोजनले तपाईँ दौडिन सक्नुहोस् तर त्यो भोजनको बलमा तपाईँ निदाउन चाहनुहुन्न तपाईँ ध्यानको बलमा निदाउन चाहनुहुन्छ अब तपाईँको जीवनमा ध्यान पनि आउँछ राजसी व्यक्तिले म यति धेरै दौडिनुपर्छ ध्यान गर्ने समय छैन भनिरहेको हुन्छ सात्विक व्यक्तिले म धेरै दौडिनुपर्ने हुन्छ त्यसकारणले ध्यान अनिवार्य हो भनिरहेको हुन्छ यी दुईटा व्यक्तिको तर्क सरणी छुट्टै हुन्छ तामसी व्यक्तिले ध्यान यो त काम नपाएका व्यक्तिहरूका लागि हो यी त अरूलाई ठग्ने व्यक्तिहरूका लागि हो यी त मन्दिर इत्यादिमा बस्ने व्यक्तिका लागि हो भनेर ऊ सुन्नै चाहन्न तामसी व्यक्तिले न ध्यानको विषयमा केही सुन्न चाहन्छ न अध्यात्मको विषयमा न धर्मको विषयमा केही सुन्न चाहन्छ तामसी व्यक्तिले आफ्नो सबभन्दा ठूलो शत्रु राजसी व्यक्तिलाई देख्छ र राजसी व्यक्तिले सात्विक व्यक्तिलाई शत्रुको रूपमा त हेर्दैन तर ईर्ष्या चाहिँ गर्छ एकदमै किनभने यो व्यक्ति बडो दुर्लभ हुन्छ सात्विक व्यक्ति राजसी व्यक्ति जति दौडिँदा पनि जुन कुरा हासिल गरेको हुँदैन सात्विक व्यक्ति आरामसँग त्यही कुरा हासिल गरिरहेको हुन्छ राजसी व्यक्तिको अनुहार कहिल्यै पनि उज्यालो हुँदैन जहिलेसुकै तनाव संसारभरिका तनाव उसको मनमा हुन्छ सात्विक व्यक्ति धेरै गर्दैन तर धेरै उत्पादनशीलता हुन्छ उसको धेरै कुरा हासिल चाहिँ गर्न सक्छ कम गरेर पनि र बडो स्थिर बडो शान्त देखिन्छ त्यो देखेर राजसी व्यक्तिले कहिले बुझ्दै बुझ्दैन त्यसकारण राजसी व्यक्तिले भन् थान्छ कि यो सात्विक व्यक्तिको कुनै सिद्धि होला कुनै देवी देवतालाई पुकारे होला त्यसकारण राजसी व्यक्तिहरूले तपाईँले दान गरिरहेको देख्नुहुन्छ एकदमै धेरै दान गर्छन् फलानु देवताको फलानु देवीको फलानु गुरुको आशीर्वाद भयो भने म पनि त्यो सात्विक व्यक्ति जस्तै बन्न सक्छु कि भन्न थान्छन् होइन सात्विक व्यक्ति त जीवनशैलीले बनाउँछ तपाईँलाई दान राम्रो हो तर दान एक्लैले तपाईँलाई सात्विक बनाउँदैन दानले तपाईँका कर्महरूलाई लुकाउँदैन तपाईँको कर्मबन्धनको बोझ आफ्नो ठाउँमा छ तपाईँ सात्विक बन्न चाहनुहुन्छ भने हल्का र अत्यन्तै सात्विक भोजन गर्ने गर्नुहोस् एकदम ताजा भोजन गर्नुहोस् हरियो परी खानुहोस् सात्विक व्यक्तिले जन्मिएको केही पनि खाँदैन उम्रिएको खान्छ उम्रिएको पनि ताजा खान्छ त्यही कुराको सेवन गर्छ जहाँ बढी प्राण छ जुन बढी ताजा छ जुन बढी रसिलो छ जुन बढी झोलिलो छ र जुनले बढी स्वास्थ्य दिन्छ जुन कुरा स्वास्थ्यवर्धक छ सात्विक व्यक्तिले त्यही भोजन गर्छ त्यसकारणले सात्विक व्यक्ति अत्यन्तै अक्सिजनले भरिएको भोजन गर्छ ऊ धेरै खाएको पनि तपाईँ देख्नुहुन्न र सात्विक व्यक्ति सितिमिति व्रत बसेको पनि देख्नुहुन्न व्रत त कि तामसिक कि राजसिक बस्छ किनभने धेरै खान्छन् धेरै खाएपछि पद्दैन व्रत बस्नु अनिवार्य हुन्छ हप्ताको एक दिन दुई दिन उपवास बस्ने गर्छ सात्विक व्यक्ति त त्यति नै खान्छ जति सहजताका साथ पच्छ र जीवनलाई ऊर्जा उपलब्ध हुन्छ सात्विक व्यक्ति दौडनका लागि खाँदैन र खानका लागि दौडदैन सात्विक व्यक्ति बस आफ्नो ऊर्जा बनाउँछ र आफ्नो शान्ति आफ्नो स्थिरतामा सबै काम सम्पन्न गर्छ अन्ततो गत्वा यो संसार चलाउने सात्विक व्यक्तिहरूले हो सात्विक व्यक्तिहरूको बुद्धिको आधारमा राजसी व्यक्तिहरू काम गरिरहेका छन् सबै बुद्धि सात्विक व्यक्तिका हुन् जसको बुद्धि स्थिर छ जसको भोजन अत्यन्तै सात्विक भयो स्थिर भयो यस्ता प्रकारका व्यक्तिहरू त्यसकारणले मैले कस्तो भोजन गर्नु नभन्नुहोस् कस्तो बन्नु छ त्यही अनुकूल भोजन गर्नुहोस्
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।